0: सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजय बाबु शिवाकोटी विजयी हुनुभएको छ। यस्तै सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतम निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। नेकपा एमाले आगामी मक्सिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजनाबारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने संगठन विभाग प्रमुख ढकालले बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुभएको छ। रसुवा भोटेकोसी बाढीबाट अति प्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न हिजो रसुवाको स्याफ्रुबेसी पुग्नुभएका अध्यक्ष दाहालले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिम पहिरो तथा बाढी जस्ता विपदको सामना गर्नु परेको उल्लेख गर्नुभयो। पूर्व प्रधानमन्त्री दाहालले स्याफ्रुबेसीको पुल तत्काल पुननिर्माण गर्न र रसुवागढीसम्म सड़क सञ्जाल विस्तार गर्न पनि सरकारलाई आग्रह गर्नुभयो। सुदूरपश्चिम प्रदेशमा बजेटको शून्यताको अवस्था हटेको छ। प्रदेशसभाको हिजोको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 2083-84 बजेट बहुमतले पारित भएसँगै करिब 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा 37.70 अर्ब रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। सोही दिन बजेट प्रदेशसभामा टेबुल भएको थियो। बजेटमाथिको छलफल सुरु हुनु अघि नै विवाद सर्किएपछि त्यसता प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो। बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेपाली कम्युनिष्ट पार्टी नेकपा बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कार्तिक 15 गते पूरक बजेट ल्याउने सहमत भएपछि प्रक्रिया अघि बढेको थियो। यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार 1 गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुन सकेको थिएन। प्रदेशसभाको हिजोको अर्को बैठक सूचना जारी नभएसम्म स्थगित हिजो गरिएको सभामुख भण्डारीले सभालाई जानकारी गराउनु भएको थियो। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सुरु भएर पूरा नभएका र हाल मात्र सुरु गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको छ। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्नोमा सबै विषयगत शाखा र माताहतलाई सक्रिय बनाएको छ। कार्यालयले सार्वजनिक गरेको मार्गदर्शन अनुसार तथ्याङ्क संकलनको कार्यक्रम अन्तर्गत गणना, सर्वेक्षण, अध्ययन र नियमित प्रकृतिका काम रहेका छन्। नेपाल एलपी ग्यास उद्योगले डिलर मार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। एलपी ग्यासको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले काठमाडौँ उपत्यकाका विभिन्न 13 स्थानबाट ग्यास बिक्री गरिए पनि उपभोक्तालाई असुविधा पर्न गएको भन्दै संघले अब डिलर मार्फत नै ग्यास खरिद गर्न आग्रह गरेको हो। संघका अध्यक्ष दिवान चन्दले विज्ञप्ति जारी गरी नजिकैको डिलरमा गई ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गर्नुभयो। नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघको समन्वयमा उपत्यकामा बजारीकरण भइरहेका सबै ब्रान्डका सिलिन्डर बिक्री वितरणको व्यवस्था मिलाइएको संघले जनाएको छ। यही असोज 8 गतेदेखि 11 गतेसम्म अविरल वर्षासँगै आएको बाढीका कारण बागलुङमा मानवीय क्षतिका साथै सड़क पूर्वाधार लगायतका भौतिक संरचनामा क्षति पुगेको छ। बाढीले क्षतविच्छेद बनेको मध्यपाडी लोकमार्ग र कालीगण्डकी करिडोरको पुननिर्माणका लागि 50 करोड रुपियाँ लाग्ने अनुमान गरिएको सड़क डिभिजन कार्यालय बागलुङले जनाएको छ। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
1: असोज 8 गतेदेखि 11 गतेसम्म अविरल वर्षासँगै आएको बाढी पहिरोले बागलुङदेखि बेनीसम्मको करिब 9 किलोमिटर सड़क, कालीगण्डकी करिडोर अन्तर्गत बलेवा पालुङ खोलासम्मको 24 किलोमिटर, मध्य पहाड़ी लोकमार्ग अन्तर्गत बागलुङको घोडा बाँधेदेखि पाती हाल्नेसम्मको 109 किलोमिटर सड़क खण्डमा क्षति पुगेको छ। क्षतिग्रस्त सड़क पुननिर्माणका लागि करिब 50 करोड़ रूपियाँ लाग्ने अनुमान गरिएको सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुवेदी बताउनुहुन्छ।
2: पहिलो पहिलो बाटो खोल्नुपर्छ भन्ने नगयो। त्यसपछि एकतर्फी भएको ठाउँहरूमा दुईतर्फी बनाउनको लागि फर्दर अहिले काम गरिरहेका छौँ। जहाँनिर अप्ठ्यारो छ अप्ठ्यारो भएको ठाउँहरूमा पनि सुधार गर्दै लाने हिसाबले मोबिलाइज गरेर हाम्रो काम पनि सुरु भइसकेको छ। केही

0: नै क्रिटिकल एक दुईवटा ठाउँहरू बाहेक अरू ठाउँमा दुवै नै सञ्चालन हुन्छ अब छिटै नै।
1: बाढीबाट 13 जनाको च्यान समेत गएको थियो भने पशु चौपाया तथा अन्न बालीमा समेत क्षति पुगेको छ। बाढीले जिल्लाका सबै स्थानीय तहमा क्षति पुर्याएकोले राहत तथा पुनर्स्थापना र पूर्वाधार निर्माण तर्फ सबै एक हुनुपर्ने बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य बताउनुहुन्छ।
2: 9-10-11 भीषण वर्षाले बागलुङ जिल्ला अत्याधिक रूपमा प्रभावित भएको छ। सबै पालिकामा धेर थोर रूपमा बाढी पहिरो र हावाहुरीको प्रकोप प्रत्यक्ष रूपमा देखिएको छ। अहिले पछिल्लो अवस्थामा निसी खोला, आरा खोला र तमाङ खोलाको 3 घटनामा 10 नागरिकहरूको ज्यान गुमाइसकेको, धेरै जसो घरहरू भत्किने अवस्थाहरूबाट यो दुर्घटनाहरू भएको देखिन्छ भने पहिरोले घर नै बगाएर लिएको अवस्थाहरू पनि छ, क्षति बढी भएको छ र हावाहुरीले घरको छानाहरू, विद्यालयको छानाहरू र खेती बालीमा पनि प्रत्यक्ष रूपमा ठुलो असर पुगेको छ।
1: दशैं तिहार लगायतका चाडपर्वको मुखैमा जिल्लामा भएको पूर्वाधार क्षतिले पर्यटन र उद्योग व्यवसायमा ठुलो क्षति भएको बागलुङका व्यवसायी हेमबहादुर खत्रीको भनाइ छ।
3: मध्यपाडी लोकमार्ग भएर जाने यात्रुहरूलाई धेरै शास्ति भएको छ, वैकल्पिक मार्ग पनि भरपर्दो नभएको हुनाले यहाँ धेरै अप्ठ्यारो।
1: बेला बेला हुने यस्ता खाले प्राकृतिक विपत्तिबाट बच्न र बचाउनका लागि घटना हुनु पूर्व नै सावधानी अपनाउनका लागि सरकारवालाको ध्यान जानु पर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
4: चीनको एक अदालतले म्यानमारको कोकाङ क्षेत्रमा ठगी केन्द्र सञ्चालन गरेको आपराधिक गिरोहका 3 सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। सोही मुद्दामा अन्य दर्जनौं व्यक्तिलाई पनि विभिन्न अवधिको जेल सजाय सुनाइएको छ। पछिल्ला वर्षमा म्यानमार सहित दक्षिण पूर्वी एसियाका केही क्षेत्रमा अरबौं डलरको अनलाइन ठगी कारोबार फस्टाएको छ। यसलाई नियन्त्रण गर्न चीनले क्षेत्रका अन्य देशसँग सुरक्षा सहकारी बढाउँदै आएको छ। अनलाइन ठगीमा संलग्न सबै व्यक्ति स्वेच्छाले अपराधमा लागेका हुँदैनन्। कतिपय विदेशी नागरिक, विशेष गरी चिनिया नागरिकलाई रोजगारीको प्रलोभन देखाएर मानव तस्करी मार्फत त्यस्ता केन्द्रमा पुर्याउने गरिएको छ। उनीहरूलाई जेल जस्तै परिसरमा बन्धक बनाई जबरजस्ती ठगीका गतिविधिमा संलग्न गराइने पाइएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसिया र युक्रेन बीच ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने सहमति भएको दावी गर्नुभएता रसियाले युक्रेनका 6 ऊर्जा केन्द्रमा आक्रमण गरिसकेको बताउनु भएको छ। रसियाले ऊर्जा केन्द्र, ग्यास स्टेशनहरूमा गरेको आक्रमणले युक्रेनको इजुम शहरमा पूरै अन्धकार छाएको राष्ट्रपति जेलेन्स्कीले बताउनुभयो। उहाँले ती आक्रमणहरूमा 33 युक्रेनी नागरिक घाइते भएको पनि बताउनु भएको छ। मध्य पाकिस्तानको पन्जाब प्रान्तमा यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा 4 मृत्यु भएको छ। दक्षिणी बन्दरगाह सहर कराँचीबाट उत्तर पश्चिम सहर पेसावरतर्फ गइरहेको रेल शेर शाह सहरमा दुर्घटनामा पर्दा अन्य 30 घाइते भएको बताइएको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: अर्थमन्त्री डाक्टर सोनिम वागले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नु भएको छ। बैंकक बसाईका क्रममा अर्थमन्त्री डाक्टर वागले वार्षिक बैठक अन्तर्गत आयोजना हुने विभिन्न सत्र, मन्त्री स्तरीय गोलमेज सम्मेलन तथा द्विपक्षीय वार्ताहरूमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। बैठक अवधिमा अर्थमन्त्री डाक्टर वागले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस्तै द्विपक्षीय बैठकमा सन् 2027 शक्ति राष्ट्रहरूको अन्तर सरकारी फोरम G20 को अध्यक्षता गर्ने बेलायतका विदेश मन्त्रीसँग द्विपक्षीय भेटघाट एवं बहुपक्षीय कार्यक्रमहरूमा पनि अर्थमन्त्री सहभागी हुनुहुनेछ। प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको पूर्व तयारी सम्बन्धी विशेष सत्रमा प्रमुख वक्ताका रूपमा पनि अर्थमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ। गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा मंगलबारबाट पुनः सञ्चालनमा आएको छ। प्रतिकूल मौसमका कारण 4 विमानस्थलमा उडान हुन सकेको थिएन। रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकोले हवाई सेवा स्थगित गर्नु परेको जानकारी दिनुभयो। हवाई सेवा सञ्चालनमा आएसँगै मंगलबार काठमाडौँबाट 13 यात्रु बोकेर विमान गुल्मीमा अवतरण गरेको थियो भने गुल्मीबाट 2 यात्रु बोकेर काठमाडौँ फर्किएको थियो। नेपाल वायु सेवा निगमले 2080 वैशाख 29 गुल्मीमा व्यावसायिक रूपमा हवाई सेवा सुरु गरेको थियो। भरतपुर महानगरपालिकाले शहरी क्षेत्रमा गरेको भूमिगत विद्युतीकरण कार्यक्रम अन्तर्गत हालसम्म 460 ग्राहकहरूलाई भूमिगत रूपमा विद्युत उपलब्ध गराएको छ। नेपाल विद्युत प्राधिकरणको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले भूमिगत विद्युत जडानको काम भइरहेको र हाल दैनिक 13 हारारी मिटरमा लाइन जडानको काम भइरहेको जानकारी दिनुभयो। भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि 1,40,00,000,000 लागत लाग्ने भएको छ। शुरूवाती अनुमान अनुसार विद्युतीय तार भूमिगत गर्न 1,30,00,00,000 बजेट भरतपुर महानगरलाई विनियोजन गरिएको थियो। काम थपिएसँगै 10,00,00,000 रकम थप भएको महानगरपालिकाले जनाएको छ। मुस्ताङमा उत्पादित स्याउ मध्ये हालसम्म 30% स्याउ जिल्ला बाहिर निकासी भएको छ। बाढी पहिरो र नदी कटानले बेनी जोमसोम सडक 2 सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको थियो। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्ध भएका कारण व्यापारी र किसानहरूलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले जानकारी दिनुभयो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमले यस वर्ष 10,000 मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान गरिएको बताउनु भयो। उत्पादन वृद्धि भएकोले यस वर्ष झन्डै 2 अर्बको स्याउ बिक्री हुने अनुमान गरिएको छ।
4: भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
7: बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत ओमानमा भइरहेको श्रृङ्खलामा लगातार 2 जित हासिल गरेको छ। मंगलबार नेपालले ओमानमाथि 113 रनको जित हासिल गरेको हो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमान 40 ओभरमा 150 रनमा अल आउट भए। ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक 77 रन बनाए। यद्यपि नेपालले त्यसअघि नै जितको आधार तय गरिसकेको थियो। ओमान 12 ओभरमा 41 रन जोड्दै 6 विकेटको अवस्थामा पुगिसकेको थियो। त्यहाँबाट विनायकले जय ओडरेससँग मिलेर 83 रनको साझेदारी गरेका थिए। ओडारे 25 रन बनाएर आउट भए। जय आउट हुँदा ओमान 128 रनमा 7 विकेटको अवस्थामा थियो। त्यहाँबाट थप 22 रन जोड्दा विनायक शाह फेसेल र अस्मित शाह आउट भए। नेपालका लागि नन्दन यादव र कप्तान सन्दीप लामिछानेले 3 विकेट लिए। दिपेन्द्र सिंहरीले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। रोहित पौडेलले सर्वाधिक 61 रन बनाए। करण केसीले अन्त्यतिर 40 रनको आक्रमक पारी खेले। अर्जुन कुमारले 40, बसिर अहमद र ईशान पाण्डेले समान 37 रन बनाए। दिपेन्द्र सिंहरीले 22 रन बनाए। ओमनका लागि शाह फैसल, शकिल अहमद र करण सोनाफारेले 2 विकेट लिए। हसनेन शाहले 1 विकेट हात पारे। जारी श्रृङ्खलामा नेपाल क्यानाडा र ओमनसँग 2-2 खेल खेल्दैछ। आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई हराएको थियो। यो जितपछि लिग 2 अङ्क तालिकामा 6 स्थानमा रहेको नेपालको 34 खेलबाट 28 अङ्क भएको छ। ओमान 30 खेलबाट 33 अङ्क सहित 4 स्थानमा छ।
4: खेल समाचारका साथमा अझै बम। अब मौसम। आज देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यत सफा रहनेछ। देशका हिमाली भूभागका साथै बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.9 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:57 भयो भने सूर्यास्त भरे साँझ 5:41 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप दिनौ बढ्दै, लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वन र भूमि सम्बन्धी 2 अध्यादेश जारी। गत भदौ 10 गतेको भटेकोशी बाढी अघि लाङटाङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसी मोडको अध्ययन प्रतिवेदन। अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा शुरू। प्रदेशहरूको सहकार्य र सहअस्तित्वमा मुख्यमन्त्रीहरूको जोड। म्यानमारमा ठगी केन्द्र सञ्चालन गर्ने 3 जनालाई चीनमा मृत्युदण्डको सजाय। र आइसिसी विश्वकप क्रिकेट लिग 2 1-दिवसीय श्रृङ्खलामा नेपालद्वारा ओमानमाथि 113 रनको फराकिलो जित। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: खरिद गर्न #1415#2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
3: कार्यक्रम पाक्षिक रूपमा बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
2: कानूनले निषेध गरेका विभिन्न कार्यबाट आर्जित कुनै पनि रकम, धन, सम्पत्ति गैर कानूनी हो र त्यस्तो सम्पत्तिलाई कानून बमोजिम आएको देखाउन गरिने कुनै पनि कार्य सम्पत्ति शुद्धिकरण हो। सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण ऐन 2064 दफा 3 सम्पत्ति शुद्धिकरण गर्न नहुने उल्लेख गरिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर वा सम्बद्ध कसुरबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राप्त गरेको वा हासिल गरेको जुनसुकै प्रकारको सम्पत्ति, त्यस्तो सम्पत्तिबाट बढे बढाएको अन्य सम्पत्ति वा आर्थिक लाभ वा कुनै पनि तरिकाले आंशिक वा पूर्ण रूपमा हस्तान्तरण वा रूपान्तरण भएको सम्पत्ति वा लाभ समेत सम्पत्ति, भौतिक वा अभौतिक, चल वा अचल, मूर्त वा अमूर्त, जुनसुकै प्रकारको सम्पत्ति, कोष वा कुनै मूल्य भएको वस्तु वा उपकरण, अनिवार्य तत्व, सम्बद्ध कसुर र सोबाट प्राप्त सम्पत्ति वा सो सम्पत्तिको वित्तीय लेनदेन वा कारोबार। सम्पत्ति शुद्धिकरण आफैमा सम्बद्ध कसुर नभई मूल कसुरको सह उत्पादनको रूपमा सह अपराध मानिने, मूल कसुरबाट आर्जित सम्पत्तिलाई लुकाउन शुद्धिकरण गरिने बहुआयामिक वित्तीय अपराध। अन्तर्राष्ट्रिय कानूनले पनि सम्पत्ति शुद्धिकरणलाई निकै ठूलो कसुरका रूपमा लिएको छ, जसका कारण नेपाल गत 2081 फागुन 9 अर्थात् फेब्रुअरी 21, 2025 दोस्रो पटक फाइनेन्सियल एक्सन टास्क फोर्स FATF को ग्रे लिस्टमा परेको छ। नेपालले सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका कानूनहरू लागू नगरेको र गर्नुपर्ने भनिएका विषयको प्रभावकारी कार्यान्वयन नगरेका कारणले नेपाललाई फाइनेन्सियल एक्सन टास्क फोर्स FATF दोस्रो पटक ग्रे लिस्टमा पारेको हो। यसअघि सन् 2009 पहिलो पटक ग्रे लिस्टमा परेको नेपालले FATF को सुझाव कार्यान्वयन गरेर सम्पत्ति सम्बन्धी अपराध र त्यसको नियन्त्रणका प्रयास गरेपछि जोखिमपूर्ण सूचीबाट सन् 2014 बाहिरिएको थियो। यद्यपि समय सापेक्ष अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल कानून निर्माण र त्यसको कार्यान्वयनमा पछि परेका कारण FATF नेपाललाई पुनः ग्रे लिस्टमा राखेको हो, जस अन्तर्गत उच्च जोखिम केन्द्रित काम कारवाही नहुनु, सम्पत्ति शुद्धिकरण निवारणसँग सम्बन्धित विषय, ब्याङ्किङ, घर जग्गा कारोबार, क्यासिनो, बहुमूल्य धातु, सुनचाँदीको व्यापार र सहकारी क्षेत्रमा हुने अपारदर्शी लगानी, अवैध रूपमा धन आर्जन गर्ने बढ्दो प्रवृत्ति ग्रे लिस्टको कारक मानिएको छ। नेपाल पछिल्लो पटक ग्रे लिस्टमा परेको पनि लामो समय भइसकेको छ। यसबीचमा पनि कानूनी तथा संरचनागत कमजोरी केही कम भए पनि सुपरिवेक्षणको अवस्था कमजोर रहेको, दोषीमाथि कारवाही नभएको, राजनीतिक प्रतिबद्धताको कमी भएको तथा नयाँ प्रविधि लगायतका चुनौती थपिँदा आवश्यक प्रगति हुन नसकेका कारण देखाइएको छ। यद्यपि यसबीचमा सरकारले त्यस विषयलाई सम्बोधन हुने गरी विभिन्न 15 भन्दा बढी ऐनहरू संशोधन गरेको छ भने सम्पत्ति शुद्धिकरण निवारण नियमावली 2081 जारी गरेको छ। त्यसै गरी ग्रे लिस्टबाट बाहिरिने कार्ययोजना सहित 5 रणनीति जारी गरेको छ। FATF आगामी पुषसम्मको समय सीमा दिँदै शंकास्पद धनको अनुसन्धान, अभियोजन र दोषीमाथि कार्यवाहीको नतिजा देखाउन सके ग्रे लिस्टबाट बाहिर निस्कने तथा नसके नेपालले थप समस्या झेल्न सक्ने चेतावनी दिएको छ। सम्पत्ति शुद्धिकरण ग्रे लिस्ट र त्यसबाट बाहिर आउन सरकारले गरिरहेको प्रयास र गर्नुपर्ने थप विषयमा आजको कार्यक्रम केन्द्रित गर्नेछौ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट त्यस विषयमा भइरहेका कामहरूमा संलग्न उपसचिव आस्था लम्सालसँग हामीले यसबारे कुराकानी गरेका छौं।
4: सम्पत्ति शुद्धिकरणलाई बुझ्दा केवल अवैध पैसा सेतो बनाउने भन्ने सामान्य अर्थभन्दा अलिक वाइडर सेन्समा अथवा वाइडर रूपमा बुझ्नुपर्ने हुन्छ। गैर कानूनी कार्यबाट आर्जित सम्पत्तिलाई कानून बमोजिम आएको देखाउने गरी कुनै पनि कार्य गर्नुलाई सम्पत्ति शुद्धिकरण भनिन्छ। सम्पत्ति शुद्धिकरण मनी लन्ड्रिङ निवारण ऐन 2064 दफा 3 हेर्ने हो भने सम्पत्तिको गैर कानुनी स्रोत लुकाउने वा छल्ने वा कसुरमा संलग्न व्यक्तिलाई कानुनी कार्यवाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै त्यस्तो सम्पत्तिलाई रूपान्तरण गर्ने, हस्तान्तरण गर्ने वा त्यस्तो सम्पत्तिको प्रकृति, स्रोत, स्थान, स्वामित्व वा स्व सम्पत्ति उपको अधिकार लुकाउने, छल्ने वा बदल्ने वा त्यस्तो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्नेलाई सम्पत्ति शुद्धिकरण भनिन्छ। उदाहरणको लागि कसैले भ्रष्टाचार, करछरी, लागु औषध कारोबार, मानव बेचबिखन वा ठगीबाट फर एक्जाम्पल 1 करोड रुपियाँ कसैले प्राप्त गर्यो भने त्यसपछि उक्त रकमलाई विभिन्न ब्याङ्क खातामा राख्ने, अरू व्यक्तिको नाममा सार्ने, कम्पनीमा लगानी गर्ने, घर जग्गा खरिद गर्ने वा अन्तत व्यवसायबाट कमाएको रकमका रूपमा प्रस्तुत गर्ने कार्यलाई नै सम्पत्ति शुद्धिकरण भनिन्छ।
5: यो चाहिँ कस्तो प्रकारको वित्तीय अपराध हो अथवा हाम्रो कानूनले चाहिँ कस्तो प्रकारको वित्तीय अपराध मानेको छ यसलाई?
4: यो कस्तो खालको आर्थिक अपराध हो भन्दाखेरि चाहिँ यसले कुनै पनि देशको जीडीपी कुल गृहस्थ उत्पादनमा नकारात्मक असर पार्दछ र गम्भीर प्रकृतिको हुन्छ। यसलाई चाहिँ ट्रान्सनेसनल क्राइम पनि भन्छ, यानि कि अन्तर्देशीय प्रकृतिको हुन्छ यसको नेचर चाहिँ, जसको प्रभाव योजना वा कारण एक भन्दा बढी देशको सिमानामा जोडिएको वा फैलिएको हुन्छ। मूलत सम्बद्ध कसुर वा सम्बद्ध अपराधसँग जोडिएको अपराध हो। यो मूल कसुरको सह उत्पादनको रूपमा सह अपराध हो। सह उत्पादन ब्राइब प्रडक्ट, प्रेडिकेट अफेन्सको ब्राइब प्रडक्ट वा सेकेन्डरी अफेन्सको रूपमा रहन्छ र यो एउटा मल्टी डाइमेन्सनल फाइनेन्सियल क्राइम अथवा बहुआयामिक वित्तीय अपराधको रूपमा रहेको हुन्छ।
5: अब यसलाई अझ स्पष्ट पार्नु पर्दा चाहिँ यो यस्तो खालको अपराध हो जसले चाहिँ अन्य अपराधहरू मार्फत सृजित अथवा उत्पादित अथवा संकलित रकमलाई चाहिँ वैधता प्रदान गर्न खोज्छ।
4: भ्रष्टाचार, मानव तस्करी, लागु औषध कारोबार गरेर जुन हामी रकम प्राप्त गर्छौँ त्यो रकमलाई चाहिँ शुद्धिकरण गर्यो भने चाहिँ त्यस्तोलाई चाहिँ सम्पत्ति शुद्धिकरण भनिन्छ।
5: अब हाम्रो सन्दर्भमा चाहिँ सम्पत्ति शुद्धिकरणका प्रकृतिहरू या चाहिँ त्यसका घटनाहरू कस्तो अवस्थामा छन् त?
4: हामीले चाहिँ जोखिमलाई फोकस गर्नुपर्ने हुन्छ। अब हाम्रो पहिलाको जोखिम मूल्याङ्कन प्रतिवेदन हेर्ने हो भने चाहिँ त्यसमा भ्रष्टाचार, करछली, लागु औषध कारोबारलाई उच्च जोखिम युक्त कसुर भनेको छ र त्यही कारोबार त्यस्तै किसिमको कसुर गरेर कसैले सम्पत्ति प्राप्त गर्छ भने चाहिँ त्यस्तोलाई चाहिँ हामीले सम्पत्ति शुद्धिकरणको रूपमा चाहिँ हामीले त्यसलाई लिएका हुन्छौँ र सम्पत्ति शुद्धिकरण चाहिँ मूल कसुरको सह उत्पादनको रूपमा चाहिँ सह अपराधको रूपमा चाहिँ रहिरहेको हुन्छ।
5: मूलत यसका चरणहरू या आयामहरू कस्ता हुन्छन्, यो कसरी यो सिर्जना गरिन्छ?
4: सम्पत्ति शुद्धिकरणको मुख्यतः 3 चरण वा आयामहरू हुन्छ। कसैले आपराधिक आमदानी गरेर त्यसलाई चाहिँ प्लेसमेन्ट, लेयरिङ, इन्टिग्रेसन गरेर चाहिँ वैध सम्पत्ति बनाउँछ त्यसैलाई नै सम्पत्ति शुद्धिकरणको आयामहरू भनिन्छ। अब प्लेसमेन्टको कुरा अथवा स्थानान्तरणको कुरा गर्दाखेरि चाहिँ गैर कानुनी कार्यबाट आर्जित कुनै पनि रकम, धन, सम्पत्तिलाई औपचारिक वित्तीय प्रणाली जस्तै ब्याङ्क, वित्तीय संस्था वा सहकारी मार्फत चाहिँ प्रवेश गराइन्छ। अनि अर्को चरण भनेर चाहिँ लेयरिङ हो। यस चरणमा चाहिँ पैसाको वास्तविक स्रोत लुकाउने विभिन्न जटिल वित्तीय कारोबारहरू गरिदिन्छ, जस्तै एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम ट्रान्सफर गर्ने, सेयर वा विदेशी मुद्रा खरिद गर्ने वा विभिन्न देशका कम्पनीहरूमा पैसा लगानी गर्ने जस्तो कार्य हुन्छ यस्तो लेयरिङमा चाहिँ। अनि यसले गर्दा पैसा कहाँबाट आएको भनेर चाहिँ ट्र्याकिङ गर्न एकदमै गाह्रो पर्दछ। अन्तिम चरण भनेको चाहिँ इन्टिग्रेसन हो, जहाँ चाहिँ शुद्धिकरण भइसकेको पैसालाई मूल अर्थतन्त्रमा वैध सम्पत्तिको रूपमा भित्राइन्छ। यस चरणमा पुगेपछि सो पैसाबाट घर जग्गा, गाडी वा वैध व्यवसायमा लगानी गरिन्छ, जसले गर्दा त्यो रकम वैध आमदानी जस्तै देखिन्छ।
5: यसको पृष्ठभूमि के छ त?
4: अमेरिकामा सन् 1920 दशकतिर अपराधबाट आर्जित सम्पत्तिलाई कुनै अभिलेख राख्न नसकिने मोटर वा लुगा धुने, लन्ड्री जस्ता पसल खोली सोबाट आर्जन भएको देखाउने प्रवृत्ति बढे यसलाई अपराधको रूपमा लिएको पाइन्छ। मनी लन्ड्रिङ भन्ने औपचारिक नामकरण भने चाहिँ अमेरिकाकै वाटर गेट स्क्यान्डल उल्लेख गर्दै न्युज पेपरमा लेखे पछाडि नामकरण भएको देखिन्छ।
5: नेपालमा चाहिँ यसको प्रारम्भ
4: सम्पत्ति शुद्धिकरण नामकै छुट्टै कसुर 2064 मात्र अपराधिकरण भयो, तर यसको अर्थ 2064 भन्दा अगाडि अपराधबाट प्राप्त सम्पत्ति सम्बन्धी कुनै कानुनी व्यवस्था नै थिएन भन्ने होइन। पहिला पनि विभिन्न सम्बद्ध अपराधहरू जस्तै भ्रष्टाचार, लागु औषध, तस्करी, ठगी, चोरी आदि सम्बन्धी कानुनहरू थिए र त्यस्ता अपराधबाट प्राप्त सम्पत्तिमाथि जफत वा अन्य कानुनी कार्यवाहीका व्यवस्था विभिन्न कानुनमा रहेका थिए, तर ती व्यवस्थाले अवैध सम्पत्तिको स्रोत लुकाई त्यसलाई वैध देखाउने कार्यलाई एउटा छुट्टै र समग्र अपराधको रूपमा सम्बोधन गर्दैनथे र पछि 2064 चाहिँ एउटा एकीकृत कानुन आएर चाहिँ यसलाई अपराधिकरण गरेको देखिन्छ।
5: हाम्रो सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुन जुन यहाँले अहिले उल्लेख गर्नुभयो 2064 त्यसमा चाहिँ के कुराहरू प्रधान छन् अथवा त्यसका विशेषताहरू के हुन्?
4: यो ऐन 2064 साल माघ 14 प्रमाणीकरण तथा प्रकाशन भएको छ र त्यसपछि 2068 साल 75 साल र 80 सालमा चाहिँ यसको संशोधन भएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कानूनको संरचना हेर्दा नेपालले सम्पत्ति शुद्धिकरणलाई साथै आतंककारी कार्यमा वित्तीय लगानीलाई अपराधको रूपमा परिभाषित गरी दण्डनीय बनाउनुको साथै यसको रोकथाम र नियन्त्रणका लागि आवश्यक कानूनी तथा संस्थागत व्यवस्था गरेको देखिन्छ। यस अन्तर्गत ग्राहकको पहिचान, कारोबारको अभिलेख तथा निगरानी, शंकास्पद कारोबार सम्बन्धी सूचना प्राप्ति गर्ने तथा विश्लेषण गर्ने, वित्तीय सूचना इकाइ मार्फत सूचना प्रवाह गर्ने, अनुसन्धान तथा अभियोजन, सम्पत्ति रोका तथा नियन्त्रण, जफत र कसुरबाट प्राप्त सम्पत्तिको व्यवस्था स्वयंमा गरिएको देखिन्छ। यसै गरी अन्तर्राष्ट्रिय समय तथा आदान प्रदानका विषयहरू पनि सम्पत्ति शुद्धिकरणमा समावेश भएको छ। यसरी नेपालको कानूनी व्यवस्था अपराध र दण्डमा मात्र सीमित नभई रोकथामदेखि अनुसन्धान, सम्पत्ति नियन्त्रण तथा जफत र सम्पत्तिको व्यवस्थापन प्रणालीमा आधारित रहेको देखिन्छ। सूचक संस्था, नियमनकारी निकाय, वित्तीय जानकारी इकाईका भूमिकाहरूको बारेमा चाहिँ विस्तृत रूपमा उल्लेख गरेको छ त्यो सम्पत्ति शुद्धिकरण ऐनमा। साथै सूचक संस्थाको नियमन तथा सुपरिवेक्षणको व्यवस्थादेखि लिएर सूचक संस्थालाई कारवाही गर्ने विषयदेखि लिएर सम्पत्ति शुद्धिकरण विभागको काम कर्तव्य र अधिकार पनि त्यस ऐनमा समावेश गरेको पाइन्छ।
5: त्यसको संरचनागत व्यवस्थाहरू
4: सम्पत्ति शुद्धिकरणकै ऐनमा चाहिँ हामीले हेर्दाखेरि चाहिँ निर्देशक समिति छ। निर्देशक समितिले चाहिँ सम्पत्ति शुद्धिकरण, आतंककारी कार्य वा आमविनाश, हातत्य निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारण सम्बन्धी काम कारवाहीको प्रभावकारिताको अनुगमन तथा समीक्षा गर्नलाई चाहिँ कार्य गर्दै आइरहेको छ र त्यसको अध्यक्षता चाहिँ हाम्रो अर्थमन्त्रीले गर्नुहुन्छ र त्यो समितिले चाहिँ राष्ट्रिय नीति तथा कार्यक्रम मसौदा पुनर्वलोकन गरी स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश गर्दछ। यसै गरी अर्को हामीसँग छ समन्वय समिति। समन्वय समितिले चाहिँ यो सम्पत्ति शुद्धिकरणको क्षेत्रमा राष्ट्र नीति तथा कानूनहरूको तर्जुमा गर्ने तथा अरू चाहिँ क्षेत्रगत तथा राष्ट्रिय जोखिम मूल्याङ्कन पनि गरी चाहिँ त्यो निर्देशक समितिलाई पेश गर्ने कुराहरू पनि समावेश भएको छ र समन्वय समितिको चाहिँ हाम्रो संयोजक चाहिँ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिवजीले गर्नुहुन्छ। यसको अलावा चाहिँ त्यहाँ वित्तीय जानकारी इकाईको पनि व्यवस्था छ। वित्तीय जानकारी इकाईले चाहिँ शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन र सूचना प्राप्त गर्ने र त्यस्तो शंकास्पद कारोबारको सम्बन्धी सूचना प्राप्त भए पछाडि चाहिँ त्यसको विश्लेषण गर्ने, विश्लेषणको निष्कर्षहरू चाहिँ विभिन्न स्वायत्त निकायहरूमा प्रवाह गर्ने सम्बन्धी व्यवस्था पनि त्यस ऐनमा रहेको छ। त्यो अलावा चाहिँ हामीसँग चाहिँ अब सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पनि रहेको छ। दफा 13 चाहिँ उजुरी सम्बन्धी व्यवस्था छ र त्यो उजुरी सम्बन्धी व्यवस्थामा चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ आतंककारी कार्य वा आम विनाश, हातात्य निर्माण र विस्तारमा वित्तीय लगानी सम्बन्धी कसुर भएमा चाहिँ प्रहरी कार्यालयमा त्यसको उजुरी दिने र सम्बन्ध कसुरसँग सम्बन्धित सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर भएमा चाहिँ प्रचलित कानून भए सम्बन्ध कसुर अनुसन्धान गर्ने कार्यालय नै सम्पत्ति शुद्धिकरणको अनुसन्धान गर्ने व्यवस्था छ र सम्बन्ध कसुरसँग सम्बन्धित नभएको सम्पत्ति शुद्धिकरण सम्बन्धी विषय चाहिँ हाम्रो यो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हेर्ने छ। र त्यसको अलावा चाहिँ हामीसँग अरू थुप्रै समितिहरू रहेका छन् र अहिले भर्खर हाम्रो सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण समिति राष्ट्र रणनीति तथा कार्ययोजना आएको छ। त्यसमा चाहिँ हामीले अनुसन्धान समन्वय संयन्त्र, आतंक प्रतिरोध संयन्त्र जस्ता संयन्त्रहरूको पनि त्यस्तोमा व्यवस्था भएको देखिन्छ र अरू सबै नियमनकारी निकायहरूले पनि सम्पत्ति शुद्धिकरण निवारणमा चाहिँ अग्रसर रूपमा लागिरहेका छन्।
5: सम्पत्ति शुद्धिकरण आफैमा अन्तर्देशीय विषय भयो। अन्तर्राष्ट्रिय सन्दर्भबाट अथवा आवश्यकताका आधारमा नेपालले यस सम्बन्धमा के कस्तो खालको कामहरू गरेको छ, कस्तो खालको कानुनी व्यवस्थाहरू छन् अथवा हामीले अवलम्बन गरेका छौँ अन्तर्राष्ट्रिय स्तरका कानुनहरू जसले चाहिँ सम्पत्ति शुद्धिकरणका हाम्रा कानुनहरूलाई पनि प्रभावी बनाएका छन् र अन्तर्राष्ट्रिय स्तरमा हामीले गर्नुपर्ने कामहरू पनि गरिरहेका छन्।
4: मुख्यतया हामीले चाहिँ युनाइटेड नेसन कन्भेन्सन अगेन्स्ट करप्सन, यो भ्रष्टाचार सम्बन्धी सन्धि, युनाइटेड नेसन कन्भेन्सन फर द सप्रेसन अफ फाइनेन्सिङ अफ टेरोरिजम तथा युनाइटेड नेसन कन्भेन्सन अगेन्स्ट ट्रान्सनेसनल अर्गनाइज सम्बन्धी सन्धिहरू चाहिँ हामीले अनुमोदन गरिसकेका छौँ र त्यो सन्धि अनुसार चाहिँ त्यसका व्यवस्था अनुसार चाहिँ हामीले आफ्नो कानुनहरू पनि परिमार्जन गरेका छौँ र त्यस लगायत त्यो सन्धिहरूमा भएका व्यवस्थाहरू चाहिँ हामीले सम्पत्ति शुद्धिकरण ऐनमा पनि इन्कर्पोरेट गरेका छौँ र त्यसको अलावा चाहिँ हामीले कसुरजन्य सम्पत्ति तथा साधन रोका नियन्त्रण जफत ऐन 2070 र सुसम्बन्धी नियावली, पारस्परिक कानुन सहायता ऐन 2070 र सुसम्बन्धी नियावली, सपूर्दगी सम्बन्धी ऐन, संगठित अपराध सम्बन्धी ऐनहरू पनि हामीले कार्यान्वयनमा आइसकेका छन् अहिलेसम्म। त्यही विभिन्न इन्टरनेसनल प्र्याक्टिस र हाम्रो ऐनमा रहेर चाहिँ नियमनकारी निकायले पनि आफ्नो निर्देशिका मापदण्ड बनाएका छन् र त्यसको अलावा चाहिँ हामी चाहिँ एसिया पेसिफिक ग्रुप अन मनी लन्ड्रिङको पनि हामी सदस्य राष्ट्र रहेका छौँ।
5: नेपालले यतिको प्रयास गर्दा गर्दै पनि आज गरी अन्तर्राष्ट्रिय स्तरमा चाहिँ हामी लिस्टमा छौँ अथवा हाम्रो प्रयास त्यति पर्याप्त हुन सकिरहेको छैन, खास गरी एफएटिएफले चाहिँ हामीलाई ग्रे लिस्टमा राखेको छ। यो एफएटिएफ के हो र हामी के कारणले ग्रे लिस्टमा छौँ?
4: फाइनेन्सियल एक्सन टास्क फोर्स चाहिँ सन 1999 सम्पत्ति शुद्धिकरण नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको संस्था हो। यो एउटा अन्तर सरकारी निकाय हो। एफएटिएफमा हाल विभिन्न सदस्य राष्ट्रहरू छन् र यसले सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने कार्य गर्दछ। यसका सिफारिसहरूलाई विश्वव्यापी रूपमा महत्वपूर्ण मापदण्डको रूपमा लिइन्छ। हाल एफएटिएफका 9 क्षेत्रीय संस्थाहरू छन् र विश्वका 198 देशहरू सो एफएटिएफका सदस्य राष्ट्र छन्। 9 क्षेत्रीय संस्थाहरू मध्ये एसिया पेसिफिक ग्रुप अन मनी लन्ड्रिङको सदस्य हामीले 2002 लिएका हौँ। युएन लगायत सबै अन्तर सरकारी अन्तर्राष्ट्रिय संस्था जस्तै एडिबी, वर्ल्ड ब्याङ्कले एफएटिएफको मापदण्ड स्वीकार गर्दै आइरहेको छ र एफएटिएफले जारी गरेको मापदण्ड विशेष गरी हामीले दुई रूपमा हेर्न सकिन्छ। एफएटिएफमा चाहिँ एउटा टेक्निकल कम्प्लायन्सको विषय छ भने अर्को एउटा इफेक्टिभनेस। टेक्निकल कम्प्लायन्समा चाहिँ हामीले के हेर्छौँ भन्दाखेरि चाहिँ कानुनी प्रावधान के छ, कानुन के छ, कानुनी संरचना हेर्छौँ भने इफेक्टिभनेसमा चाहिँ 11 क्षेत्रहरू रहेका छन् र यी दुईटै टेक्निकल कम्प्लायन्स र इफेक्टिभनेसको चाहिँ आफ्नै रेटिङ हुन्छ र त्यसकै आधारमा चाहिँ हाम्रो मूल्याङ्कन गर्नु छ। टेक्निकल कम्प्लायन्समा मैले अघि जुन भने नि कानुनी र कानुनी संरचनाको व्यवस्थाको सम्बन्धमा चाहिँ हामीसँग 40 सिफारिसहरू हेरिन्छ र इफेक्टिभनेसमा चाहिँ हामीले 11 क्षेत्रहरू हेर्दछौँ। नेपालले चाहिँ सन् 2002 चाहिँ एपिजी एसिया पेसिफिक ग्रुप अन मनी लन्ड्रिङको सदस्यता दियो र त्यस पछाडि 2005-10 र सन् 2022 नेपालको 3 सम्पत्ति शुद्धिकरण सम्बन्धी पारस्परिक मूल्याङ्कन सम्पन्न भएको थियो। तपाईँले ग्रे लिस्टको बारेमा पनि कुरा गर्नु, हामीले एफएटिएफमा कसरी ग्रे लिस्टमा भनेर अब यसको कुरा गर्दाखेरि चाहिँ 2022 चाहिँ हामीलाई एपिजीले चाहिँ हाम्रो मूल्याङ्कन गर्यो। 2023 चाहिँ हाम्रो म्युचुअल इभ्यालुएसन रिपोर्ट चाहिँ हाम्रो प्रकाशन भयो र त्यो म्युचुअल इभ्यालुएसन प्रकाशन भएपछि चाहिँ हामीलाई एपिजीले चाहिँ इन्हान्स एक्सपिडिएटेड फलोअपमा राख्यो। अनि त्यस पछाडि चाहिँ एफएटिएफले चाहिँ हाम्रो प्रतिवेदन, त्यही म्युचुअल इभ्यालुएसन प्रतिवेदन सार्वजनिक भएको मितिले चाहिँ 1 चाहिँ हामीलाई अब्जर्भेसनमा राखेको थियो। 2080 चाहिँ हामीले सम्पत्ति शुद्धिकरण तथा व्यावसायिक वातावरण सम्बन्धी केही नेपाल ऐन जारी गर्यौँ। नेपालले त्यो ऐन जारी गरेपछि हाम्रो कानुनी क्षेत्रमा चाहिँ कतिवटा ऐनहरूमा संशोधन भए र कानुनी पक्ष चाहिँ एकदमै सबल रह्यो र त्यस पछाडि हामी चाहिँ त्यो टेक्निकल कम्प्लायन्सको माथिल्लो श्रेणी हासिल गर्यौँ र हाम्रो स्तर उन्नति पनि भयो। तर हाम्रो चाहिँ कानुन र रणनीति कार्यान्वयनका सम्बन्धमा चाहिँ सम्बन्धित निकाय र संस्थाहरूले गर्नुपर्ने कार्य अपेक्षित रूपमा गर्न नसकेकोले प्रभावकारितातर्फको मूल्याङ्कन पर्याप्त नरहेको कारण चाहिँ हामीलाई चाहिँ 2081 चाहिँ हामीलाई चाहिँ ग्रे लिस्टमा राखेको छ। बोलीचालीकै भाषामा भन्दाखेरि चाहिँ हाम्रो चाहिँ सफिसियन्ट पोजिटिभ र ट्यान्जिबल प्रोग्रेस नदेखेको कारण चाहिँ हामी चाहिँ ग्रे लिस्टमा गयौँ। 83 आइपुग्दाखेरि चाहिँ हामीले धेरै कुरा पनि सुधार गरिसकेका छौँ र हामी ग्रे लिस्टमा पर्नुको मुख्य कारण चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ आर्थिक अपराध र कसुरजन्य सम्पत्ति शुद्धिकरण निवारणमा जोखिममा आधारित प्रणाली अवलम्बन नभएको, अनि अर्को रहेको छ आर्थिक अपराध नियन्त्रणमा नियमनकारी निकायले अप्नाउनु पर्ने नियमन र कारवाहीको अवस्था कमजोर रहेको र जोखिम सापेक्ष नरहेको, अनि आर्थिक अपराध नियन्त्रण तथा सम्पत्ति शुद्धिकरण निवारणका सम्बन्धमा सूचक संस्थाहरूले अप्नाउनु पर्ने प्रिभेन्टिभ मेजर्सहरूको कार्यान्वयन कमजोर रहेकोले गर्दाखेरि ब्याङ्किङ क्षेत्र, सहकारी क्षेत्र, क्यासिनो, बहुमूल्य धातु तथा वस्तुको कारोबार र घर जग्गा व्यवसायमा चाहिँ एकदमै समस्या देखिएको, त्यो कारणले पनि हामी ग्रे लिस्टमा परेको हो। अर्को भने चाहिँ हामीसँग वास्तविक धनी पत्ता लगाउने संयन्त्रको अभाव रहेको छ। यसै गरी अनुसन्धानमा चाहिँ फाइनेन्सियल इन्टेलिजेन्सको कम प्रयोग रहेको देखिन्छ। सम्पत्ति शुद्धिकरणको अनुसन्धान अभियोजन र दण्ड अभ्यास कमजोर रहेको कारणले पनि हामी त्यतिखेर ग्रे लिस्टमा गएका हौँ। र यो कसुरजन्य सम्पत्ति बरामद गर्ने, रोक्का राख्ने, जफत र असुल उपर गर्ने कार्य पनि सुस्त रहेको कारण चाहिँ हामी
5: यो ग्रे लिस्टमा हुनुको अर्थ के हो अथवा यसले के प्रभाव पार्छ?
4: मेन त हाम्रो इन्टरनेसनल प्रेस्टिज छ, देशको साखलाई नै हानि पुर्याउँदछ। अर्को भनेर चाहिँ हाम्रो द्विपक्षीय र बहुपक्षीय संस्थाबाट आउने सर सहयोग पनि प्रभावित हुन सक्छ। यसको साथसाथै हाम्रो चाहिँ अन्तर्राष्ट्रिय समुदायको निगरानीमा परेको देशमा लगानी गर्दाखेरि चाहिँ अन्य कुनै पनि स्वदेशी तथा विदेशी लगानीकर्ताहरू चाहिँ होतोत्साहित हुन सक्छन्। यसको अलावा चाहिँ अब आयात गर्नका निमित्त प्रतिपत्र र एलसी खोल्नुपर्ने हुन सक्छ, जुन भनेको चाहिँ ब्याङ्कले दिने ग्यारेन्टी नै हो। तर यस्तो सूचीमा परेको देशका निमित्त त्यस्तो ग्यारेन्टी दिने काम नै असहज र अधिक लागतयुक्त बन्न पुग्छ।
5: पछिल्लो दिनमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने यस नेपालका तर्फबाट, नेपाल सरकारका तर्फबाट भइरहेको छ र यो ग्रे लिस्टबाट बाहिर निस्किन सकेन भने अथवा योभन्दा अझै खराब प्रदर्शन रह्यो भने नेपाल चाहिँ ब्ल्याक लिस्टमा या कालो सूचीमा पर्न सक्छ भन्ने खतरा पनि औल्याइएको छ। पछिल्ला प्रयासहरू चाहिँ सकारात्मक रहेको र यसले अब छिट्टै हामीलाई चाहिँ छिट्टै अब ग्रे लिस्टबाट बाहिर निकाल्ने भनेर सरकारका अधिकारीहरूले भनिरहनु भएको छ, त्यो भनेको चाहिँ के हो, के कस्तो प्रयासहरू गरिएको छ?
4: सबै निकायहरू चाहिँ एकदमै अग्रसर रूपमा लागिराख्नु भएको छ। 2080 मा चाहिँ ऐन संशोधन गरेर चाहिँ हामीले हुन्डी सम्बन्धी कारोबार, अवैधिक मुद्रा प्रयोगलाई तथा यो आतंककारी कार्यलाई हामीले अपराधीकरण गरिसकेका छौँ। पछिल्लो चोटि यो चाहिँ सम्पत्ति शुद्धिकरण निवारण नियमावली पनि हामीले संशोधन गर्यौँ र हामीले हाम्रो यो एफएटिएफ को रेकमेन्डेसन 6 र 7 अनुसार चाहिँ हामीले नियमावलीमा संशोधन गरेर चाहिँ हामीले स्तरोन्नति प्राप्त गरिसकेका छौँ। अनि भर्खरै पनि हामीले राष्ट्रिय जोखिम मूल्याङ्कन प्रतिवेदन पनि पारित गरिसकेका छौँ। यसको अलावा अब हामीले चाहिँ एन बमोजिम चाहिँ सूचक संस्थाहरूले विभिन्न निर्देशिकाहरू पनि जारी गरेर त्यसलाई अध्यावधि पनि गर्दै आइरहेका छन्। यो सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको अनुसन्धान तथा अभियोजन, मुद्दाको सुनवाई तथा सम्बन्ध निकायको जिम्मेवारी लगायतका विषयमा पनि परिवर्तन भएको छ अहिले। अनि सम्बन्ध कसुरमा अनुसन्धान गर्दा सम्पत्ति शुद्धिकरण पनि देखिएमा सो सम्बन्धमा समेत अनुसन्धान गर्नुपर्ने व्यवस्थाले ठूलो यो कम्प्लेक्स नेचरका केसेसहरूको अनुसन्धान र अभियोजन बढ्दै गएको देखिन्छ। अनि अहिले विभिन्न संस्थाहरूले चाहिँ यो ट्रेनिङ प्रशिक्षणको कार्यहरू तीव्र रूपमा अगाडि बढाएका छन्। अनि यो वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी बनाउन पारस्परिक कानून सहायता सम्बन्धी सन्धिहरू पनि गरिरहेका छौँ।
5: यो प्रयासले चाहिँ मुलुकलाई सफलतातर्फ लैजान कसरी मद्दत पुर्याउँछ?
4: हामीले चाहिँ अब केमा फोकस गर्नुपर्छ भन्दा यो ठूला आर्थिक अपराध नियन्त्रणमा केन्द्रित भई कानून कार्यान्वयन गर्न जरुरी रहेको छ। अर्को भनेको चाहिँ यो उच्च जोखिमयुक्त सहकारी क्यासिनो घर जस्ता क्षेत्रमा चाहिँ जोखिममा आधारित सुपरिवेक्षण गर्नुपर्ने हुन्छ। अनि जोखिमको अवस्था अनुसार कसुरबाट प्राप्त सम्पत्ति तथा अपराधको प्रयोग भएका साधनहरूको पहिचान, खोजी, नियन्त्रण, रोका जफत गर्नुपर्ने हुन्छ। मैले अघि पनि भने सम्पत्ति शुद्धिकरण टेक्निकल र कम्प्लेक्स नेचरको भएकोले यो एकल निकायको प्रयासबाट मात्र विषय सम्बोधन गर्न सम्भव नभएकोले अन्तर निकाय र क्षेत्रगत सहयोग र समन्वयमा होल अफ द गभर्मेन्ट अप्रोचको अवलम्बन गर्नुपर्ने हुन्छ। यसमा चाहिँ हामीलाई चाहिँ अब एफएटिएफ एपिजीले निरन्तर कार्य प्रगतिहरू मागिरहेको हुन्छ। हामीले चाहिँ त्यस्तो कार्य प्रगतिहरू चाहिँ बेलैमै पेश गर्नुपर्ने पनि हुन्छ र अर्को हाम्रो चाहिँ उच्च राजनीतिक प्रतिबद्धता पनि आवश्यक रहेको छ।
5: यी यहाँले भनेका विषयहरू सम्बोधन भएमा हामी ग्रे लिस्टबाट निस्कनेछौँ। सम्बोधन हुन नसकेमा हाम्रो कालो सूचीतर्फको अथवा ब्ल्याक लिस्टतर्फको यात्राको खतरा छ।
4: एफएटिएफले पनि हामीलाई चाहिँ एक्सन प्लान बनाएको छ। हामीले त्यो एक्सन प्लान अनुसार चाहिँ काम गर्यौँ भने चाहिँ कतिपय काम त हामीले गरिसकेका गर्दैछौँ र धेरै अगाडि प्रगति गरिसकेका छौँ र त्यो एक्सन प्लान र हामीले कानुनी कार्यान्वयनको पक्ष चाहिँ बढी प्रभावकारी बनाएमा चाहिँ हामी अवश्य ग्रे लिस्टबाट निस्किने नै छौँ। तर त्यही हो, हामीले यो एउटा एकल निकायको प्रयासबाट भन्दा पनि यो सबै निकायहरू चाहिँ मिलेर चाहिँ अगाडि बढेमा चाहिँ होल अफ द गभर्मेन्ट अप्रोचको अवलम्बन गरेमा चाहिँ हामी छिटै नै यो ग्रे लिस्टबाट चाहिँ बाहिरिने नै छौँ।
2: उहाँ हुनुहुन्थ्यो कानून न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव आस्था लम्साल हामीसँग कुराकानी गर्नुहुँदै।
3: कार्यक्रम कानूनका कुरा आजलाई यति नै। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ हरिशंकर चौधरीको सुर। शिला पन्तको भक्ति रचना अनि भक्ति संगीत हो कमल परियारको।

अब सुनाउँछौ शिशिरी योगी र रीता केसीको स्वरमा रहेको यो भजन। भक्ति रचना प्रेम प्रसाद भट्टराईको र भक्ति संगीत हो सुशील विश्वकर्माको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी, समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी।

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीको एउटा अर्को श्रृङ्खला लिएर बुधबारको बिहानी हामी यहाँहरू आज उपस्थित भइसकेका छौँ। आउनुहोस्, कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट। नवदेवीका नौ रूप लक्ष्मी, सरस्वती, भगवती, दुर्गा, महामाया, अन्नपूर्ण, शक्ति, काली तथा भवानीको शक्ति गाथासँगै नेपाली महिलाको शक्ति अभिवृद्धि होस्, समतामूलक समाजको लक्ष्यले पूर्णता प्राप्त गरोस्, यही शुभकामनासँगै महिला शक्तिमा केन्द्रित रहेर दशैं विशेष आजका नारीको आजको श्रृङ्खलामा हामी
1: आज नारी शक्तिमा केन्द्रित रहेर महिला शक्तिमा केन्द्रित रहेर हामी कुराकानी गर्नेछौँ प्राध्यापक डाक्टर कान्ता भट्टराईसँग। हामी उहाँलाई विदुषी संस्कृत विद्को रूपमा पनि चिन्छौँ। नेपाली साहित्यमा स्नातकोत्तर, संस्कृत साहित्यमा आचार्य, शिक्षा शास्त्रमा एमएड र नीति शास्त्रमा विद्यावारिधि गर्नुभएको कान्ता भट्टराईको जीवन अनुभव पनि आज हामी यहाँहरूमा राख्नेछौँ। महिला जस्तो सुकै भूगोलमा र जुनै सुकै परिस्थिति

0: साहित्यमा रहे पनि आफ्नो कर्म क्षेत्रमा र कार्य क्षेत्रमा लाग्दाखेरि कति सङ्घर्ष र अप्ठ्यारोहरूलाई पार गर्नुपर्छ, चुनौतीको सामना गर्नुपर्छ। त्यो हरेक योगदान दिँदै अगाडि बढिरहनु भएको सफल हाम्रो महिलाहरूको जीवनीलाई नियाले पुग्छ, पढेर सुने पनि पुग्छ। यसैले पनि आज हामीले प्राध्यापक डाक्टर कान्ता भट्टराईसँग यो कुराकानी गर्न लागेका छौँ। विशेष त हामी आज उहाँसँग महिला शक्तिमा केन्द्रित रहेर, नारी शक्तिमा केन्द्रित रहेर यो कुराकानी गर्नेछौँ। सबैभन्दा पहिला त हामी उहाँलाई कार्यक्रममा स्वागत गर्छौँ। कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा कान्ता म्याम, स्वागत गर्छु म्याम।
1: धन्यवाद, नमस्कार।
0: हजुर नमस्कार। दिनहरू कसरी व्यतीत हुँदैछ?
1: मलाई त पढि नै रहनुपर्छ।
0: हजुर,
1: किनभने पढ्दाखेरि नयाँ नयाँ कुराको ज्ञान पनि हुन्छ। हुन त मान्छे कोही पनि पूर्ण छैन, होइन, तर मैले अब उमेर अनुसार पनि, किनभने जीवनको उर्वर समय मैले राम्रै ठाउँमा व्यतीत गरेँ भन्नु पर्दछ, अब चाहिँ मलाई अध्यात्मतिर ढल्किएकी छु। अनि अहिले चाहिँ मेरो महाभारत, होइन, रामायण, भागवत, 18 पुराणहरू यही नै अध्ययन गर्दछु म।
0: अध्ययन र अध्यापनको यहाँको लामो अनुभव छ, यसमा आधारित रहेर एउटा छोरी, आमा, दिदी, बहिनीले आफ्नो अध्ययनको लागि अहिले पनि कुनै न कुनै रूपमा सङ्घर्षै गरेको अवस्था छ नि त, होइन? यहाँले त्यति बेला पनि संस्कृत पढ्नुभयो, अहिले संस्कृत विद हुनुहुन्छ, संस्कृतमा आचार्यसम्म गर्नुभयो, नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभयो, अनि यसै गरी शिक्षा शास्त्रमा एमबेड गर्नुभयो, नीतिशास्त्रमा विद्यावारिधि गरेर डाक्टर कान्ता भट्टराई भन्नुभयो। शिक्षा अहिले पनि सबैको लागि अलिकति चुनौती नै छ, हाम्रो दिदी बहिनीको लागि। यो अध्ययनको पाटो चाहिँ यहाँको कस्तो रह्यो? कसरी यो संस्कृतसम्मको अध्ययन यसरी अध्ययन गर्न पुग्नु भयो?
1: मलाई पहिलेदेखि नै संस्कृत पढ्ने इच्छा,
0: हजुर,
1: किनभने वर्तमान भविष्यसँग पनि जोडिन्छ। हाम्रो पूर्वीय दर्शनले त्यो बताएको छ कि वर्तमानको भविष्यसँग पनि एकदम निकटस्थ सम्बन्ध छ। मलाई संस्कृत पढ्ने इच्छा, त्यतिखेर जनकपुर धाममा सरस्वती हाई स्कुलमा होम साइन्स थियो,
0: हजुर,
1: कुखुरा पालन थियो, कृषि थियो र संस्कृत थियो। मलाई के लाग्यो भने होम साइन्स त जीवन पर्यन्त भात पकाउने, भाँडा मान्ने, त मन्त्री भएर पनि घरमा त गएर गर्नु पर्यो, म आफै मन्त्री भएर पनि घरमा गएर काम गर्थेँ, होइन, यो त छँदैछ। अब फेरि म खेती किसानी कि छोरी, होइन, यो सबै भेडा बाख्रा गाई पाल्ने कि छोरी, यो पनि जीवनमा घटिरहेकै कुरा हो। के हो संस्कृत वाणी भनेर मैले एउटीलाई, एउटी मेरी साथीलाई फकाएँ। लो, हामी दुई टिममा थियौँ हामी, हेर्नुहोस्, 8, 9, 10, अनि पढ्न गएँ, होइन, अब पढेँ, त्यहाँ थोरै नम्बरको थियो, 50 जस्तो लाग्छ मलाई। पछि मेरो संस्कृतज्ञ प्राध्यापक डाक्टर माधव भट्टराईसँग म विवाहमा बाँधिएँ। मलाई सजिलो पनि भयो, किनभने मेरो पनि संस्कृत पढ्ने रुचि, एकातिर मेरो विवाह, मेरो पतिदेव पनि संस्कृतै पढाउने भन्ने क्याम्पसमा,
0: हजुर,
1: अनि मलाई अलि सजिलो पनि भयो, तर कठिन थियो, गाह्रो थियो। त्यतिखेर मलाई समाजले के भन्यो भने, तपाईँ यो टपरी टकटिकाउने विद्या पढेर भोलि के गर्नुहुन्छ? तपाईँ त कर्मकाण्ड गर्ने होइन नि, तपाईँको भविष्य अन्धकार छ। मलाई दुःख लाग्यो,
0: मैले संस्कृत पढेर के काममा आउँछ त,
1: के काममा आउँछ? अब त्यतिखेर त भागवत भन्ने कुरा पनि थिएन,
0: हजुर,
1: होइन, पुराणहरू अहिले जुन हाम्रा नानीहरूले भन्ने, नारीहरूले गरिराख्नु भएको छ अहिले। मेरो त्यतिखेर भन्न केटाकेटी थिएँ, 15 उमेर थियो मलाई, तर मलाई केही गरेर देखाउँछु म, संस्कृतमै आचार्य गर्छु, मलाई यो समाजलाई देखाउनु पनि छ संस्कृतमा के छैन। त्यो मैले बुझ्दै गएकी थिएँ, किनभने मेरो श्रीमान नै संस्कृतको प्रोफेसर हुनुहुन्छ, सक्षम हुनुहुन्छ उहाँ, होइन, म पनि त्यस्तै बन्दछु। दृढ अठोट गरेँ मैले, समाजले मलाई नराम्रो दृष्टिकोणले हेऱ्यो, यो नपढ्नुहोस् तपाईँ, अन्य मानविकीतिर जानुहोस् भनेर भन्दा भन्दै पनि म यसमा लागि परे। यत्ने कृते नसिद्ध्यति कोत्र दोष, कोसिस गर्दा गर्दै भएन भने पो त, कोसिस गरेपछि अवश्य हामी त्यो लक्ष्य प्राप्त गर्दछौँ, तर कठिन छ नानीलाई, नारीलाई घर व्यवहार पनि धान्नै पर्यो, त्यो क्याम्पस पनि हाल्नु पर्यो, र मैले यसरी पढाइलाई निरन्तरता दिएँ, मैले बिचमा छोडिनँ। अनेक जीवनमा कष्ट आइलागे मलाई, कति दुःख पीडा भयो त्यो त के अब के बढाउने बिर्सी पनि सकेँ मैले।
0: 15 उमेरमा विवाह भयो, विवाह गर्दै यहाँले शर्त राख्नुभयो आफ्नो जीवन साथीसँग, होइन, मैले विवाह पश्चात पनि पढ्न पाउनुपर्छ। विवाह पश्चात माइतीमा जस्तो सहज त थिएन, घरमा दोहोरो तेह्रो दायित्व, होइन, सबै त्यो दायित्व सम्हाल्दा पनि मनले हरेस खाएन, पढ्नुपर्छ
1: र मलाई स्वावलम्बी बन्नुपर्छ, कसैमा आश्रित हुने होइन, पतिमा पत्नीले आश्रित हुने होइन, मैले पनि त त्यो काममा हात बाँड्न सक्छु नि, उहाँलाई पनि सजिलो, मलाई पनि सजिलो, त्यसैले मैले आत्मनिर्भर बन्नुपर्छ, किनभने यो शिक्षा मैले माता आमा बुवाबाट मैले प्राप्त गरेकी थिएँ।
0: हजुर, विवाह पछि एसएलसी गर्नुभयो?
1: विवाह पछि भन्न 10 क्लास एसएलसी रिजल्ट आयो, अब राम्रैसँग पास गरियो। शिक्षाको लागि जानु पर्यो, विवाह पश्चात मैले काठमाडौँ देखेको थिएन, म जनकपुर धामकी छोरी, काठमाडौँ आएँ, अचम्म लाग्यो यहाँको वातावरण, अब तराई जस्तो भएन
0: भएन
1: त्यहाँ खुला फाँट हुन्छ। त्यतिखेर 31 सालको कुरा हो यो, आजको होइन। मेरो लक्ष्य त पढ्नु थियो, मलाई पढ्नु थियो र मैले त्यो पढाइलाई निरन्तरता दिएँ। मेरा पतिको कहिले कता सरुवा हुन्थ्यो, म एक्लै बसेँ काठमाडौँमा, म एक्लै कसरी बस्ने भन्ने कुरा पनि आयो, म बस्न सक्छु, यो मेरो उद्देश्य नै लक्ष्य प्राप्ति। कसरी त्यो लक्ष्य म पनि मेरो श्रीमान जस्तै मान्ने छु, म आत्मनिर्भर हुन्छु, स्वावलम्बी हुन्छु भन्ने छु मलाई।
0: नीतिशास्त्रमा यहाँले विद्यावारिधि गर्नुभयो, कति वर्षमा?
1: 60 वर्ष पार गरेपछि विद्यावारिधि गरेँ। के भयो भने
0: 60 वर्ष पार गर्नु भएपछि
1: के हो भने मैले 70 सालसम्म पढाएँ, शिक्षण पेसामा भएँ म।
0: हजुर,
1: अनि 70 सालमा अब राजनीति देखिआएका छौँ अहिले कस्तो छ राजनीतिको अवस्था। यो राजनीतिलाई पनि स्वच्छ पार्नु पनि हामी पढे लेखेका प्राज्ञिक व्यक्तिले नै हो भन्ने मैले पनि अठोट लिएँ र भगवान्को कृपा यही क्षेत्र नम्बर 1 म सांसद पनि भएँ।
0: पूर्व राज्य मन्त्रीको पनि अनुभव छ हैन, पूर्व सांसद
1: त्यहाँ पनि म संस्कृतबाटै बोल्थेँ। म केन्द्रीभूत नै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति यही विषयमा मात्रै म बोल्दथेँ पनि त्यहाँ। शिक्षा यस्तो हुनुपर्छ है, पूर्वीय शिक्षालाई देऊ न भौतिकम यन्त्रमिदम शरीरम यत् केवलम लौकिकम मेष्टमेष्टि। यो शरीर खालि भौतिक शिक्षा मात्रै ग्रहण गर्नु हुने, अध्यात्म शिक्षा यदि दीयते चेत शिक्षात्म लब्धिश्च भवेत् तवैव नोचेत् वृथा काल धन श्रमाणम व्ययेन निर्जीवन शिक्षणेन। मैले संसदमा बोलेकी छु, यो अहिले जुन हामीले शिक्षा लिएका छन् अहिलेको समाजले त्यसले चाहिँ के गर्छ भने खाऊ पिउ मोज गर राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति लत्याउँदै हिँडेका छन् अहिलेका बच्चाहरूले। हेर्नुहोस्,
0: हजुर,
1: म चाहिँ धर्म भनेको सेवा, सेवा ही परमो धर्म, त्याग चाहिन्छ, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिलाई प्राणभन्दा प्यारो गर्ने त्यस्तो व्यक्ति उत्पादनको निम्ति पूर्वीय दर्शनलाई प्राथमिकता दिन्छु दिनुपर्छ भनेर पनि मैले कुरा उठाएँ।
0: संस्कृतविद हुँदै, प्राध्यापक हुँदै, विद्यावारिधि गर्ने क्रममा राजनीतिमा पनि प्रवेश गर्नुभयो, त्यहाँ पनि आवश्यक छ भनेर भनेपछि महिलाले चाह्यो भने एउटा लक्ष्य मनमा लियो भने
1: के गर्न सक्छ,
0: आँट गर्यो भने के गर्न सक्दैन?
1: आज हामी गर्न सक्छन्,
0: महिला शक्तिमा केन्द्रित रहेर कुरा गर्नेको छौँ होइन।
1: या देवी सर्वरूपेषु शक्ति रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो। नारी शक्तिकी प्रतीक हुन्, जे पनि गर्न सक्छिन् चाहिन् भने, त्यही घरलाई स्वर्ग बनाउँछिन् भने, नारीप्रति दुर्व्यवहार गर्यो भने त्यो घर नर्क पनि भन्छ। त्यसैले नारी शक्तिमाथि कसैले पनि खेलबाड गर्ने होइन।
0: किन नारीलाई शक्ति स्वरूप भनेको, नारीभित्र त्यस्तो के शक्ति छ र किन चिन्न सकिरहेको छैन त यो नारी शक्ति?
1: यो के हो भने शिक्षा सुधारे सकल सुधार, शिक्षा विकारे सकल विकार। शिक्षामा आमूल परिवर्तन हुनुपर्छ। हाम्रो पूर्वीय शिक्षा, पूर्वीय शिक्षाले के गर्छ, राष्ट्रलाई माया गर जननी जन्मभूमि स स्वर्गादपि गरी यसी। हाम्रो पूर्वीय शिक्षाले यो सिकाउँछ, यावत जीवित खाऊ पिउ मोज गर, अहिले नै जमै गर, ऋण लिएर पनि खाऊ भन्ने कुरा चाहिँ भौतिक शिक्षाले दिन्छ। त्यसैले त अहिले पढे लेखेका व्यक्तिहरू हेर्नुहोस् एसएलसी पास गर्ने बित्तिकै नेपाल बस्न चाहँदैन। हामीले त नेपाललाई माया गर्ने, नेपालमै बस्ने त्यो सन्तति उत्पादनको निम्ति पूर्वीय दर्शन, जसमा मैले पिएचडी पनि गरेँ, त्यो शिक्षा चाहिँ हाम्रा पाठ्यक्रममा हुनुपर्छ।
0: हजुर,
1: र विद्यार्थीलाई त्यो पढायो भने एउटा जन्मभूमिप्रति, आफ्नै आमाप्रति होइन कस्तो एउटा प्रेम
0: भक्ति, एउटा प्रेम भक्ति हुन्छ। हामी फेरि महिला शक्तिमै केन्द्रित हुन्छौँ होइन, महिलामा त्यस्तो के गुण छ र महिलामा त्यो सबै शक्तिहरू हुन्छ भन्नुभयो नि यहाँले होइन।
1: महिलामा के गुण छैन र?
0: हजुर,
1: सबै गुण छ। हेर्नुहोस्, धैर्य छ, सहनशीलता छ, त्याग छ, प्रेम छ, स्नेह छ, सेवाको भावना छ, नारीमा समर्पणको भावना छ, समझदारी छ, के छैन नारीमा? नारीमा त सर्वगुण सम्पन्न नारी हुन्।
0: के को कारणले फेरि नारीलाई नै कमजोर बनाइएको छ त?
1: यो नबुझेर हो मान्छेले,
0: हजुर,
1: मान्छेले बुझ्न सकेका छैनन् कि हाम्रा त्यस्ता नारीहरू जो आज पूजित छन्, हाम्रा यस्ता आदर्श नारीहरू सीताको गुण
0: आदर्श नारी कसरी बन्नुपर्छ भन्ने चाहिँ धेरै कुरा आयो, तर आदर्श पुरुषको कुरा पनि त शिक्षामा छैन नि त।
1: त्यो चाहिँ हुनुपर्छ किनभने त्यो जुन गुण नारीमा छन् नि पुरुषको भन्दा त नारीमा धेरै गुण माथि छ। हेर्नुहोस् त्यसैले त हाम्रा शास्त्रहरूले यत्र नारी यस्तो पूज्यन्ते रमन्ते तत्र देवता यत्रै तास्तु नपूज्यन्ते सर्वास तत्र फलाक्रिया। यो भनेको तात्पर्य के हो भने महिनालाई धूप दीप नैवेद्यले पूजा गर्नु भनेको होइन, उसको भावनाको पनि कदर गर है, उसमा पनि दिव्य शक्ति छ के छैन नारीमा, उसँग पनि सरसल्लाह ल्याऊ है। पुरुष वर्ग मात्रै बसेर सल्लाह गर्ने होइन, हरेक क्षेत्रको घर व्यवहार चलाउनेदेखि लिएर बाहिरको काममा पनि, चाहे पत्नी हुनुहुन्छन् या माता हुनुहुन्छ घरमा भाउजू हुनुहुन्छ उहाँहरूसँग पनि सल्लाह गरेर अगाडि बढ्यो भने बल्ल पुरुष वर्ग हो तिमीहरूको कार्यमा पनि तिमीहरूले सफलता प्राप्त गर्न सक्दछ।
0: हजुर, जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताको वास हुन्छ भनिन्छ होइन, महिलाको
1: सम्मान गर हो,
0: माया हो, उहाँहरूको गुणको कदर
1: गर्नु पर्छ, एकदम
0: मातृत्वको पनि सम्मान पनि गर्नुपर्छ। हरेक हाम्रो चाडपर्वमा देवीको पूजा गरिन्छ होइन, नवदेवीका नौ रूप सरस्वती भगवती लक्ष्मी अन्नपूर्ण महालक्ष्मी महाकाली भनेर विभिन्न रूपमा हामी पूजा गर्छौ, तर तिनै देवीहरू हाम्रा आमा दिदी बहिनीहरू कमजोरको रूपमा अपहेलित विभेदको शिकार पनि भइरहेको छन्। जहाँ हामी घर सबैभन्दा सुरक्षित भन्छौँ होइन, त्यही घरमा सम्मान मिलिरहेको छैन, त्यही घरमा कुनै कदर छैन, त्यही घरमा स्वतन्त्रता छैन, माया छैन, सम्मान छैन।
1: त्यो अब यसमा अलिकति परिवर्तन हुँदै गएको छ।
0: हजुर, यो परिवर्तनलाई पनि लिनु पर्यो। जहिले पनि महिला पछाडि परे पछाडि पारे भन्नुभन्दा पनि परिवर्तनलाई पनि हामीले आत्मसातमा
1: लिनै पर्छ होइन। अब अहिलेका माता पिताले पनि बुझ्नु भएको छ यो कुरा, छोरा छोरी समान, म त छोरा भन्दा छोरी चाहिँ महाभाग्यमानले मात्रै पाउँछन्। जुन घरमा छोरी छोरी छन् नि त्यो घर त वैकुण्ठ हो, स्वर्ग हो त्यो घर। हेर्नुहोस् अहिले देखेका छौँ नि त हामीले, त सन्तान उस्तै हुन्।
0: हजुर, जुन जो भए पनि छोरा भए नि छोरी भए पनि असल सन्तान हो।
1: त्यसलाई अहिले हामीले के गर्यौँ भने खालि पढ भन्यौँ, संस्कार दिएनौँ। अहिलेको माता पिताको दोष हो यो,
0: हरेक घर परिवारले संस्कार
1: दिनु पर्छ,
0: अनुशासित रूपमा हुर्काउनु पर्यो, छोरालाई होस् अथवा छोरीलाई होस्।
1: छोरीले मात्रै घरको काम गर्ने होइन, छोरालाई पनि बाबु तिमीले आज घर कुचो लाउने किन भन्न सक्नुहुन्न? आजको माताहरूले पनि पिताजीहरूले पनि छोरीले चाहिँ कुचो लाउनु पर्ने, छोरीले चाहिँ घर सफा सुग्घर गर्नुपर्ने होइन, के छोराले घर कुचो लाउनु हुँदैन?
0: हजुर,
1: सफा गर्नु हुँदैन,
0: जीवनको एउटा सिप भनेर लिनु पर्यो हैन, लाइफ स्किल भनेर अहिले आइराखेको छ।
1: हजुर, त्यो अनि छोरालाई पनि काम लाउँ, भोलि गएर सक्षम बन्छ। हाम्रो पालामा थिएन, छोराले गर्नै हुँदैन थियो। मेरो पतिदेवले कहिले मलाई सहयोग गर्नु भएन, भोजन पकाउने ओर्ने कुचो लाउने यताउति घरमा गर, अहिलेका साथी छन्, रमाइलो लाग्छ मलाई अहिलेको हेर्दाखेरि पनि, पति पत्नी मिलेर गरेका छन् क्या, रमाइलो गरे, साथीको रूपमा दुवैले एउटाले एउटा काम गरे हुन्छ, त्यही सगाई पगाई कति प्रेममय वातावरण सृजना भएको छ। यसलाई चाहिँ अहिलेको समयको उत्कृष्ट नै भन्नुपर्छ क्या, उत्कृष्ट उदाहरणै हो यो, के नारी के पुरुष।
0: राष्ट्रिय रेडियो राष्ट्रको संचार रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी सुनाइरहेका छौँ कार्यक्रम आजका नारी, र कार्यक्रम आजका नारीमा महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममा आज महिला शक्ति नारी शक्तिमा केन्द्रित रहेर आज हामी कुराकानी गरिरहेका छौँ संस्कृतविद प्राध्यापक डाक्टर कान्ता भट्टराईसँग। उहाँसँग शिक्षाको र शिक्षणको दुवैको लामो अनुभव छ, शिक्षा पनि निरन्तर रूपमा शिक्षामा लागिरहनु भयो, अध्ययन र अध्यापनलाई सँगसँगै अगाडि बढाइरहनु भयो, घर परिवार पनि सँगै चलिरहेको थियो
1: एकदम राम्रोसँग।
0: म्याम, समयको तालमेल चाहिँ कस्तो हुन्थ्यो?
1: समयलाई आफूले समात्न सक्नुपर्छ समयलाई, किनभने हरेक कुरा समयमा गरियो भने जस्तो अलिक यसको लागि त आफूले त्याग पनि त गर्नु पर्यो नि। कुम्भकर्ण सुतेर त भएन नि बिहान, म बिहानै उठ्थेँ, 3-4 बिचमा म उठिसक्थेँ, सारा घरको काम भ्याउँथे म, र आफू पनि पढ्न जाने, अति दुःख हुन्थ्यो, तर म हाँसी गर्थेँ, मेरो कर्तव्य हो, नारीको कर्तव्य हो, तब त नारी महान छन्, घर पनि गरेकी छन्, बाहिर पनि भ्याएकी छन्,
0: तर कर्तव्य सँगै परिवारको कर्तव्यको पनि कुरा आउँछ,
1: एकदम हुन्छ।
0: एकजना महिला आमा दिदी बहिनी छोरी मरी दोहोरो तेह्रो दायित्व पुरा गर्दाखेरि परिवारको पनि एउटा ठुलो कर्तव्य हुन आउँछ, सहयोग र साथको सम्मानको होइन, अहिले चाहिँ त्यो चाहिँ आवश्यकता छ अझै पनि।
1: हजुर, अहिले मेरो पालामा चाहिँ सासू आमाले बुहारीले गर्नै पर्छ, भन्ने त्यो भावना थियो। अब अहिले त्यस्तो
0: त्यसो हुँदा पनि यहाँले गर्नुभयो, यहाँको जीवनै त्यही भएर पनि उदाहरणीय छ होइन, पढ्ने र पढाउने आफ्नो लक्ष्यमा चाहिँ अडिग रहनुभयो। 60 वर्षको उमेर पछि विद्यावारिधि गर्नुभयो।
1: मैले गरेँ तर मेरो पालामा अलिकति, मेरो पालामा परिवारले पनि सहयोग गर्ने भन्ने थिएन, किनभने घरको काम बुहारीले नै गर्नुपर्छ
0: भन्ने
1: त्यो धारणा थियो। तर पनि त्यसलाई म नराम्रो दृष्टिकोण, मेरो नकारात्मक भावनै आएन। हेर्नुहोस् त मलाई यो
0: हजुर जस्तो सुकै परिस्थितिमा पनि समस्यालाई लिएर रोमल लिने, रुने कराउने कि समाधानको बाटो पहिला,
1: म चाहिँ मेरो कर्तव्य ठिकै छ, उहाँहरूले उहाँको सोचाइ त्यस्तै छ, समय परिस्थिति पनि त्यस्तै थियो क्या। फलाना घरको पनि पढ्न गाकी ठुली भई यसले भोलि यो बिग्रिन्छे, ल हेर्नुहोस् त यस्तो थियो क्या समाज, यो बिग्रिने भई अब त्यो धारणा थियो। तर मेरो उद्देश्य त त्यो लक्ष्य प्राप्ति थियो क्या।
0: हजुर अहिले हामीले महिला शक्तिको कुरा गर्दाखेरि अध्ययन एउटा पाटो, शिक्षा पनि
1: महत्त्वपूर्ण,
0: महिला शक्तिको एउटा बलियो आधार हो नि त, शक्तिलाई पनि सदुपयोग गर्नको लागि आधार त चाहिन्छ नि, पहुँच हुनु पर्यो, सहभागिता हुनु पर्यो, शिक्षा ज्ञान सिप क्षमता सबै कुराहरू हुनु पर्यो नि त होइन। त्यो प्राप्तिको लागि हाम्रा दिदी बहिनीहरू कति, यहाँले त शिक्षा र शिक्षणमै आफ्नो जीवन अधिकांश समर्पितै गर्नुभयो शिक्षामा होइन, हाम्रा अझै पनि हाम्रा आमा दिदी बहिनी छोरी कति हुनुहुन्छ जो भित्र भएको शक्ति अहिले पनि सीमितै हो, त्यो मनभित्रै रहेर कहीँ कतै लुकेर बसेको छ। पढ्नु एउटा शिक्षा लिनुलाई चाहिँ समयले उमेरले
1: छेक्दैन,
0: परिस्थितिले छेक्दो रहन्छ,
1: छेक्दैन। जब भित्री इच्छा जागृत हुनु पर्यो, सबभन्दा पहिले त मैले पढ्नु पर्छ, त्यो भावना चाहिँ हरेक नारीमा जागृत हुनै पर्छ। अब भित्रै इच्छा छैन, मैले देखेकी छु मेरै समानका भन्न, मेरै परिवारका कतिपय सदस्यहरू, हाम्रै परिवार हुन्छौँ नि, देवरानी आदि नन्द आदि, उहाँहरूले पढ्नु भएन। हेर्नुहोस् त जुन रूपमा हुनुहुन्थ्यो, जति पढेर आउनुभयो, आइएपास गर्नुभएको थियो कि त्यति नै हुनुहुन्थ्यो कि, त्यसपछि माथि उहाँहरू बढ्नै सक्नु भएन। अनि म जसलाई पनि भन्छु भने, मलाई जित्ने मेरो परिवार हुनुपर्दछ, मलाई जितुन, म यसमा गर्व गर्छु।
0: हजुर शिक्षामा त्यस्तो के कुरा छ त्यति धेरै, त्यो यहाँले जुन आनन्दी महसुस गरिराख्नु भएको छ नि होइन, कहिलेकाहीँ लाग्छ शिक्षा नभएको भएको कान्ता र शिक्षाले भरपूर कान्ता, त्यो दुईटालाई कसरी लिनुहुन्छ?
1: एउटा हुन्छ औपचारिक शिक्षा, अर्को हुन्छ अनौपचारिक शिक्षा।
0: औपचारिक शिक्षा र अनौपचारिक शिक्षा दुइटै ग्रहण गर्नु र एउटा
1: जस्तो कि अनौपचारिक शिक्षा भनेको हाम्रा अग्रजबाट पाएको उहाँको व्यवहारिक ज्ञान। हेर्नुहोस् यद्यत आचरति श्रेष्ठ तत्त देवे तरो जन स यत प्रमाणम कुरुते लोकस्थ दनुवर्तते, श्रीमद् भगवद् गीताले के भनेको छ, आफ्ना अग्रजले माता पिताले के गर्नुभयो, उहाँले जुन व्यवहारिक कुराहरू गर्नुभयो नि समाजमा, आफ्ना छोराछोरीलाई पढाउनु पर्छ होइन, केही दिनुपर्ने पर्छ, त्यो असहाय वर्गलाई केही दिनुपर्छ, त्यो त्याग सेवालाई उहाँले धर्मको ऋणमा लिनुभयो है फेरि होइन। अब त्यो शिक्षा, त्यो भनेको अनौपचारिक शिक्षा हो, घर सफा गर, भाँडाकुँडा सफा गर, खानेकुरालाई हरेक दिन
0: पानी व्यवस्थित गर,
1: एकदम व्यवहारिक शिक्षा माइती तँ भनिन्छ अनौपचारिक शिक्षा। तर त्यो जीवनमा त्यसको पनि ठुलो महत्त्व छ। हेर्नुहोस् त्यो अनौपचारिक शिक्षाबाट पनि मैले त्यो धेरै ज्ञान प्राप्त गरेँ, मेरा माता पिताबाट, मैले कमाएर मैले मात्रै खाने होइन, हेर्नुहोस् मेरो आमाबाट मैले पाएको शिक्षा।
0: आज हामी महिला शक्तिमा केन्द्रित भएर यो कुराकानी गरिरहेका छौँ। हाम्रो कतिपय दिदी बहिनीहरू अब लाइहाले, अब खान पाइराखेको छु होइन, घर गहना छ, हातमा मोबाइल छ, घुमफिरको लागि स्वतन्त्रता छ, यही त हो सबैभन्दा रमाइलो जिन्दगी भन्नुहुन्छ। कतिपयलाई बच्चालाई स्याहार्नु पर्यो, यो गर्नु पर्यो, फेरि किन दुःख गर्ने, किन पढ्नु पर्यो पनि भन्नुहुन्छ होइन। कतिले चाहिँ आफ्नै समस्याहरूलाई देखाएर समय नै छैन भनेर टार्दिनुहुन्छ, कतिले रहर त थियो अब उमेर भइसक्यो भन्नुहुन्छ होइन। यसका बावजुद पनि, यी कुराहरूका बावजुद पनि शिक्षा चाहिँ किन आवश्यक रहेछ?
1: शिक्षा जीवनमा हरेक दृष्टिकोणबाट आवश्यक छ। शिक्षा भनेको त्यो एउटा ज्ञानको पुञ्ज हो, त्यो होइन,
0: खाएर
1: लाएर मात्रै हुँदैन, हामीले शिक्षा लिएपछि त्यो शिक्षा अरूलाई पनि दिनु पर्यो के, अनि पो शिक्षाको गरिमा बढेको हुन्छ त।
0: हजुर मैले भन्न खोजेको चाहिँ जो चाहिँ अब किन पढ्नु पर्यो भन्नुहुन्छ नि, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
1: होइन त्यसो भन्नु गलत हो, त्यो भन्नु हुँदैन, त्यो मेरै परिवारमा पनि छ, मैले समाजमै देखिरहेको छु।
0: हजुर
1: उहाँहरूले आफ्नो ज्ञानलाई वृद्धि गर्नु भएन, उहाँले
0: हजुर
1: उहाँ जे छ त्यसैमा रमाउनु भयो, म पनि त रमाउन सक्थेँ, मेरा श्रीमान पनि
0: उहाँहरूमा र जो आफ्नै जीवनमा रमाइरहनु भएको छ शिक्षालाई छोडेर, यहाँ र उहाँहरूमा फरक के छ?
1: एकदमै फरक छ। जसरी म त आज चिर परिचित पनि छु,
0: हजुर,
1: समाजमा पनि छु, मलाई धेरैले चिन्नुहुन्छ, झन् अब सञ्चार माध्यममा पनि छु, म लेख्छु पनि, मैले आफूले पाएको ज्ञान बाँड्छु पनि,
0: त्यो बाँड्नु दिनुको आनन्द ठुलो छ,
1: त्यो दिनुको आनन्द।
0: यही सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो कि आफूले ज्ञान आर्जेको अरूको लागि पनि सदुपयोग भइरहेको छ, र आफूले त्यो एउटा दीप, त्यो एउटा उज्यालो भेटेको छ, त्यो उज्यालो अरूलाई पनि बाँडिराखेको छ भनेपछि लाउनु खानु धन सम्पत्ति भन्दा पनि ठुलो खुसीको कुरा चाहिँ ज्ञानमा,
1: ज्ञान हो,
0: हजुर,
1: एकदम ज्ञान हो। उहाँहरू त सीमिततामा अल्झिनु भयो,
0: हजुर,
1: पति प्रेममै रुमलिनु भयो उहाँ, होइन, सन्तानको सुखमा नै खुसी हुनुभयो,
0: बिर्सिनु भयो आफूलाई
1: सबै, तर आफूलाई चिनाउनु भएन। कुन मार्फत चिनिनुभयो? पतिदेव फलानाकी श्रीमती, हाम्रो माध्यमबाट पनि हाम्रा पतिदेव चिनुन्न। म कान्ता भट्टराईको पति माधव भट्टराई,
0: हजुर,
1: मेरो परिचयले पनि उहाँलाई चिनियोस्,
0: हजुर।
1: हेर्नुहोस्, म अहिले कति ठाउँमा मैले भागवत भने, होइन, त्यो भागवत भन्नेको पति पो हुँदो रहेछ, मेरो नामले पनि उहाँले उहाँको चिनारी भएको छ। हामीले अर्को नामबाट पनि चिनारी लिने होइन, हामी
0: हजुर जीवनमा पहिचान कत्रो ठुलो कुरा हुन्छ, होइन, आत्मसम्मान, पहिचान, स्वतन्त्र जीवन, स्वावलम्बीपन हो, यो
1: नारी शक्ति
0: लिनु,
1: सुन्दरता हो, शिक्षाले दिव्यता प्राप्त गर्छ, अनि पो शिक्षा लिएको उपलब्धि पूर्ण हुन्छ, न त त्यो खोक्रो विद्या भइगयो नि, पढेको छ, समाज हेर्दैन, राष्ट्र हेर्दैन, परिवार हेर्दैन, होइन, बा आमालाई यहाँ राखेर आफू मोज मस्ती गर्छ, त्यो होइन,
0: हजुर,
1: घरको काम गर्नुपर्छ, महिला हुन् या पुरुष हुन् दुवैले गर्नुपर्छ, नारीलाई मात्रै लगाउने होइन काम, चाहे नर हुन् चाहे नारी हुन्, दुवै मिलेर सारा व्यवहारहरू चाहिँ दुवैले मिलेर गरेको खण्डमा त्यसले राम्रो प्रतिफल दिन्छ नि त हामीलाई, परिवारलाई, समाजलाई, राष्ट्रलाई। त्यसैले पढेका व्यक्तिहरूले स्वावलम्बी बनौ, काम गरौँ, काम गरेर कोही पनि सानो हुँदैन,
0: हजुर,
1: काम गरेपछि निरोगी हुन्छ, हेर्नुहोस् त, स्वस्थ हुन्छ, खालि फेसबुकमा अहिलेका हेर्नु त, अहिले जुन बाहिर काम गर्दैनन्, होइन, घरमै बस्ने नारीहरूको के छ त बाहिर, केही छैन, खालि नेटमा झुन्डिएका छन्, अनि दिमाग पनि सङ्कुचित भएको छ, रोगले आक्रान्त भएर आँखा खतम भएको छ, मैले अहिलेसम्म चस्मा लगाएकी छुइनँ, यो सबै सकारात्मक सोच हो, यो स्वावलम्बीपनाको कारण हो, यो
0: जीवन ऊर्जामय छ, ऊर्जामय जीवनलाई व्यस्त राख्नु परेको छ,
1: र
0: त्यो व्यस्तता कर्ममा रहोस्, हामी त यही नै भन्छौं,
1: सत्कर्ममा रहोस्, कर्ममा त नहीं कि सत्कर्ममा रहोस्,
0: सत्कर्ममा रहोस्, राम्रो कार्यमा रहोस्,
1: एकदम
0: महिला शक्ति अपार शक्ति छ भनिन्छ महिलामा, होइन, त्यो अपार शक्तिलाई हामीले जति सक्दो बढी सदुपयोग गर्नु पर्यो, यति हो, त्यो महिला शक्तिको सम्मान हुनु पर्यो, त्यो महिला शक्तिको पहिचान हुनु पर्यो, त्यो महिला शक्तिको लागि पहुँच र सहभागिताको स्थान पनि हुनु पर्यो, त्यसको लागि स्वतन्त्रता हुनु पर्यो, र सबैभन्दा ठुलो कुरा घर परिवारको साथ सहयोग हुनु पर्यो, र त्यस बाहेक पनि हरेक महिलाले, हाम्रा आमा दिदी बहिनी छोरीहरूले आफूमा रहेको शक्तिको भरपूर उपयोग गर्नको लागि पछि हट्नु भएन,
1: खालि सानो कुरा मात्रै अल्झिनु भएन
0: मलाई कसले के भन्यो, मलाई कसले के गर्यो भन्दा पनि मैले गर्नुपर्ने के छ भनेर अगाडि बढ्नु,
1: मैले समाजलाई के दिऊ, मैले दिनु पर्यो नि त समाजलाई, यही समाजमा जन्मेपछि, यही राष्ट्रमा जन्मेपछि हामीले त केही गर्नु पर्यो नि, समाजको निम्ति, राष्ट्रको निम्ति हामीले नै गर्नुपर्छ, अर्काको मुख ताक्ने होइन।
0: जति जति महिला शक्तिको सदुपयोग हुन्छ, हाम्रा आमा दिदी बहिनीहरूले जति आफूभित्र भएको शक्तिलाई प्रयोग गर्नुहुन्छ, त्यति त्यति सम्मानित पनि हुँदै जानुभएको छ,
1: समाजमा एउटा भन्न पढे लेखेकी नारी जो घर व्यवहार पनि थालेकी, सम्पन्न, राम्रोसँग सम्पन्न गरेकी छ, बाहिर पनि काम भ्याएकी छन्, होइन, राष्ट्रको निम्ति पनि केही योगदान दिएकी छन्, अब त्यस्तो नारीबाट पनि अहिलेका नारीले शिक्षा लिनै पर्छ।
0: तर पुरातन सोच होइन, परम्परा चाहिँ कस्तो रह्यो भने पुरुष शक्तिमा महिलालाई
1: सहारा
0: सहाराको रूपमा, राखिदिने होइन, परनिर्भर बनाएर पुरुष शक्तिमा जोडिदिने भयो। हामीले एकदम असल क्षमतावान शिक्षित ज्वाइँको खोजी गर्यौँ, तर बुहारी छोरीहरूलाई सक्षम क्षमतावान शिक्षित भनेर त्यो गरेनौँ। त्यो हुँदाखेरि आत्मसम्मान चाहिँ नहुँदो रहेछ।
1: पहिले हामीले, म के भन्छु भने, पहिले हामीले आफ्नै छोरीलाई, आफ्नै बहिनीलाई, दिदी बहिनीलाई के बनाऊ, हामीले शिक्षित भनेको भने ज्ञान आर्जन दिउँ। शिक्षाले के सिकाउँछ, एउटा डोको नाम्लो बुन्ने यताउति गर्ने, ज्ञान भनेको त्यो दिव्यता हो, त्यो ज्ञान पनि लिनुपर्छ है। जुन ज्ञान हाम्रो पूर्वीय दर्शनमा छ, गार्गी मैत्रेयी कात्यायनी जुन थिए नि हाम्रा नारीहरू, हेर्नुहोस् उनीहरूले शास्त्रार्थ गरेका थिए, हेर्नुहोस् त कस्ता नारीहरू शास्त्रार्थ गरेर ती पुरुष वर्गलाई पराजित गरिदिएका थिए। ल हेर्नुहोस् त त्यस्ता नारीहरू खोइ उनीहरूको खोइ पतिदेव
0: र त अहिलेसम्म पूजित हुनुहुन्छ,
1: पूजित
0: नवदेवीहरू,
1: गौरीहरू।
0: हजुर, आज डाक्टर कान्ता भट्टराईसँग, प्राध्यापक डाक्टर कान्ता भट्टराई जसलाई हामी संस्कृत विद्को रूपमा पनि चिन्छौँ, आज उहाँसँग कुराकानी गरिरहँदा हामीले नारी शक्तिलाई छोइरहेका छौँ। लाउनु खानुमा त कति सुखको अनुभूति गर्नुहुन्छ भने, दिव्य ज्ञानमा, शिक्षामा, आफूले गरेको आत्मसम्मानमा कति सुख हुन्छ होला, कति आनन्द हुन्छ होला। त्यो आनन्दी र सुख हरेक हाम्रा आमा दिदी बहिनी छोरीको चाहना हुनु पर्यो, र त्यसमा घर परिवार समाज र राष्ट्रको साथ र आधा भन्दा बढी जनसङ्ख्या महिलाको
1: छ, आधा
0: त्यो आधा शक्तिलाई कसरी बढी भन्दा बढी सदुपयोग गर्न सकिन्छ?
1: पहिले त स्वयं आफै अगाडि बढ्नु पर्यो के, आफू अगाडि बढिसकेपछि सानातिना व्यवधान त आउँछन् जीवनमा, तर त्यो व्यवधानसँग हामीले डराउने होइन, डराउने त्यो डरायो भने हामी पछि परिहाल्छौँ। हेर्नुहोस् जीवन त सङ्घर्षमय छ, त्यो सङ्घर्षसँग नडराउँ हामी। हामीले त्यो लक्ष्य किन, हाम्रो लक्ष्यै छैन, हाम्रो उद्देश्य छैन, उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक, महाकवि देवकोटाले भनेका थिए। खोइ हाम्रो लक्ष्य
0: आफ्नो पहिचानको लागि,
1: आफ्नो
0: सार्थक जीवनको लागि, स्वाभिमान जीवनको लागि पनि लक्ष्य हुन आवश्यक छ। सङ्घर्ष त छ नि, अप्ठ्यारो त छ नि, गाह्रो त छ नि, होइन? यहाँको जीवन नै एउटा उदाहरण छ। आज संस्कृत विद हुनुहुन्छ, विदेशीको रूपमा परिचित हुनुहुन्छ, प्राध्यापकको रूपमा परिचित हुनुहुन्छ, नीति शास्त्रमा विद्यावारिधिसँगै डक्टरको रूपमा पनि परिचित हुनुहुन्छ। यसका बावजुद पनि, अप्ठ्याराको बावजुद पनि, शिक्षालाई, आफ्नो कर्मलाई, आफ्नो कामलाई सधैँ प्राथमिकतामा राखिराख्नुभयो, होइन? कहिलेकाहीँ धेरै अप्ठ्यारो पर्दा के कुराले फेरि सधैँ अगाडि बढ्नको लागि प्रेरित गर्थ्यो?
1: हामीले चाहिँ कहिले पनि निराश हुनु हुँदैन। हेर्नुहोस् यो मानव जीवनले जे पनि गर्न सक्छ। नैराश्य परमम दुःखम, निराशा होइन, आशावादी हुनुहोस्, एकदम आशावादी।
0: निराशा नै सबैभन्दा बढी दुःख हो,
1: दुःख हो, निराशा हुने होइन, आशावादी हुनै पर्छ। हाम्रो धर्म संस्कृतिले पनि यही सिकाएको छ। हेर्नुहोस् निराशा भनेको त अन्तिम चरण हो, र यसमा चाहिँ सधैँ सकारात्मक विचार लिने क्या। अब आफू त पढ्ने पढाउनेमा लागेको हुनाले त किन किन नकारात्मक कुरा, यताउतिको कुरा नि दिमागमा आउँदै आएन। हेर्नुहोस् त
0: अहिले पनि ऊर्जावान छ यहाँको दैनिकी,
1: मेरो एकदम ऊर्जावान छ, म एकदम सक्रिय पनि छु,
0: स्वस्थ पनि हुनुहुन्छ,
1: स्वस्थ पनि छु, म सबै काम आफै गर्छु।
0: 60 वर्ष कटेपछि विद्यावारिधि गर्नुभयो, ऊर्जावान समय छ, हाँसी हाँसी दिनलाई कटाइराख्नु भएको,
1: हाँसी हाँसी, किनभने नराम्रो दिमागमा त्यो नराम्रा कुरा नै यहाँ छैन क्या, लिँदै लिन्न म।
0: दसैँ तिहार आउने बित्तिकै हाम्रा दिदी बहिनीहरू असाध्यै व्यस्त हुनुहुन्छ, यो चाडबाडको चटारो हाम्रा दिदी बहिनी माथि मात्र नपरोस्, दिदी बहिनीको लागि पनि चाडपर्व रमाइलो हर्ष उल्लास, उहाँहरूको लागि पनि एउटा आरामको मिठो खाने रमाइलो गर्ने दिन समय बनोस् भन्ने एउटा चाहना हुन्छ नि, होइन? अब कसरी लिनुपर्छ जस्तो लाग्छ?
1: हाम्रा चाडपर्वहरू हामीलाई केही दिन मनोरञ्जन र एकताका प्रतीक हुन्। हेर्नुहोस् तीज मनायौँ, नारीकै सम्मान छ। हेर्नुहोस् अब विजयादशमी जसलाई हाम्रो भाषामा नौरथा पनि भन्छौँ, दसैँ पनि भन्छौँ, विजयादशमी भन्छौँ नि, यो पनि के हो त, तिनै नवशक्तिहरूको आराधना छ। हेर्नुहोस् र यो पर्व सामाजिक सद्भावको पर्व हो, एकात्मक भावना जागृत गर्ने पर्व हो र मनोरञ्जनको पनि पर्व हो। चाडपर्व बोझ होइन, बोझको रूपमा नलिउँ चाडपर्वलाई। चाडपर्वलाई हर्ष उमङ्गका साथमा एउटा अन्तर्वर्ती भएर त्यो शक्तिलाई केन्द्रीभूत गरौँ। हेर्नुहोस् बहिर्मुखी भयौँ क्या अहिले हामी, खालि रमाउने नाच्ने लुगा लाउने होइन आदि आदि आदि कुरामा मात्रै हामी बहिर्मुखी भएर अन्त ढल्क्यौँ। त्यो चाडपर्वको गरिमा के हो त्यो बुझ्नपट्टि हामीले लाग्नु पर्दछ। हेर्नुहोस् त त्यहाँ पनि नारीको सम्मान, नव प्रथमम शैलपुत्री च द्वितीयम ब्रह्मचारिणी तृतीयम चन्द्र घण्टेति चतुर्थेति चतुर्थकम पञ्चमम स्कन्दमातेति षष्ठम कात्यायनी तथा सप्तमम कालरात्रिति महागौरी चाष्टमम नवम सिद्धिदात्री छ नव दुर्गा प्रकृति। यी देवीकै नवधा शक्तिको त्यहाँ आराधना छ। अब नारी हाम्रो समाजमा पनि त भनेको छोरी लानु, मैले छोरीको कुरा, नारी शक्तिको सम्मान जुनसुकै वर्ग जुनसुकै जाति किन नहोस् तर हाम्रो वैदिक सनातन धर्मले नारी जुनसुकै कि जातकी भए पनि जुनसुकै वर्णकी भए पनि जुनसुकै तबकाकी भए तापनि ती सदा सम्मानित छन् भनेर यो पर्वले हामीलाई उजागर गरेको छ।
0: हजुर,
1: त्यसैले पर्व आयो भनेर बोझ हामीलाई बोझ दिन भार दिन आएका होइनन्। यसले त हामीलाई एउटा नयाँ शक्ति नयाँ जागरण लिएर जीवन पथमा अगाडि बढ भनेर यस्ता पर्वहरू आएका हुन्।
0: त्यसैले
1: सबै परिवारले आफ्ना पति पत्नी घरका परिवार हुनुहुन्छ सबैले हाते मालो गर्दै अगाडि बढेको खण्डमा चाडपर्व बोझ होइनन्, आनन्द र उत्साह नै दिन्छन् हाम्रा पर्वले।
0: दसैँ हामी नवदेवीको पूजा आजसँगै मनाइरहेका छौँ, दसैँको शुभकामना के छ, के भन्न चाहनुहुन्छ?
1: दसैँ भन्ने यो शब्द सुन्ने बित्तिकै पनि आनन्दको अनुभूति हुन्छ। यो जसलाई विजयादशमी नवरथा पनि भन्छौँ नि, यो नेपालीहरूको साझा पर्व हो, कुनै जात तबका धर्मको होइन, हामी सबैको पर्व हो यो, र यो पर्वले सबैको हित गर्छ। त्यसैले यसलाई सार्वजनिक पर्व पनि भन्न पाइन्छ, राष्ट्रिय पर्व सबै नेपालीको भएको हुनाले यो राष्ट्रिय पर्व पनि हो र सबैको हित गर्ने भनेको हुनाले यो सार्वजनीन पर्व पनि हो र यसमा भगवतीकै आराधना छ। यहाँ नव दुर्गा भवानी हुन त एकै बाहम जगत्यत्र द्वितीय काम ममा परा भन्नुभएको छ देवीले, म त एउटै हुँ म काम, विशेषरी अघि पनि यहाँहरूले भन्नुभयो एउटी नारी हजुरआमा आमा बुहारी छोरी जसरी विभाजित छन् नि त्यसै गरी ती देवीको पनि नवधा काम विशेषले उहाँ विभाजित हुनुहुन्छ होइन, जसरी प्रथमम शैल पुत्री छ भनेर यसरी नवदुर्गा प्रकृतिता भनेर। त्यसैले यो सार्वजनिक पर्व हो, हामी नेपालीहरूलाई एकताको सूत्रमा पर्वले हामीलाई बाँध्छन्, एउटै हौ हामी भनेर बाँध्ने भएको हुनाले हामी हर्ष उल्लासपूर्वक आनन्द लिएर यो पर्व मनाउनु पर्छ र हामी प्रगति पथमा लम्किनुपर्छ र यो विजयादशमीको सम्पूर्ण नेपाली जो नेपालमा हुनुहुन्छ र विदेशमा पनि जे जति हुनुहुन्छ उहाँहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। हामीले यो असत्यमाथि सत्यको विजय प्राप्त भएको पर्व हो यो, होइन त्यो दुराचारीहरूमाथि सत्यवादीले विजयश्री प्राप्त गरेको पर्व हो। त्यसैले हामीले पनि सत्यको मार्गमा हिँड्यौँ भने त्यस्ता दुराचारी प्रवृत्तिले पनि हामीलाई कहिले पनि गाँच्न सक्दैन। त्यसैले हामीले सदा सत्यको मार्गलाई अवलम्बन गर्यौँ भने त्यो अदृष्ट शक्तिको पनि हामीलाई आशीर्वाद प्राप्त हुन्छ। त्यसैले पर्वलाई हर्ष उल्लासका साथमा मनाऊ, उमङ्गका साथमा मनाऊ र शरीर एउटा ऊर्जाशील बनाऊ, जीवन ऊर्जाशील बनाऊ, जसले गर्दा हामीलाई प्रगति पथमा अगाडि बढ्नको निम्ति पनि यसले ठुलो भूमिका व्यक्त गर्दछ। त्यसैले यो पर्वमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
0: हस्, धेरै धेरै धन्यवाद छ।
1: धन्यवाद।
0: दसैँ विशेष आजका नारीको आजको श्रृङ्खलामा हामीले महिला शक्तिमा केन्द्रित रहेर यहाँहरू माझ सुनायौँ। संस्कृतविद प्राध्यापक डाक्टर कान्ता भट्टराईसँग भएको भेटवार्ता। हामी फेरि पनि भन्न चाहन्छौँ, जुन घरमा महिला खुसी हुन्छन्, जुन घरमा महिलाको सम्मान हुन्छ र जुन घरमा महिलाको बास हुन्छ त्यही घरमा देवताको पनि बास हुन्छ। यही कुरालाई आत्मसात गर्दै यो वर्षको दसैँको यो सुखद अवसरमा हाम्रा सम्पूर्ण श्रोता विशेष त दिदी बहिनीमा दुर्गा भवानीले सुस्वास्थ्य उन्नतिसँगै स्वतन्त्र र स्वावलम्बी जीवन जिउने शक्ति प्रदान गरून्। यही मङ्गलमय शुभकामना व्यक्त गर्दै आजको यो महिला शक्तिमा केन्द्रित दसैँ विशेष आजका नारीको प्रस्तुतिबाट प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। यहाँहरूको दसैँ शुभ रहोस्, सुखद रहोस्। नमस्कार।

अब सुनाउँछौ किरण प्रधानको स्वरमा रहेको यो भजन। लक्ष्मण लोहनीको रचना अनि सङ्गीत हो दिव्य खालिङको। यसपछि यहाँहरूले ठिक 9 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप दिनहुँ बढ्दै। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वन र भूमि सम्बन्धी दुईवटा अध्यादेश जारी। गृहमन्त्री सुदन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता। म्यानमारमा ठगी केन्द्र सञ्चालन गर्ने तीनजनालाई चीनमा मृत्युदण्डको सजाय। र आइसिसी विश्वकप क्रिकेट लीग दुईको एक दिवसीय श्रृङ्खलामा नेपालद्वारा ओमानमाथि 113 रनको फराकिलो जित। बडा दशैंको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत देवी स्तोत्र पाठ पनि गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्कने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हिजोसम्म 17,139 सवारी साधन मार्फत लाखौं मानिस बाहिरिएका छन्। दशैं नजिकै जाँदा अध्ययन रोजगारी तथा विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्कन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहल पहलसहित चाप बढेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो दुईवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। गृहमन्त्री सुदन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन नयाँ दिल्ली पुग्नुभएका गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच हिजो भेटवार्ता भएको हो। भेटवार्तामा उहाँहरूबीच दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने बारेमा विचार विमर्श भएको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री सुदन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दो विपद जोखिमलाई सम्बोधन गर्न बिमस्टेक क्षेत्रीय विपद पूर्व तयारी तथा प्रतिकार्य रूपरेखा निर्माणको प्रस्ताव गर्नुभएको छ। नयाँ दिल्लीमा सम्पन्न प्रथम बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा उहाँले यस सम्बन्धी संयुक्त कार्यदल गठनको प्रस्ताव गर्नुभएको गृह मन्त्रालयले जानकारी दिएको छ। सरकारले सामुदायिक विद्यालय प्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबूत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको छ। शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यस चालू आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कुल 6,54,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनु भएको छ। सभामुख डोलप्रसाद अर्याल अन्तर्व्यवस्थापिका संघ आइपियूको 153 महासभामा सहभागी भई हिजो स्वदेश फर्कनु भएको छ। सभामुख अर्यालले इमर्जेन्सी एजेण्डाका रूपमा अर्जेन्ट पार्लियामेन्ट्री एक्सन लगायतका विषयमा कुरा राख्नु भएको र सो प्रस्ताव दुई तिहाईको मतले समर्थन गरिएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ। प्रदेश सभाको हिजोको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 2083-84 को बजेट बहुमतले पारित भएसँगै करिब 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: बाँकी समाचार। कोशी प्रदेश सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन शुरू भएको छ। उद्घाटन समारोहमा मुख्यमन्त्रीहरूले मन्तव्य राख्दै प्रदेशहरूबीच सहकार्य, समन्वय र सह अस्तित्वमा जोड दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि स्विजरल्याण्डका राजदूत डाक्टर ड्यानियल म्योलीले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल र स्विजरल्याण्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनु भएको छ। हुलाक सेवा विभागद्वारा हिजो काठमाडौँमा आयोजित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा मन्त्री तिमिल सिन्हाले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पार्नुभयो। चीनको एक अदालतले म्यानमारको कोकाङ क्षेत्रमा ठगी केन्द्र सञ्चालन गरेको आपराधिक गिरोहका 3 सदस्यलाई हिजो मृत्युदण्डको सजाय सुनाएको छ। सोही मुद्दामा अन्य दर्जनौ व्यक्तिलाई पनि विभिन्न अवधिको जेल सजाय सुनाइएको छ। पछिल्ला वर्षमा म्यानमार सहित दक्षिण पूर्वी एसियाका केही क्षेत्रमा अरबौं डलरको अनलाइन ठगी कारोबार फस्टाएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेनेस्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसिया र युक्रेनबीच ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने सहमति भएको दावी गर्नुभए यता रसियाले युक्रेनका 6 ऊर्जा केन्द्रमा आक्रमण गरिसकेको बताउनु भएको छ। रसियाले ऊर्जा केन्द्र, ग्यास स्टेशनहरूमा गरेको आक्रमणले युक्रेनको इजुम शहरमा पूरै अन्धकार छाएको राष्ट्रपति जेनेस्कीले बताउनुभयो। उहाँले ती आक्रमणहरूमा 33 युक्रेनी नागरिक घाइते भएका पनि जानकारी दिनुभएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 27.6 र न्यूनतम तापक्रम 14.9 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:57 भयो भने सूर्यास्त भरे साँझ 5:41 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। 10 मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप दिनहुँ बढ्दै। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वन र भूमि सम्बन्धी 2 अध्यादेश जारी। गृहमन्त्री सुदन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता। म्यानमारमा ठगी केन्द्र सञ्चालन गर्ने 3 चीनमा मृत्युदण्डको सजाय। र आइसिसी विश्वकप क्रिकेट लिग 2 एक दिवसीय श्रृङ्खलामा नेपालद्वारा ओमानमाथि 113 रनको फराकिलो जित। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: भने चुखो पानी भर्न लाएको देखिनस्? किन र बजै अझ बुझ पछाउँछ कहिले छोको पानीले मैले देउता पूजा गर्नु? किन म चाहिँ मान्छे होइन र?
1: मान्छे मान्छे बीच भेदभाव गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। भेदभाव गर्नेलाई कानुनी कारवाही हुन्छ। भेदभाव होइन, सबैसँग सद्भाव राखौ।
2: दुर्व्यवहार कहीं कतै कसैमाथि नहोस्।
3: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी

0: नमस्ते नेपाल,
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल,
0: नमस्ते नेपाल।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम नमस्ते नेपालमा। पक्कै पनि नमस्ते नेपाल गरिरहँदाखेरि यहाँलाई हार्दिकताका साथ यो कार्यक्रममा हामीले स्वागत गर्यौं। सहकर्मी भानु भक्त खड्का सँगै मनुका कुँवर यति बेला उपस्थित छु अनि प्रविधि संयोजनमा हुनुहुन्छ रमा वाग्ले। आज हामी नमस्ते नेपालमा दुईजना छौँ। यहाँहरूले यो कार्यक्रम अवधिभर लगभग 10 बजीसम्म साथ दिनुहुनेछ भन्ने हाम्रो विश्वास छ। अब यो अफिस आउने अफिस आइसकेको समय, खाना घरमा भए घरमा खाना खाइसकेको, खाना पाक्दै गरेको समय, बच्चाहरूलाई स्कुल पठाइसकेको समय र घर जाने तयारी गरिने समय हो। अब जस्तो घडी हेर्ने हो भने अब 9:25 भएको छ, होइन? यो समय बिहानीको समय, एकातिर खानाको चटारो, अर्कोतिर दिउँसोको कामको चटारो, अफिस भयो अफिसको कामको चटारोको समय छ। यो सबै चटारोको बीच फेरि हाम्रो महापर्व, ठुलो पर्व, बडा दशैंको
1: माहौल पनि छ अहिले।
0: बडा दशैंको पनि आज त चौथो दिन भइसक्यो है।
1: आज बडा दशैंको चौथो दिन, विशेष गरी बडा दशैं भन्ने बित्तिकै मनुका हामीले यो निकै ठुलो राष्ट्रिय चाडकै रूपमा मनाउने हाम्रो परम्परा छ। खास गरी बडा दशैंको बेलामा देवी भगवतीको स्तुति गर्ने, शक्ति पूजा गर्ने र शक्तिको आराधना गर्ने विशेष प्रचलन हो। आज दशैंको चौथो दिन कुष्मांडा देवीको विशेष पूजा आराधना गरी आजको यो चौथो दिनलाई मनाइँदैछ। खास गरेर दशैंको देवीका 9 स्वरूपहरूको हामीले यो नवदुर्गाभरि पूजा आराधना गर्ने परम्परा छ। जस्तो शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्मांडा, स्कन्द माता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको विशेष विधिपूर्वक पूजा आराधना गरिन्छ र खास गरी शक्तिपीठहरूमा विशेष श्रद्धालुहरूको भक्तजनहरूको पूजा आजा देवी दर्शनको लागि भिडभाड हुने गर्छ। देशभरिका यस्ता शक्तिपीठहरू छन् मनुका। खास गरी अब काठमाडौँकै कुरा गर्ने हो भने गुहेश्वरी, भद्रकाली, मैती देवी, नक्साल भगवती, शोभा भगवती, नवदुर्गाका विशेष गरी पूजा आराधना हुने विशेष क्षेत्रहरू हुन्। त्यस्तै प्लाञ्चोक भगवती र उता पश्चिमतिरको कुरा गर्ने हो भने डोटीको शैलेश्वरी, बाँकेको बागेश्वरी, डोल्पाको त्रिपुरा सुन्दरी, सुर्खेतको देवती बजे, यी लगायतका देशैभरि विभिन्न शक्ति पीठहरू छन्। त्यहाँ देवी दुर्गाको विशेष पूजा आराधना भइराखेको छ।
0: साँझको समयमा अझ रमाइलो हुने, होइन? अहिले अब बिजुलीको उपलब्ध भएसम्म एकदमै झिलिमिली हुने। हामीले यही काठमाडौँ उपत्यकामा हेर्ने हो भने मैती देवीमा रातिको समय, विशेष यो साँझको आरतीको समय, साँझ धेरै त्यहाँ दर्शन गर्न आउनेहरू, घुम्न आउनेहरू भेटिन्छ कि।
1: एकदमै मनलाई पनि उज्यालो पारौँ। चारैतिरको यो शरद ऋतुको जुन यो आकाश धरती जुन किसिमले विभिन्न रङ्गी चङ्गी फुलहरूले जगमगाएको छ, मगमगाएको छ, त्यसरी प्रकृति जसरी हाँसेको छ, त्यसरी हामीले पनि चाहिँ आफ्नो मनलाई पनि, आत्मालाई पनि शुद्ध पारौँ, शान्त पारौँ, सुन्दर पारौँ भन्ने पनि चाडपर्वको एउटा मुख्य भाव हो। हामीले हर किसिमका दुःख पीडाहरूलाई बिर्सिएर चाडपर्वमा एक खालको पारिवारिक मिलन, पुनर्मिलन, आफन्त को जमघट, यसले गर्दाखेरि सम्बन्धहरू सुधार भएका छन्। बिग्रिएका सम्बन्धहरू पनि सुधार हुने र सम्बन्धहरू अझ नवीकरण हुने, बलियो हुने पर्वका रूपमा पनि यस्ता पर्वहरूलाई हामीले चाहिँ अपनाउने गरेका छौँ, अवलम्बन गर्ने हाम्रो परम्परा छ।
0: आजकै दिन सम्झिँदाखेरि मलाई कुष्मांडा देवीको हामी आज पूजा गर्छौँ। कुष्मांडा देवी भन्ने बित्तिकै ब्रह्माण्ड सिर्जना गर्ने देवीका रूपमा हामी पूजा गर्छौँ। जस्तो पहिलो दिनको कुरा यहाँले गर्नुभयो नि, शैलपुत्रीको हिमाली शक्तिकी प्रतीकको रूपमा घटस्थापना गरी पूजा गरिन्छ। अनि त्यसपछि दोस्रो दिन ब्रह्मचारिणीको, तपस्या र त्यागकी देवीको स्तोत्र गरेर पूजा गरिन्छ। अनि तृतीय दिन चन्द्रघण्टाको, शान्ति र कल्याणकी देवीका रूपमा पूजा गरिन्छ। पञ्चमीको दिन स्कन्द माताको, कार्तिकेयकी माता अनि वात्सल्यकी प्रतीकका रूपमा हामी लिन्छौँ। षष्ठीका दिन कात्यायनीको पूजा गरिन्छ, युद्धकी देवी जसले महिषासुरमाथि प्रहार गर्नुभएको छ, हामी उहाँलाई सम्झिएर पूजा गर्छौँ। सप्तमी, अब खास दिन फेरि सप्तमीदेखि सुरु हुन्छ, होइन? फुलपाती भन्ने बित्तिकै कालरात्री सुरु भएको समय, अन्धकार र भय नाश गर्ने स्वरूपका रूपमा अनि घर घरमा फुलपाती भित्राएर हामी पूजा गर्छौँ। अष्टमीको कुरा गरौँ, महाअष्टमी, महागौरीको पूजा गर्छौँ हामी, पवित्रता र ज्ञानकी देवी। अनि महाकालीको विशेष पूजा पनि हुन्छ, बलि दिइन्छ, पूजा सामग्री अर्पण गरिन्छ, सवारी साधनहरूको पनि पूजा गरिन्छ। हात तिहारको पनि पूजा गरिन्छ। त्यस्तै अब त्यसपछिको कुरा गर्दा हामी विजया दशमी, विजया दशमी भन्ने बित्तिकै अब त्यो अब कसरी यसलाई झन् वर्णन गर्ने, होइन, एउटा पारिवारिक एकता ल्याउने, एउटा शिष्टता सिकाउने, त्यसपछि अर्को पारिवारिक पुनर्मिलन पनि गराउने, आदरभाव यहाँले भन्नुभयो संस्कार सिकाउने, सँगै पुस्तान्तरण रूपमा पनि संस्कृतिलाई हस्तान्तरण गर्ने, स्थापित गर्ने पनि भयो। पर्वको कुरा गरिरहँदाखेरि अहिले चाडपर्वमा धेरैजना घर जाने तयारीमा हुनुहुन्छ। अब अहिले अब मैले अघि अफिसको प्रसङ्ग पनि जोडेको थिएँ, अफिस बिदा भइसकेको छैन कतिको, अहिले पनि हामी बाटोमा आउँदाखेरि धेरै स्कुल बसहरू देख्यौँ, स्कुल लागिरहेको छ। त्यो किसिमले हेर्दाखेरि ठ्याक्कै अब फुलपातीदेखि कति जाने तयारीमा हुनुहुन्छ, फुलपातीदेखिको चाप धेरै वर्ष यो सवारी यात्राको कुरा गर्दाखेरि, हिजोसम्मको घटस्थापनादेखि हिजोसम्मको कुरा गर्ने हो भने 1,09,000 भन्दा बढीले काठमाडौँ उपत्यका छोडेको भन्ने तथ्याङ्क पनि छ। मैले फेरि यो हाम्रो रेडियो नेपालकै अनलाइन हेर्दै थिएँ, रेडियो नेपालको अनलाइन साइटमा हेर्दाखेरि यो न्युज देखेँ मैले हिजोसम्मको कुरा गर्दा। यो यात्रा गरिरहँदाखेरि प्रायः जसो चाडपर्वमा धेरै अब क्युका गाडी भन्दाखेरि पनि रिजर्भ गरेर जानेहरू पनि धेरै हुनुहुन्छ, होइन, अनि कतिपय सवारी दुर्घटनाका घटनाहरू पनि यो 3-4 दिनको दसैँको बेलामा घर जाने क्रममा हुन्छ। यो बेला चाहिँ हामीले अलिक बढी सचेत हुनुपर्ने, सवारी चालक पनि सचेत हुनुपर्ने र सवार यात्रु पनि सचेत हुनुपर्ने अवस्था हो। ट्राफिक प्रहरी त 24 घन्टा खटिनुहुन्छ यो बेला, तर हामी यात्रु कति सजग छौँ, यात्रा गर्दाखेरि हामी कति इमान्दार भएका छौँ, अनि त्यसपछि चालक कति सचेत हुनुहुन्छ, सडकप्रति कतिको संवेदनशील हुनुहुन्छ, यस्ता कुराहरूले गर्दाखेरि चाहिँ सम्भावित दुर्घटनाबाट बचाउन सकिन्छ नि है।
1: सम्भावित दुर्घटनाको जोखिम कम हुन्छ र हाम्रो यात्रा हामीले चाहे जस्तो सरल र सहज बन्न सक्छ। खास गरी मनुका, अब यो यहाँले जुन प्रसङ्ग निकाल्नु भयो, दसैँको माहौलसँगै गाउँ फर्कनेहरूको लामो लड्को छ, चाप चाप बढेको छ। जसै दसैँमा घर जाने यात्रुको भिडभाडले उपत्यकामा केही दिन यता ट्राफिक जाम बढेको र त्यसलाई सहज ढङ्गले व्यवस्थापन गरिएको भन्ने पनि ट्राफिक प्रहरीको भनाइ छ। उता यातायात व्यवसायहरू सडकमा देखिएको सकसका कारण यात्रुहरूलाई गन्तव्यमा पठाउन समस्या भएको पनि यातायात व्यवसाय राष्ट्रिय महासङ्घले पनि गुनासो गरेको छ। मनुका, खास गरी यो जुन भटेकोसी बाढी र त्यसपछि बुढी गण्डकीमा आएको बाढीले गर्दाखेरि जुन खालको अस्तव्यस्त छ यो सडक प्रणाली, अस्तव्यस्त भएका छन् देशैभरिका हाम्रा सडक प्रणालीहरू, त्यति ठिक हालतमा छैनन्। कतिखेर सडक भाँसिने हो कि अथवा पहिरो जाने हो कि भन्ने किसिमको त्रासको बिचमा पनि यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था छ। र नेपाल प्रहरीले अस्ति हामी समाचार पनि सुन्दै थियौँ, अहिले खास गरी यस्ता ठुला चाडपर्वहरूको बेलामा यात्रुहरूको चाप बढ्ने र सवारी चाप पनि क्षमता भन्दा पनि बढी यात्रुहरू ओसार्ने यही मौकामा हो। हामीले वर्षभरि खाली सडकमा गुड्नुपर्छ, तर यातायात यो बेलामा चाहिँ अलि हामीले बढी आर्थिक जुन गुमेको क्षति छ त्यो प्लस हुन्छ भनेर पनि सवारी चाप कोचाकोच गरेर लाने पनि प्रवृत्ति छ। यसले गर्दाखेरि सवारी दुर्घटनाका विभिन्न कारणहरूमध्ये एउटा यान्त्रिक गडबडी पनि एउटा कारण हो र यात्रुहरूको ओभरलोड पनि अर्को कारण हो भनिएका छ। यस्ता विभिन्न कारणहरू छन्। खास गरी अहिले प्रहरीले के गरेको छ भन्दाखेरि गाडीको चेक जाँच, यान्त्रिक गडबडीको चुस्त दुरुस्त भएको प्रमाणपत्रलाई नाकाहरूमा चेक गरेपछि मात्रै सवारी साधनहरूलाई अगाडि बढ्न दिने भन्ने एउटा परम्पराको सुरुवात गरिसकेपछि सवारी चेक जाँचलाई पनि यान्त्रिक गडबडी ठिक हालतमा छ भन्ने प्रमाणपत्र भयो भनेदेखि यान्त्रिक गडबडीका कारणले हुने दुर्घटना न्यूनीकरण हुन सक्छ। यात्रुको चापका कुराहरूलाई पनि ख्याल गर्नुपर्ने हुन्छ। अघि तपाईँले भन्नुभयो जस्तै हामीले खास गरी यो सवारी दुर्घटनाका कुराहरू गर्दाखेरि हाम्रो झट्टै पहिले जाने ध्यान भनेको ए मादक पदार्थ सेवन गरेर चलाएको थियो होला भन्ने खालका आशंकाहरू पनि छन्, होइन, दुर्घटना कतिपय ती कारणहरू पनि होला,
0: केटाहरू छन्
1: भन्ने छ। त्यस कारणले गर्दाखेरि यात्रुहरूले पनि के ध्यान दिनु पर्यो भन्दाखेरि हामी यात्रा सँगसँगै गर्दैछौँ भने ड्राइभर चालकहरू कुन हालतमा छन्, कस्तो छन्, होइन, उनीहरूको लाइसेन्स छैन, होइन, उनको परिपक्वता अनुभव कति होला भन्ने खालको, अनि उनको चाहिँ नि हालत चाहिँ ठिक हो कि होइन, उनले गलत केही चिजहरू सेवन गरेर चलाइराखेका छन् कि, यतातिर पनि ध्यान दियो भनेदेखि सम्भावित जोखिमबाट चाहिँ हामी बच्न सक्छौँ।
0: हजुर हजुर, म केही दिन अगाडि बिपी राजमार्ग हुँदै जनकपुर पुगेको थिएँ। अहिले अब बिपी राजमार्ग त्यो पनि एउटा ठुलो सवारी, विशेष यो दसैँको बेला घर जाने एउटा ठुलो रुट हो होइन, सडक खण्ड हो त्यहाँ। अब कुरा गर्दाखेरि ठुलो पहिरो जुन 81 सालमा बाढी आयो होइन, रोसी खोलाले निकै ठुलो वितण्डा पनि मचायो, त्यसपछिको क्रममा हेर्थ्यो भने बिपी राजमार्गमा अलि अप्ठ्यारो अथवा सडक अवरुद्ध भइरहने, पहिलाको जति पक्की सडक थियो त्यो नभएको अवस्था छ। त्यसपछि फेरि यसपालि पनि त्यहाँनिर भत्कियो। त्यो क्रमले हेर्दाखेरि हामीले रोसी खोलाको नजिकैबाट यात्रा गर्नुपर्ने हुन्छ, 20-25 किलोमिटर चाहिँ तपाईँले त्यो धुले सडक हिले सडक चाहिँ पार गर्नुपर्ने हुन्छ, कच्ची सडक होइन। नेपाल थोक जब आइपुग्छ नेपाल थोकबाट मात्रै तपाईँको अनि पिचको बाटो क्रम सुरु हुन्छ। यो बिचमा फेरि के हुँदो रहेछ भने तपाईँको अलिकति एउटा मात्रै एउटा दुई लेन पनि नभएको जस्तो एकदम साँघुरो सडक छ, एउटा मात्रै गाडीले ओभरटेक गर्ने हो अथवा एउटा मात्रै बाइकले चाहिँ ओभरटेक गरेर जाने हो भने तपाईँको उताबाट आउने अथवा जुन दोहोरो क्रस गरिरहँदाखेरि जाम हुने, त्यो किसिमले हेर्दाखेरि चाहिँ हामी सवारी चालक हामीले खालि चालकले दोष दिइरहेको हुन्छौँ, तर आफै पनि त चालक भइरहेका हुन्छौँ नि होइन। हामी आफै चालक हुँदा कति इमान्दार हुन सकेका छौँ, त्यो क्रम त्यो क्रमले चाहिँ हामीले अरूलाई पनि गाली गर्नुपर्छ भन्ने लाग्छ कि मलाई चाहिँ। जस्तो हामी अरूले गाडी चलाउँदाखेरि चाहिँ हामी अरूलाई गाली गर्छौँ, तर हामी आफै दुई पाङ्रे चालक हुँदा चार पाङ्रे चालक हुँदा हामी कति इमान्दार हुन सकेका छौँ, त्यो कुराले पनि सडकको अनुशासन चाहिँ कायम गर्छ, दुर्घटनाहरूलाई न्यूनीकरण गर्छ भन्ने लाग्छ होइन। अहिले हामी खालि सार्वजनिक यातायातको चालकहरूलाई राम्रोसँग चलाउनुहोस् भनिरहेका हुन्छौँ, ट्राफिक प्रहरी होस् अथवा हामीले प्रशासनलाई बढी जोड दिइरहेका हुन्छौँ, तर जो आफ्नै सवारी साधनमा उपत्यका छोड्दै हुनुहुन्छ नि उहाँहरू चाहिँ कतिको इमान्दार हुन सक्नु भयो त। एकजनाले मात्रै मैले अघि पनि भने ओभरटेक गर्ने हो भने तपाईँको पुरै जाम भइहाल्छ त्यहाँ होइन। अनि त्यति मात्र होइन, तपाईँ अहिले जस्तो फोहोरकै कुरा गर्दा हामीले गाडीबाट फोहोर पनि फालेको देख्छौँ, कति यात्रुले फालेका देख्छौँ, कति निजी सवारी चालक त्यहाँभित्र बस्नेहरूले फालेको देख्छौँ। हामी आफू पनि कति इमान्दार भइरहेका छौँ, त्यो किसिमले हामीले अरूलाई पनि दोषारोपण गर्नु चाहिँ ठिक हो भन्ने लाग्छ। तपाईँ यदि सचेत नागरिक हुनुहुन्छ भने तपाईँ सडकमा अनुशासनमा बस्नुहुन्छ, त्यो हाम्रो विश्वास हो र यसै गरौँ। किनभने अहिले अब नागढुङ्गातिर जाने हो भने पनि उपत्यकाबाट छोड्ने घर जानेको भेट देखिन्छ, फर्पिङतिरको बाटो हेर्ने हो भने पनि, थानकोट पुग्ने हो भने पनि, यता भीमढुङ्गापट्टि जाने हो भने पनि, तिन पिप्ले जाने हो भने, साँखु हुँदै अब सिन्धुपाल्चोकपट्टि जानेहरू पनि, भक्तपुर हुँदै दोलखा रामेछाप जानेहरूको, अनि यता भट्टी डाँडा हुँदै बाहिरिनेहरूको अलि निकै भिड देखिन्छ भनेको। अहिले यो कान्ति लोकपथ बिपी राजमार्ग यो नागढुङ्गा नौबिसे सडक खण्ड अनि मुगलिङ नारायणगढ सडक खण्डपट्टि चाहिँ तपाईँको रातिको समयमा होस् अथवा दिउँसोको समयमा होस् गाडीहरूको अलि बढी आवागमन देखिन्छ। यो बेला सवारी चालक फेरि यहाँनिर मैले फेरि पनि जोड दिएँ, तपाईँ आफ्नै सवारी चलाउँदै हुनुहुन्छ भने पनि तपाईँ पनि संवेदनशील हुनुहोस्, किनभने एकजनाको गल्तीले गर्दा कतिजनालाई असर गरिराखेको हुन्छ। थोरै मात्रै यसो गरममा गरिदिउँ न भनेको हिसाबले गर्दाखेरि तपाईँको ट्राफिक व्यवस्थापन अस्त व्यस्त हुनसक्छ, त्यो किसिमले यो चाडबाडको बेला धेरै बाहिरिने समयमा चाहिँ आफू पनि सावधान रहौँ र अरूलाई पनि सावधान रहनको लागि भनौँ। अहिले फेरि हामी एकदमै फेरि टेम्परमा गइहाल्छौँ होइन, सर्ट टेम्पर हुन्छ अथवा रिसाइहाल्छौँ, कसैले केही भनिहाल्यो भने मलाई अर्ती दिने, मलाई सम्झाउने भन्नेसम्म पनि पुग्छ।
1: अरूको असल व्यवहारहरू, अरूबाट हामीले जे अपेक्षा गर्छौँ हामीले त्यो खालको व्यवहारहरू कति गर्न सकेका छौँ भनेर सो मूल्याङ्कन आत्मसमीक्षा हुन पनि वास्तवमा जरुरी छ हाम्रा गतिविधिहरूमा। जस्तो हामीले सडक यातायातकै मात्रै कुरा गऱ्यौँ, मनुका अहिले यो चाडबाडको भएको बेलामा सवारी दुर्घटना हुने विभिन्न जोखिमहरूबाट हामी बच्न सकौँ भन्ने हाम्रो हेतु छ। हामीले वास्तवमा हामीले कुरा गर्ने हो भने अनुशासनका कुरा गर्ने हो भने सडक अनुशासनकै कुरा गर्ने हो भने कतिपय हामी पैदल यात्रुहरू पनि हिँड्न जान्दैनौँ त कसरी भनौँ, तर हिँड्न कसरी पर्छ भन्ने कुरामा विचार चाहिँ हामीले पुर्याउन नसकिराखेको स्थिति पनि देखिन्छ। जस्तो फुटपाथतिर हिँड्दाखेरिमा पनि धेरै मान्छे हामी समूहमा हिँडिराखेका छौँ भने पनि लामबद्ध भएर एकअर्काको हात समातेर हिँड्दाखेरि त्यो फुटपात नै चाहिँ नि अरू कोही पनि हिँड्दैन जस्तो गरेर हामीले पुरै छोपिने गरी हिँडिराखेका छौँ, अर्कोलाई हामीले पालो दिने अगाडि बढ्ने पनि अरूहरू पनि छ यहाँ हिँड्छन् भन्नेतिर कति पनि ख्याल गरेको स्थिति पनि देखिँदैन। त्यस कारणले हामी कतिपय अनुसार अनुशासनका कुराहरू गर्न हामी जान्दैनौँ, हामी ज्ञानी छैनौँ भन्ने हो भने पनि हामी अत्यन्त धेरै जानेको ज्ञानी विवेकी भएको हामीले आत्मा एउटा रतिमा रमाइराखेका छौँ, तर हामीले व्यवहारमा हेर्ने हो भनेदेखि हाम्रो व्यवहार सही सचेत ढङ्गले प्रकट भएको स्थिति सानो सानो कुरालाई पनि विचार गर्ने हो भनेदेखि त्यो अनुशासनको खडेरी परेको देखिन्छ मनुका।
0: यसैमा मलाई फेरि जोड्न मन लाग्यो, अब हामी यो अहिले अब न्यू रोडतिर जाने हो भने होइन, यो खास खास ठाउँहरू जहाँ चाहिँ साँझको समयलाई लक्षित गरेर व्यापार गरिन्छ र जति नै बेला व्यापार हुन्छ यस्तो ठाउँमा जाने हो भने त्यहाँ निकै भिड देखिन्छ, र त्यो भिडसँगै अर्को अहिले के को भिड छ भने यो अनलाइन बिजनेसको, अनलाइन बिजनेस हेर्ने पनि अहिले ओहो दसैँको बेलामा अब यो दसैँको अफर भनेर यति धेरै यो अनलाइनबाट चाहिँ बिजनेस गर्नेहरूले आफ्नो सामानलाई प्रवर्धन प्रचार गरिरहनु भएको छ कि मानिनु त्योभन्दा गुणस्तर अरू केही नै हुँदैन जस्तो, होइन? त्यही भएर यो अनलाइन स्क्याम हुनसक्छ, अनलाइन ठगी हुनसक्छ, यस्ता कुराहरूमा पनि ध्यान दिउँ, कसले कस्तो पेजबाट कस्तो सामान प्रचार गरिरहेको छ ध्यान दिउँ। अहिले टिकटकमा हेऱ्यो, चाहे इन्स्टाग्राममा हेऱ्यो, फेसबुकमा हेऱ्यो, धेरै सस्तो सामान एकदमै हुन्छ नि बजारको भन्दा चाहिँ एकदम राम्रो राम्रो सामानहरू टाइपले त्यहाँ प्रचार गरिएको हुन्छ। कमसेकम यो अनलाइनको सामग्रीहरू लिँदाखेरि तपाईँ आफू नठगिने हिसाबले डिल गर्नुहोस्। फेरि यसो भनिरहँदा कसैले चाहिँ पुरै दर्ता प्रक्रियाबाट होइन पुरै कानुनी रूपमा नै आफ्नो बिजनेस सुरु गरेको छ र उसले अनलाइनबाट पनि प्रचार गरिरहेको छ, डेलिभरी गरिरहेको छ भने त्यस्तो बेलामा फेरि दुःख दिने काम पनि नगरौँ। अर्डर गर्ने, अर्डर लिन नआउने, अथवा त्यो अर्डर लिइसकेपछि अलरेडी पैसा हाल्न लगाउने र सामान नदिने, त्यसो नगर्नु। चाडपाडको बेलामा त्यो पनि दसैँको बेलामा अलिक बढी देखिन्छ, त्यही भएर पनि मैले यो प्रसङ्ग निकालेको।
1: एकदमै एकदमै दसैँको बेलामा हुनसक्ने ठगी, खास गरी आर्थिक क्षेत्रमा, आर्थिक कारोबारको क्षेत्रमा पनि हामी विशेष सावधानी अप्नाउनु पर्ने हुन्छ। जस्तो हामीले यो डिजिटल प्रविधिका माध्यमबाट ब्याङ्किङ कारोबारहरू गरिराखेका छौँ, ब्याङ्क तथा वित्तीय संस्थाहरूले विभिन्न सूचनाहरू जारी गरिराखेको पनि हेर्न हामी मिडियाबाट हेर्न देख्न सुन्न सक्छौँ। खास गरी नेपाल राष्ट्र ब्याङ्कले पनि यो दसैँको चाडबाडको बेलामा विशेष ठगहरू, डिजिटल ठगहरू सक्रिय हुन सक्ने र त्यसमा विशेष सावधानी अप्नाउनु पर्ने, आफ्ना ओटिपी पिनकोडहरू जथाभावी आउने लिङ्कहरूलाई पनि नखोल्ने, त्यस्ता समस्यामा परिहालेमा ब्याङ्कको 24 घन्टा उपलब्ध हुने आफ्नो ब्याङ्कको, आफूले जुन ब्याङ्कबाट सेवा लिइराखेका छौँ त्यो ब्याङ्कको त्यो नम्बरमा फोन गर्ने अथवा प्रहरीलाई खबर गर्ने, यस्ता सूचनाहरू आइराखेका छन्। त्यस कारणले हामीले अहिले यो डिजिटल कारोबार गर्दैछौँ भने पनि हामी विशेष सावधानी र सचेत हुन चाहिँ जरुरी छ भन्ने कुरा पनि विचार पुर्याउनु पर्ने हुन्छ जस्तो लाग्छ। यो बिचमा हामीले कुराकानी गरिराख्दाखेरि
0: हजुर अवश्य नै हामीले अरूलाई मात्रै गाली गरिरहँदाखेरि हामी आफै चाहिँ कति संवेदनशील हुन सकेका छौँ भन्ने पनि सोच्न आवश्यक छ जस्तो लाग्छ। किनभने जस्तो समाज भइरहेको हुन्छ त्यसरी नै उत्पादन भइरहेको हुन्छ। हामीले यो धेरै यस्ता प्रसङ्गहरू पनि निकाल्ने गरेका हुन्छौँ नि, जस्तो रङ उस्तै सङ्ग भनेर, होइन? जस्तो सङ्ग उस्तै रङ, मान्छेको जस्तो समाजमा हुर्किएको छ त्यस्तै सिर्जना उत्पादन नागरिक बनिरहेको हुन्छ, होइन?
1: संसार गजा दोष गुना भवन्ती भन्छ मनुका, एउटा शास्त्रीय वचन पनि छ, संसार गजा दोष गुना भवन्ती, सङ्गत जस्तो छ त्यही अनुसारका गुण र दोषहरू पनि आफूमा समाहित हुन्छन्। त्यस कारणले कस्तो सङ्गत गर्ने, कोसँग सङ्गत गर्ने र आफूले कस्ता किसिमका व्यवहारहरू हस्तान्तरण गर्ने, यो पनि सङ्गतको एउटा फल। त्यस कारणले असल सङ्गत गरौँ, असल सोचौँ, राम्रो सोचौँ, सत्सङ्ग पनि असल गरौँ, शुभभावका साथ अगाडि बढौँ भन्ने यो बिचमा यो सन्दर्भ पनि मैले सम्झेँ।
0: हजुर, हाम्रो यो आग्रह पनि हो। यसै बेला चाहिँ अब भने एउटा हामी गीत पनि राख्दैछौँ, गीत पनि सुनाउँदैछौँ, अनि गीत पछिको प्रसङ्गमा फेरि अरू प्रसङ्गहरू पनि हामी जोड्नेछौँ। अहिलेलाई हामी एउटा गीत सुनाउँछौँ, हामीले आफ्नो लागि सोचिरहेका छौँ, यो सँगै अरूका लागि पनि सोचौँ, समाजका लागि पनि सोचौँ, आफू पनि सचेत हौँ। हामी अरूका देश जाँदा खेरि अथवा अर्को ठाउँमा, आफ्नै देशको पनि अर्को बजार, अर्को जिल्ला पुग्दाखेरि हामी कति संवेदनशील हुन्छौँ र आफ्नो ठाउँमा कति हुन्छौँ, होइन? यस्ता कुराहरूले पनि एकदमै देशप्रतिको आफ्नो योगदान चाहिँ निर्भर हुन्छ, प्रभाव पर्छ,
1: आफ्नो पहिचान चाहिँ नि कुन रूपले स्थापित गर्ने भन्ने कुरा पनि हाम्रा व्यवहारहरूले उजागर गर्न सक्छन्। त्यस कारणले सचेत हुन जरुरी छ, अनुशासित हुन जरुरी छ।
0: यससँगै अहिलेलाई हामी गीत सुनाउँछौँ, त्यसपछि फेरि अन्य प्रसङ्ग जारी रहनेछन्।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल अनि कार्यक्रम छ नमस्ते नेपाल. ठ्याक्कै होइन कस्तो मिलेको के नमस्ते नेपाल रेडियो नेपाल. मलाई त क्या मजा लाग्यो. अब हाम्रो यो प्रसङ्गहरू चलिरहँदाखेरि मैले ठ्याक्कै अघि हेर्दै थिएँ, भोलि त हात धुने दिवस पो रहेछ.
1: एकदमै
0: हात धुने भन्ने बित्तिकै अब यो केही वर्ष अगाडिदेखि मिची मिची हात धोऊ, यो औँलाका बिचमा अनि नङमुनिसम्म अब राम्रोसँग धोऊ, कम्तीमा 20 सेकेन्ड साबुनले मिची मिची हात धोऊ भनेर हात धुन सिकाएको सम्झना आयो मलाई.
1: यो बानी पार्नको लागि पारिवारिक सरसफाई सामाजिक सरसफाईसँग पनि जोडिने विषय पनि हो चाडपर्व सँगसँगै. अब दिनहुँ जसो अथवा कुनै न कुनै एउटा दिवस हामीले परि नै राखेको हुन्छ, मनाइराखेका हुन्छौँ हाम्रा गतिविधि काम कारबाहीहरू, र हात धुने दिवस पनि यो सन्दर्भमा धेरै महत्त्वपूर्ण कुराहरू पनि हो. आत्मशुद्धि, शारीरिक शुद्धि र स्वस्थताका लागि पनि यो जरुरी छ.
0: हजुर, अवश्य नै. हात धुने कुरा गर्दाखेरि हामीले पहिलादेखि नै हात धोएर खाना खानुपर्छ भनेर हामीले पहिल्यैदेखि सिक्दै आएको कुरा हो. तर यो आफूले आफूलाई कति परिवर्तन गऱ्यौँ, आफूले कति चेतना विकास गऱ्यौँ भन्ने कुराले फरक पार्दो रहेछ. जति शैक्षिक योग्यता हासिल गरे पनि व्यक्तिको यस्ता हात धुने यस्ता साना साना कुराहरूको संस्कार भन्ने कुरा परिवर्तन नहुन पनि सक्छ, नबद्लिन पनि सक्छ. र कति चाहिँ जो औपचारिक शिक्षा पनि प्राप्त नगरेको तर यस्ता साना साना कुराहरूको ज्ञान भएको संस्कार बसेको पनि हुनसक्छ. हात धुने कुरा अहिले स्वास्थ्यसँग जोडिएको कुरा हो, त्यही भएर पनि यो दिवसका रूपमा मनाइरहेका छौँ. अब हात धुन पनि सिकाउने भन्ने पनि कुरा आउन सक्छ, तर यो सम्झनाको लागि अथवा सम्झाउनको लागि हो. पटक पटक चाहिँ त्यो बोध गराउनको लागि होइन हामीले हेल्चे क्रिया गरिरहेको कुरा हो. तर हातबाटै नै त सुरु हुन्छ. आखिर हात फोहोर भयो भने आँखा फोहोर हुनसक्छ. हामीले हात त फेरि शरीरमा हामी चलिरहने सबैभन्दा बढी त हात र खुट्टा नै हो होइन. त्यसपछि आँखा, यी अब नाक मुख अनुहारमा बढी हामीले हात लगिरहेका हुन्छौँ. हात फोहोर भयो भने यो ब्याक्टेरिया जन्य भाइरस जन्य यो विशेष संक्रामक रोगहरू सरुवा रोगहरू सर्ने हुँदाखेरि पनि हात धुने कुरामा सचेत बनाउनको लागि यस्ता दिवसहरू मनाइएको हो. अहिले हेर्ने हो भने प्राय यो हावापानी जन्य रोगहरू अनि हातबाट सर्ने रोगहरू अलिक बढी देखिन्छ. पछिल्लो समय यो सल्यानकै कुरा गर्दाखेरि यो स्क्रब टाइफसको रोग यो जुन बढी आयो होइन, त्यो पनि तपाईँले बुट लाउनु पर्छ. तपाईँ वन जङ्गल जाँदै हुनुहुन्छ, कतै जाँदै हुनुहुन्छ भने आफ्नो खुट्टाको सुरक्षा गर्नुहोस्, आइसकेपछि हात खुट्टा धुनुहोस् भन्ने त्यसको पनि मूल मर्म चाहिँ त्यो पनि हो. सफा नै हो मुख्य कुरा. अनि त यो कोभिडको बेलामा पनि हामीले हात मिलाएनौँ होइन. हात मिलाउनु भन्दा नमस्कार गर्नु जाति भनेर त्यति बेला हामीले नमस्कारलाई अलिक बढी प्रचार पनि गऱ्यौँ, जुन हाम्रो संस्कार पनि हो.
1: हाम्रो परम्परादेखिको एउटा अभिवादनको एउटा शैली अत्यन्त वैज्ञानिक शैली रहेछ भनेर विश्वव्यापी चर्चा पनि भयो. त्यति बेला चाहिँ हाम्रो अभिवादन गर्ने सिलसिलामा जसरी हामीले दुई हात जोडेर अरूका प्रति सम्मान प्रकट गर्छौँ, यसले गर्दाखेरि प्रत्यक्ष रूपमा अर्को व्यक्तिसँग हाम्रो शारीरिक त्यो संसर्ग हुँदैन नि. अनि प्रत्यक्ष रूपमा हात मिलाउँदाखेरि त एकअर्कामा भएका फोहोरहरू सबैको हात त्यति सफा नहुनु पनि सक्छन्. फेरि हातहरू भनेको प्रत्येकचोटि कुनै न कुनै काम गर्ने यो हातैबाटै हामीले सब काम गर्ने हुनाले विभिन्न चिजहरू छोइराखेका हुन्छौँ र त्यहाँ चाहिँ विभिन्न किटाणुहरू पनि हुन सक्छन्. त्यसरी हात मिलाउँदै गर्दाखेरि आफूसँग भएको कुरा अर्कोसँग सर्ने र अर्कोसँग भएको त्यस्ता किटाणुहरू आफूसँग आइपुग्ने हुनाले पनि त्यस्ता किसिमका जीवाणु किटाणुहरूबाट सुरक्षित रहनका लागि पनि हामीले एकअर्काप्रति सम्मान गर्दाखेरि आदरभाव प्रकट गर्दाखेरि दुई हात जोडेर जुन नतमस्तक हुन्छौँ यो शैली नै अत्यन्त वैज्ञानिक र प्रभावकारी भएको पनि देखियो. कोभिड-19 का बेलामा पनि हामीले जुन अभ्यासहरू गऱ्यौँ नि एकदम हात धुने बानीहरूलाई पनि हामीले पटक हात नधोइकन एउटा नियमित अभ्यास गर्दै गयौँ भने त्यो निरन्तर बानीको रूपमा प्रकट हुन्छ.
0: कोभिड पछिले पनि बानी पार्यो के, हात धुने कुरामा अलिक बढी सचेत हुन थाले मान्छे होइन. अनि फोहोर हुन्छ हात भन्ने किसिमले शौचालयबाट बाहिर निस्किँदाखेरि पनि हात धुने, अनि कतै खाना बस्दाखेरि पनि हो. त्यति बेला यो फेसन जस्तो लाग्थ्यो कि बोके जसरी यो विशेष गरेर सेनिटाइजर बोकेर यसो हातमा लाएर हिँड्ने कथोरै भेटिन्थे होइन. अहिले अलिक बढी हात धुने सेनिटाइजर लाउने पनि भेटिन्छ, भनेको अलि हामी सचेत भइराखेका छौँ आफ्नो स्वास्थ्यप्रति पनि. अब मलाई यो योसँगै एउटा प्रसङ्ग जोड्न मन लाग्यो। अहिले मैले अनलाइन हेर्दै थिएँ, ठ्याक्कै यो चाहिँ खोटाङको कुरा। खोटाङमा चाहिँ यो भौतिक उपस्थिति बिना नै अहिले प्रशासनिक सेवा लिन सक्ने यो डिजिटल प्रविधि मैत्री बनाएको रहेछ कि। कस्तो सानो कुरा हो हुन चाहिँ, तर सेवाप्रतिको विश्वास बढाउनको लागि हामीले कसरी सहज बनाउन सक्छौँ, डिजिटल मैत्री सेवा दिन सक्छौँ भन्ने कुरा सोच्नु पनि राम्रो कुरा हो। अहिले हामी सेवा लिँदाखेरि घन्टौँसम्म लाइन बस्नुभन्दा कमसेकम अनलाइनबाट क्लिक गरेको भरमा, आवश्यक कागजात पुर्याएकै भरमा सेवा पाइन्छ, कुनै सिफारिस पाइन्छ, वडासम्म जानु पर्दैन, पालिकासम्म जानु पर्दैन भने त पनि त ठुलो कुरा हो नि। यो सार्वजनिक सेवाप्रतिको विश्वास बढाउने काम खोटाङ दिक्तेलले सुरुवात गरेछ, त्यही भएर मैले यो प्रसङ्ग मिलाएको। यो दसैँको बेलामा दसैँ तिहारसम्मै बस्ने भनेर कोही जाँदाखेरि बिच कार्यालय समयमा आफ्नो वडामा पुग्ने पनि हुनुहुन्छ, त्यस्तो बेला सहज रूपले हामीले यसरी डिजिटल मैत्री सेवा दिन सक्यो भने ओहो साँच्चै सार्वजनिक सेवा त राम्रो भएछ, सरकारले राम्रो गरेछ भन्ने हुन्छ नि त। त्यही भएर प्रविधिलाई चाहिँ अपग्रेड गरौँ, अपडेट गरौँ, होइन,
1: सेवालाई प्रभावकारी जनमैत्री बनाउनका लागि पनि जुन सुरुवात भएको छ नि, पेपरलेस कुराहरू, डिजिटल सेवा प्रवाहका कुराहरू पनि उठिराखेका छन् र यसलाई अझ तल्लो स्तरसम्म जहाँ चाहिँ जनताको निरन्तर सम्पर्क रहन्छ, स्थानीय तह नै हो जहाँ चाहिँ प्रत्यक्ष जनतासँग जोडिएको नजिकको सरकार पनि भन्छौँ, त्यो नजिकको सरकारले आफ्नो जनतालाई आवश्यकता पर्ने सेवाग्राहीहरूलाई सहज सजिलो ढङ्गले कसरी सेवा प्रवाह गरेर उनीहरूलाई सन्तुष्ट पार्न सकिन्छ र कार्य प्रभावकारी ढङ्गले परिणाम निकाल्ने गरी काम गर्न सकिन्छ। अब यो प्रविधि मैत्री हुन पनि जरुरी छ र त्यता जान पनि जरुरी छ, साथसाथै प्रविधि मैत्री हुनुपर्छ भन्दैमा फेरि हामीले त्योसँग जोडिएका साक्षरताका कुरा पनि महत्त्वपूर्ण कुरा रहेछ मनका, होइन, हामीले प्रविधि त पुर्यायौँ तर त्यो प्रयोग गर्न कति जान्दछ जान्दैन अथवा गलत प्रयोग भयो भने के कस्तो परिणामहरू आउने हो, यतातिर पनि यो डिजिटल लिटरेसी भन्छ नि यो यो खालको साक्षरतालाई पनि चाहिँ नि सँगसँगै अगाडि लाँदाखेरि त्यो सेवा अझ प्रभावकारी हुन्छ भन्ने चाहिँ स्वीकारको विषय पनि हो।
0: अनि अर्को कुरा, दसैँको बेलामा विशेष यो हामीले लोकल आफ्नै ठाउँको स्याउहरू खोजिराखेका हुन्छौँ, होइन, मुस्ताङको स्याउ, जुम्लाको स्याउ भनेर, विशेष लेकबाट आउने स्याउ जहाँ धेरै स्याउ फल्छ, त्यहाँ त अब यो प्रधानमन्त्री यो एकीकरण परियोजनाहरू, विशेष कृषि सुधारका परियोजनाहरू पनि सञ्चालन भएका हुन्छन् अहिले अब धेरै ठाउँमा,
1: आधुनिकीकरण
0: परियोजना। अनि अहिले अब यो यो बेनी जोमसुम सडक खण्ड यो जुन पछिल्लो समयले बिग्रिसकेपछि त्यहाँ जति स्याउ बाहिर बजारमा जानु पर्थ्यो त्यति गएको रहेछ, अरू कति ठाउँमा पनि सडक भत्किएर त्यस्तै भएको होला। अहिले अब ओडा ओडामा शीत भण्डारको पनि आवश्यक देखिन्छ, कमसेकम जनप्रतिनिधिहरूले हरेक ओडामा हरेक पालिकामा चाहिँ शीत भण्डारण सञ्चालन गर्न सक्नु भयो भने बजारमा बेलैमा पठाउन नसकेका फलफुलहरूलाई चाहिँ त्यहाँ भण्डारण गरेर पछि पनि त बजारमा निर्यात गर्न सकिन्छ,
1: बढी मूल्य पाउने पनि हुन सक्छ अफ सिजनमा, त्यो खालको हामीले अहिले सिजनको बेलामा त्यसलाई भण्डारण गरेर राख्यौँ र त्यो अभाव हुने बेलामा बजार पुर्यायौँ भने त्यसले बजार मूल्य पनि पाउने र किसानहरू पनि लाभान्वित हुने, त्यो खालको बजार प्रणाली पनि स्थापित गर्न जरुरी छ।
0: हजुर, अब हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यममा चाडबाड राम्रोसँग मनाऊ, यो अब हामी सबैले भनेकै हो, हामी आफैमा पनि लागू हुने कुरा हो, यो यो जीवन छ र हाम्रो यो सबै कुराहरू छ, तसर्थ बाँचुन्जेल रमाइलो गरौँ, खुसीका साथ अघि बढौँ, खुसी बाँडौँ, परिवारमा यो पुनर्मिलन गराउँ, कसैमा रिसाउने ठुस्किने यस्तो भइरहेको छ भने पनि हामी मध्यस्थकर्ता भएर मेलमिलाप गरौँ कि कसो।
1: यो चाडपर्वले सबैलाई जोडोस्, आत्मीयता वृद्धि होस्, हाम्रा मनमुटाव वैमनस्यताहरू चाहिँ पखाली हुन्, हामीले जुन खालको रिस राग आवेगहरू यो भागदौडहरू छ त्यसलाई, जुन खालको एक खालको लोभ आक्रोशहरू छ त्यसलाई तिलाञ्जली दिउँ, त्यसलाई विसर्जन गरौँ, देवी दुर्गाले सबैमा एक खालको सद्बुद्धि सत्मार्गमा अभिप्रेरित हुने खालको शक्ति प्रदान गर्नुहोस्। हामीले जुन शक्तिको उपासना गरिराखेका छौँ, यो शक्तिको जुन भक्ति गरिराखेका छौँ, शक्तिको उपासनाले हामी सबैलाई सत्मार्गमा अभिप्रेरित हुन, रिसराग वैमनस्यता त्याग्न र एउटा राष्ट्रिय समृद्धिका कुराहरू पनि गर्छौँ, हाम्रो राष्ट्रिय आकाङ्क्षा पनि छ, मेलमिलाप सहितको सामाजिक उच्च सद्भाव सहितको समृद्ध राष्ट्र अर्को महान अभियानमा अभिप्रेरित हुन पनि यस्ता चाडपर्वहरूले अझ हामीलाई नजिक ल्याउन सकुन्, यही शुभभाव यही शुभकामना व्यक्त गरौँ।
0: यो सँगै हामी कार्यक्रमको अन्तिममा छौँ। प्रविधि संयोजनमा साथ दिनुभएकोमा मोहम्मद असलमलाई हार्दिक आभार। कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट सहकर्मी भानुभक्त खड्का अनि मनुका कुँवर बिदा हुन्छौँ। नमस्कार।
1: नमस्कार।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। बडा दशैंको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी चौथो कुष्मण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। दुर्गा पक्षको चौथो दिन कुष्मण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रका नौ दिन घटस्थापना गरेको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठ पनि गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो दुईवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। गृहमन्त्री सुदन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेक गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुग्नुभएका गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच हिजो भेटवार्ता भएको हो। भेटवार्तामा उहाँहरूबीच दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने बारेमा विचार विमर्श भएको गृह मन्त्रालयले जनाएको छ। सरकारले सामुदायिक विद्यालय प्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो। शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कुल 6,54,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जनाउनु भएको छ। सभामुख डोलप्रसाद अरियाल अन्तर व्यवस्थापिका संघ आइपियूको 153 महासभामा सहभागी भई हिजो स्वदेश फर्कनु भएको छ। सभामुख अरियालले इमर्जेन्सी एजेण्डाका रूपमा अर्जेन्ट पार्लियामेन्ट्री एक्सन लगायतका विषयमा कुरा राख्नु भएको र सो प्रस्ताव दुई तिहाईको मतले समर्थन गरिएको सभामुख अरियालको सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ। प्रदेश सभाको हिजोको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 2083-84 को बजेट बहुमतले पारित भएसँगै करिब 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: बाँकी समाचार। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनु भएको छ। हुलाक सेवा विभागद्वारा हिजो काठमाडौँमा आयोजित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको बताउनुभयो। र चीनको एक अदालतले म्यानमारको कोकाङ क्षेत्रमा ठगी केन्द्र सञ्चालन गरेको आपराधिक गिरोहका 3 सदस्यलाई हिजो मृत्युदण्डको सजाय सुनाएको छ। सोही मुद्दामा अन्य दर्जनौं व्यक्तिलाई पनि विभिन्न अवधिको जेल सजाय सुनाइएको छ। पछिल्ला वर्षमा म्यानमार सहित दक्षिण पूर्वी एसियाका केही क्षेत्रमा अरबौं डलरको अनलाइन ठगी कारोबार फस्टाएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाउ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

हजुर, दसैँ घर घरमा आइसकेको छ। केही व्यक्तिहरू घर जाँदै हुनुहुन्छ होला, केही पुग्दै बाटोमै हुनुहुन्छ होला, केही चाहिँ पुगिसक्नु पनि भयो होला। यो वर्षको दसैँ कसरी मनाउने भनेर सोच्दै पनि हुनुहुन्छ होला। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र कार्यक्रम लेखबेसीमा छौँ। विशेषतः दसैँ भन्ने बित्तिकै खानपानको विशेष चाड भन्ने पनि बुझिन्छ। केही व्यक्तिहरू शाकाहारी हुनुहोला, केही व्यक्तिहरू मांसाहारी हुनुहोला, अनि यो बिचमा खानपान सँगसँगै नवरात्रिमा चाहिँ धेरैले व्रत पनि बस्नुहुन्छ। धेरै केही व्यक्तिहरू नवरात्रिमा व्रत बस्ने गर्नुभएको छ, गर्नुहुन्छ होला। अनि व्रतको प्रकार चाहिँ विभिन्न हुनसक्छन् है। कोही चाहिँ दिनभरि भोकै पनि बस्छन्, केही व्यक्तिहरू निराहार व्रत पनि बस्छन्। निराहार व्रत बस्ने हाम्रा केही चाड पर्वहरू अन्य पनि छन् र केही चाहिँ फलफुल दुध दही र व्रतमा खाइने परिकारहरू बनाएर खाएर चाहिँ व्रत अर्थात् उपवास बस्छन्। आज हामी खानपानकै विषयलाई लिएर युरिक एसिडलाई थोरै कुराकानी गर्छौँ। व्रत बस्दा चाहिँ हामीले हाम्रो स्वास्थ्यमा असर पर्छ कि पर्दैन भनेर ख्याल गर्नुपर्ने हुन्छ। विशेषतः यो नवरात्रिमा व्रत बस्दा युरिक एसिड बढेका व्यक्तिलाई चाहिँ व्रत बस्दा आफ्नो स्वास्थ्यमा असर पर्छ कि पर्दैन भनेर सोच्नुपर्ने हुन्छ। एक हिसाबले भने अर्को हिसाबले चाहिँ चिन्ता बढिरहेको हुनसक्छ, के गर्ने होला पनि हुनसक्छ। अनि युरिक एसिड बढेको बेलामा चाहिँ व्रत बस्न मिल्छ भनेर भन्दाखेरि आफ्नो स्वास्थ्य, आफ्नो शरीर के हो भनेर व्यक्ति आफै स्वयंले चाहिँ पहिचान गर्नुपर्ने हुन्छ। युरिक एसिड बढेको छ भन्दैमा सबैले व्रत बस्न छाड्नुपर्छ भन्ने पनि छैन, तर कसैलाई व्रत बस्दा समस्या नभए पनि कसैको युरिक एसिड बढेर चाहिँ स्वास्थ्य अवस्था बिग्रन सक्छ। त्यसैले आफ्नो स्वास्थ्य अनुसार, अवस्था अनुसार चाहिँ निर्णय लिनुपर्छ भन्न चाहन्छु। त्यस्तै गरी लामो समयसम्म भोकै हुँदा शरीरको मांसपेशी तथा कलेजोमा रहेको ग्लाइकोजन शक्ति उत्पादनको लागि टुक्रा हुन्छ, जस अनुसार रगतमा केटोन धेरै मात्रामा बन्छ र मृगौलाको शरीरको युरिक एसिड फाल्नुपर्नेमा केटोन फाल्न सुरु गर्छ मृगौलाले। फलस्वरूप युरिक एसिड चाहिँ पूर्ण रगतमा फर्कन्छ र यो चाहिँ धेरै युरिक एसिडमा परिणत हुन्छ। यति मात्र नभई खाली पेट बस्ने बेला शरीरको तन्तुहरू पनि बिग्रिन्छ, जसले गर्दा प्युरिन रिलिज हुन्छ र यसलाई कलेजोमा युरिक एसिडमा परिणत हुन्छ र फलस्वरूप रगतमा यसको मात्रा बढ्न सक्छ। यस्तो अवस्थामा जोर्ने, दुख्ने, गाउटको समस्या बल्झिने जोखिम पनि रहन्छ। विशेष गरी पहिले नै गाउटका कारण चाहिँ जोर्ने, दुख्ने, रातो हुने वा सुनिने समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाह लिनुपर्छ। त्यसै गरी मृगौलाको समस्या भएका, युरिक एसिड निकै बढेका वा नियमित औषधि सेवन गरिरहेका व्यक्तिले पनि व्रत बस्नु अघि चिकित्सकसँग चाहिँ परामर्श गर्नुपर्छ। अब मैले नवरात्रिमा चाहिँ 9 दिनसम्म व्रत बस्दाखेरि युरिक एसिड को अवस्था हेरेर व्रत बस्नुपर्छ भन्दैछु यति बेला। र त्यस्तो अवस्थामा यदि कसैलाई व्रत बस्नु छ भने अथवा युरिक एसिड भएका व्यक्तिले व्रत बस्दा के गर्नुपर्छ भन्दा व्रतमा के खाने, के पिउने भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ। युरिक एसिड बढेका व्यक्तिले व्रत बस्दा खानपानमा विशेष ध्यान दिनुपर्छ।

पेशी इत्यादिले, त्यसैले शरीरमा पानीको कमी हुँदा मृगौलाले पिसाब मार्फत युरिक एसिड बाहिर निकाल्ने प्रक्रिया प्रभावित हुन सक्छ। त्यसैले व्रत बसेको समयमा पनि पर्याप्त पानी पिउनुपर्छ। तर मृगौला वा मुटुको रोगका कारण चिकित्सकले पानीको मात्रा सीमित गर्न भनेका छन् भने सोही सल्लाह पालना गर्नुपर्छ। यसका साथसाथै व्रतमा फलफुल र दुध जन्य परिकार खान सकिन्छ। व्रतमा स्याउ, नासपाती, अम्बा जस्ता फलफुल खान सकिन्छ। कम चिलो भएको दुध, दही पनि उपयुक्त विकल्प हुन सक्छन्। यद्यपि फलफुलको रस वा चिनी धेरै भएका पेय पदार्थ भन्दा सिँगै फल खानु राम्रो हुन्छ। अब अर्को छ, व्रतमा के खाने भन्ने विषयमा साबुदाना र आलुको मात्रा मिलाउने। त्यो चाहिँ व्रतमा साबुदाना, आलु वा पिठोबाट बनेका परिकार पनि खाने चलन छ। यी खानेकुरा खाँदैमा युरिक एसिड बढ्छ भन्ने चाहिँ होइन, तर धेरै तेल, घिउ र नुन हालेर बनाइएका परिकार बारम्बार खाँदा सन्तुलित आहारको कमी हुन सक्छ। त्यसैले खानेकुराको मात्रा र पकाउने तरिकामा ध्यान दिनुपर्छ। कतिपय व्यक्तिहरू चाहिँ धेरै चिया र कफीको पारखी हुने गरेका छन्। त्यस्तो अवस्थामा व्रतमा भोक मेटाउन चिया या कफीले चाहिँ युरिक एसिडको स्पाइकलाई घटाउन सक्छ। धेरै मात्रामा पिउनाले पिसाब धेरै लाग्ने हुन्छ, जसले गर्दा रगतमा युरिक एसिडको मात्रा बढ्न सक्छ। त्यसकारण धेरै मात्रामा लिएमा युरिक एसिड बढ्ने अनि अट्याक हुनुको साथै शरीरमा पौष्टिक आहारको कमी हुन सक्छ। धेरै गुलियो खानेकुरा खानु हुँदैन। चिनी धेरै भएका कफी, चिनी, मह जस्ता अत्याधिक गुलियो परिकारको सेवन कम गर्नुपर्छ। विशेष गरी फ्रुक्टोज धेरै भएका पेय पदार्थले युरिक एसिड बढाउन योगदान दिन सक्छन्। कस्ता व्यक्तिले चाहिँ अब व्रत बस्नु अघि चाहिँ चिकित्सकसँग सल्लाह लिनुपर्छ भन्दा, कतिपय व्यक्तिहरू निरन्तर आफ्नो संस्कार धर्म अनुसार निरन्तर पूजा पाठ गर्दै आइरहेका हुन सक्छन्। समयानुकूल उहाँहरूमा चाहिँ युरिक एसिड जस्ता विविध समस्याहरू पछिल्लो समयमा निस्किन्छन् र त्यो अवस्थामा आफ्नो मनले मान्दैन। त्यो बेलामा चाहिँ व्रत पनि बस्नु छ र आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्ने हुन्छ। त्यति बेला चाहिँ कस्ता व्यक्तिले चिकित्सकसँग सल्लाह गर्नुपर्छ भन्दा, कसैको रगतमा युरिक एसिडको मात्र बढेको हुनसक्छ भने कसैलाई गाउट वा मृगौलाको समस्या पनि हुन सक्छ। यस्तो अवस्थामा चाहिँ व्रत बस्नु अघि चिकित्सकसँग सल्लाह लिनुपर्ने हुन्छ। व्रत बस्ने निर्णय गर्दा विशेषतः बारम्बार गाउटका कारण जोर्नी, दुख्ने, सुन्निने वा रातो हुने समस्या भएका व्यक्ति, मृगौलाको रोग भएका वा मृगौलाको कार्यक्षमता कमजोर भएका व्यक्ति, त्यसपछि युरिक एसिड नियन्त्रण गर्न नियमित औषधि सेवन गरिरहेका व्यक्ति, मधुमेह भएका व्यक्ति जसमा लामो समय भोकै बस्दा रगतमा चिनीको मात्रा घट्न वा बढ्न सक्छ। यसै गरी चिकित्सकले खानपान वा पानीको मात्रा निश्चित गर्न सुझाएका व्यक्तिहरूले पनि व्रत बस्ने निर्णय गर्दा ध्यान पुर्याउनु पर्ने हुन्छ। व्रतका क्रममा अचानक जोर्नीमा तीव्र दुखाइ, रातोपन वा सुनिने समस्या देखिएमा, यसै गरी पिसाब निकै कम आएमा, अत्याधिक कमजोरी वा चक्कर लागेमा, त्यसलाई सामान्य ठानेर व्यवस्था गर्नु हुँदैन र आवश्यकता अनुसार चिकित्सकीय सहायता लिनुपर्छ। व्रत बस्दा के नगर्ने त? अब यति कुरा भनिसकेपछि यो विषयलाई पनि थोरै जोडेँ मैले। व्रत सकिएपछि एकैपटक धेरै खाना खाने बानी हुन्छ। हामी जसो धेरै व्यक्तिहरूको त्यस्तो चाहिँ गर्नु हुँदैन। शरीरमा पानीको कमी हुन दिने र धेरै तेल वा घिउ भएका परिकार खाने बानीबाट पनि बस्नुपर्छ। दिनभरि व्रत बस्यो, जब व्रत सकियो अनि त्यसपछि हामीहरूको बानी के हुन्छ भने टन्न पकाएर मिठो मिठो परिकार खाने बानी हुन्छ। त्यस्तो गर्नु हुँदैन। यसै गरी लामो समय भोकै बसेर पछि धेरै खाने भन्दा स्वास्थ्य अवस्था अनुसार थोरै थोरै र सन्तुलित आहार लिनु उपयुक्त हुन्छ। युरिक एसिड घटाउने औषधि खाइरहनु भएको छ भने व्रतका कारण आफैले औषधि बन्द गर्नु हुँदैन। आदरणीय श्रोता, नवरात्रिको अवधिमा धेरै व्यक्तिहरू यति बेला व्रत बसिरहनु भएको होला र युरिक एसिड बढेको सन्दर्भमा त्यस्ता व्यक्तिहरूलाई के कसरी व्रत बस्न सकिन्छ भन्ने विषयमा आज यति बेला जानकारी गराए। अब हामी

एउटा गीत सुनाउँछौ सावित्री शाहको स्वर संकलन चेतन कार्कीको, त्यसपछि तपाईँ हाम्रो संवाद हुने नै छ। फोन गर्न सक्नुहुन्छ 42 11 7 21 र 42 11 7 36 मा।

0: सावित्री शाहको स्वर संकलन चेतन कार्कीको गीत लोकगीत सुनायो। फेरि पनि तपाईँहरूलाई कार्यक्रम लेखबेसीमा स्वागत छ। केही बेर अगाडि मैले नवरात्रिमा खानपान सम्बन्धी विशेष ध्यान दिन सबैलाई अनुरोध गरेँ। यति बेला तपाईँहरू दसैँ चाडपर्व घरमा आइसकेको छ, कोही शाकाहारी हुनुहुन्छ, कोही मांसाहारी हुनुहुन्छ, खाने कुराको विषयमा ध्यान दिनुहोला पनि भन्दै थिएँ। अनि अर्को कुरा, युरिक एसिड बढेको छ छैन ख्याल गरेर त्यही अनुसार खानेकुरा खानुहोला पनि भन्दै थिएँ। फोन गर्न सक्नुहुन्छ 42117 21 र 42117 36 यसका साथसाथै कतिपय अवस्थामा चाहिँ व्यक्तिहरूले चाहिँ युरिक एसिड बढेर औषधि खाएर समय ठिक भयो अब त नखाने ठिक भइहाल्यो भनेर छोडेको पनि मैले धेरै पाएकी छु। त्यस्तो नगर्नु हुन अनुरोध पनि गर्दछु। यति बेला पनि कोही श्रोता हामीसँग कुराकानी गर्न आइसक्नु भएको छ, फोनमा लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्ते। हेलो हेलो, मलाई सुन्दै हुनुहुन्छ?
1: हेलो,
0: हजुर नमस्कार, कहाँबाट को हुनुहुन्छ?
1: नमस्ते, नमस्कार दिदी।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? सीता विश्वकर्मा भन्नुभयो?
1: हजुर दिदी।
0: अनि जाजरकोटमा रेडियो नेपाल कतिको सुनिन्छ राम्रोसँग?
1: राम्रोसँग सुनिन्छ दिदी, रेडियो नेपाल सुनिराखेको छु।
0: अनि के गर्दै हुनुहुन्थ्यो, खाना खानुभयो?
1: खाना भात नै दिदी खानु पर्ला, अहिले बारीतिरै हो घाँस काट्दै कटाउँदै।
0: ओहो, घाँस काट्दै अनि रेडियो सुन्दै हुनुहुन्छ? केमा सुन्दै हुनुहुन्छ रेडियो?
1: मोबाइलमा दिदी।
0: हजुर, एफएम फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ कि अनलाइनबाट? अनलाइन त अलि पोसिबलै छैन होला, त्यहाँ केबाट सुन्दै हुनुहुन्छ?
1: अनलाइनबाट होइन दिदी।
0: हजुर, एफएमबाट कुन एफएमबाट सुन्दै हुनुहुन्छ राम्रोसँग स्पष्ट सुनिने कुन हो त्यहाँ? 98.1 र 103 हजुर हजुर, मोबाइलमा रेडियो सुन्दै घाँस काट्दै। अनि के करेली पनि कस्नु भयो घाँसको? हजुर हजुर, फोन गर्नुभयो, कस्तो खुसी लाग्यो है। घाँस काट्दै हुनुहुँदो रहेछ, मलाई गाउँको याद आयो। आफूले घाँस काट्न जाने पनि त्यति धेरै घाँस बोकिनँ मैले, तर करेली कस्ने त्यस्ता कुराहरू चाहिँ अलिअलि जानकारी छ कि मलाई। हजुर, फोन
1: तपाईँलाई
0: सुनिरहेको
1: थिएँ, तपाईँसँग बोल्न पाएँ, एकदमै
0: ओहो, मलाई पनि खुसी लाग्यो। ल, अब धेरै श्रोताहरू हामीसँग लाइनमा हुनुहुन्छ, अहिलेका लागि अब भाका सुनाउनुहोस् अनि हामी छुटिन्छौँ।
1: हुन्छ दिदी, त्यति धेरै त आउँदैन
0: हस्।
1: हो पोटोली बदेरा पुना बोतो माया ना किना, बोतो माया ना किना, गासो करते मेला राउ छपै माते तासिरा राई रायो साते,
0: हजुर अहिलेका लागि हामी छुट्टिन्छौँ है सीताजी। नमस्ते, जाजरकोटबाट हुनुहुन्थ्यो सीता विश्वकर्माजी, मिठो बाका सुनाएर गइसक्नु भएको छ। फेरि पनि कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्ते।
2: हजुर नमस्ते,
0: कहाँबाट को बोल्नुभयो?
2: उदयपुरबाट।
0: उदयपुरबाट के नाम भन्नुभयो?
2: एन्जल तस्बिरा बान्तावा।
0: अनि एन्जल तस्बिरा होइन?
2: हजुर।
0: अनि यो तस्बिरा चाहिँ कसरी राख्नुभयो? फेरि नामै हो कि तपाईँले राख्नुभयो?
2: हजुर हजुर,
0: नामै हो।
2: हजुर
0: हजुर, अब एन्जिलाजी फोन लागिहाल्यो, कुराकानी गर्न पाइहाल्यो, कस्तो रमाइलो भयो होइन? उदयपुरतिर पनि दसैँले छोइसकेको छ होला, मौसम राम्रै छ होइन उदयपुरमा नि?
2: हजुर, एकदम मौसम क्लियर छ, एकदम दसैँ आएको अनुभव नै हुन्छ है अहिलेको मौसमले चाहिँ।
0: हजुर हजुर,
2: हजुरहरूलाई पनि एकदम विजय दसैँको एकदम शुभकामना छ है अग्रिम।
0: हजुर, हाम्रो तर्फबाट पनि तपाईँलाई विजयादशमीको शुभकामना, बाहिरबाट प्राविधिक मित्रले मेरो तर्फबाट पनि भनेर इसारा गर्दै हुनुहुन्छ होइन? अबको लागि गीत सुनाउनुहोस् न।
2: हजुरहरू, इन्टायर टिम नै हो, अब रेडियो परिवार सम्पूर्णलाई नै भनिरहेको छु।
0: हजुर
2: हजुर,
0: अब भाका सुनाउनुहोस् न।
2: सुन्छ, सुनाउनु पर्दा त सुनाउनु भन्दा फर्स्टमा चाहिँ हाम्रो एउटा हाम्रो मिडिया प्रेमी साथी हुनुहुन्छ है, गगनतिर छेमे साथी हुनुहुन्छ, उहाँको जन्मदिन पर्याएछ है 2 गते। उहाँलाई जन्मदिनको एकदम अग्रिम शुभकामना म लगाएछु राजभन्दा कमला मुसम्मुनाम सिर्जनामुखको साइटबाट। वान सेकेन्ड ह्याप्पी बर्थडे टु यु भने चाहिँ, अनि म थोरै गाउँछु न है।
0: हजुर हस्,
2: हुन्छ। कुटु कुटु यो मोटु खैरने हरेक पल मन्त्रियत।

हुँदै जान्छु बिरान पहुँदै छु मेरो प्रियतमको खबर लिएर आऊ मेरो प्रियतमको खबर लिएर आऊ राति को पवन देव

0: मेरे प्रियतम को खबर ले आओ, मेरे प्रियतम को खबर ले आओ। यति नै भन्छ ल।
1: साह्रै मिठो स्वरमा मिठो भाका गुनगुनाउनु भयो, सुनाउनु भयो, फोन गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद हजुरलाई।
1: हजुर उदयपुरबाट, हजुर उदयपुरबाट हुनुहुन्थ्यो एन्जेल तस्विरा बान्तवाजी। फेरि पनि कोही श्रोता हामीसँग जोडिसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्ते।
2: नमस्ते
1: हजुर, कहाँबाट को बोल्नुभयो? टेकेन्द्रजी बोल्नु भयो। अनि के गर्दै हुनुहुन्थ्यो अहिले?
2: अहिले रेडियो सुनेर बसेको, फोन लाग्यो।
1: तपाईँको फोन लागिहाल्छ के, तपाईँ एकदम भाग्यमानी व्यक्तिभित्र पर्नुहुन्छ नि। रेडियो नेपालमा त फोन लागिरहेको छ तपाईँको, होइन? विजय दशमीको, दिपावलीको, त्यसपछि न्यू भिन्तुना, नयाँ नेपाल सम्बन्धको, होइन? हजुर अनि सुर्खेतबाट फोन गर्नुभयो अहिले टेकेन्द्रजी। अनि अब भाका सुनाउनु पर्ला, धेरै साथीहरू लाइनमा हुनुहुन्छ, कुन भाका सुनाउनुहुन्छ?
2: म चाहिँ एकल गीत गाएको चाहिँ हाम्रो लायो माया दुई दिनको हाँसो भो, दुई दिनको हाँसो भो,

0: माटिन्दलाई राम राम छ भन्दै लु ए हजुर मरे खरानी दुई दिनको हाँसो भो अहिले मलाई त्यही हाँसो पासो भो ए हजुर एग्लो परानी काटुन्डलाई राम राम छ भन्दिनु ए हजुर मरे खरानी.
1: हजुर टेकेन्द्रजी फोन गर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद. अहिलेका लागि हामी छुट्टिन्छौँ है त. हजुर सुर्खेतबाट हुनुहुन्थ्यो टेकेन्द्र ओटजी. मिठो भाका सुनाएर गइसक्नु भएको छ. फेरि पनि कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गर्छु. हेलो नमस्ते.
2: नमस्ते हजुर. नमस्ते.
1: कहाँबाट को बोल्नुभयो? ढकाल भन्नुभयो. कुन ठाउँबाट भन्नुभयो भयो एकचोटि फेरि
2: भनिदिनु.
1: आँधी खोलाबाट. हजुर के ढकाल भन्नुभयो? कलाधर. तपाईँको अलिकति अड्केर आइरहेको छ. समग्रमा मैले कलाधर भनेर बुझेँ त्यही होइन त नाम? हजुर हजुर. हजुर तपाईँलाई पनि धेरै धेरै शुभकामना. फोन गर्नुभयो अड्के अड्के आवाज आउँदा आउँदै फेरि राम्रोसँग सुनिन थालेको छ होइन. सायद मिल्यो होला अलिकति ट्युनिङ, तारको ट्युनिङ भनौँ न एक हिसाबले. यो प्रविधि भन्ने चिजै यस्तै हुँदो रहेछ. अनि कुन भाका लिएर आउनुभएको छ अहिले? हुन्छ हुन्छ.
2: छेउमै बसे आफैले एकान
1: हजुर फोन गर्नुभयो अहिलेका लागि हामी छुट्टिन्छौँ है त. हजुर यति बेला कलाधर ढकालजी हुनुहुन्थ्यो स्याङ्जाबाट. अलिकति नेटवर्कको समस्या पनि सुनिरहेको थियो. उहाँको आवाज चाहिँ कटी कटी पनि आइरहेको थियो. अब भने चाहिँ एउटा गीत सुनाउँछौँ हामी तपाईँहरूलाई महाशङ्कर देवकोटाको सङ्कलनमा.

0: महाशङ्कर देवकोटाको सङ्कलनमा रहेको तीनवटा गीतहरू भेटेको थिएँ। मेरो सायद यो जीवनमै मेरो यो पहिलोपटक यो गीत नौली हवेली गीतको यो बोलको गीत सुने मैले, र आज यहाँ तपाईँहरूलाई सुनाउँदैछु। लोक संस्कृति हाम्रो लोक परम्परा हाम्रो पहिचान हो, त्यही भएर मैले आज अलिकति यो गीतलाई यहाँ प्रस्तुत गरे, तपाईँहरूलाई सुनाए। यति बेला फेरि पनि कोही श्रोता हामीसँग कुराकानीका लागि उपस्थित भइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्ते।
1: हेलो नमस्कार।
0: हजुर कहाँबाट को बोल्नुभयो?
1: हजुर म मोरङबाट कृष्ण पोखरेल बोल्दैछु दिदी।
0: कृष्णजी अनि के गर्दै हुनुहुन्थ्यो?
1: बसी बसाइ नि छ दिदी, हिजो त अब दसैँ पनि आयो है। सर्वप्रथम त हजुरहरूलाई बडा दशैँको शुभकामना।
0: हाम्रो तर्फबाट पनि तपाईँलाई धेरै धेरै शुभकामना।
1: हवस् धन्यवाद।
0: अनि के लिङ्गे पिङहरू यताउति त्यस्तो केही हुन्छ कि हुँदैन मोरङतिर?
1: हुन्छ हुन्छ हजुर, अब हाम्रो त यो यो त दिया क्षेत्र पऱ्यो कि हजुर, गाउँ पऱ्यो, गाउँमा त झन् बढी हुन्छ हजुर। यो लिङ्गे पिङहरू अहिले बनाउन सुरु गरिसकेका छन्।
0: हजुर हजुर, घटस्थापनाको दिनदेखि नै अब मेरो घर पहाडी क्षेत्रतिर त प्रत्येक घरबाट एक एक मुठा बाबिया लिएर आउने र अनि जुन ठाउँमा पिङ हाल्ने हो त्यो ठाउँमा चाहिँ प्रत्येक घरका एक एकजना सदस्यहरू अथवा जो भ्याउँछ त्यो गएर चाहिँ लामो बाबियोको डोरीले पिङ बनाउने प्रचलन थियो, अहिले पनि छ, त्यो मासिएको छैन। त्यतातिर के छ भनेर सोधिहाले कृष्णजी।
1: यताबाट जुन पटुवा हुन्छ नि यो सनपाट, हजुर
0: हजुर हजुर,
1: हो यो सनपाटको डोरीले त यतापट्टि बनाउने गरेको छ होइन?
0: हजुर
1: बनाउँछन् त्यो सनपाटको डोरी।
0: हजुर हजुर, कतै कतै नरियलको त्यो के भन्छ जटा भन्छ नरियलको त्यो उसबाट पनि बन्दो रहेछ, एकपटक त्यो पनि बनाइयो, हामीले पनि बनायौँ
1: त्यो डोरी, त्यो सनपाटको डोरी चाहिँ युज गर्छन् हजुर यतापट्टि मधेसतिर चाहिँ बढी मात्रामा।
0: हजुर हजुर, कृष्णजी फोन गर्नुभयो, धेरै श्रोताहरू लाइनमा हुनुहुन्छ, कुरा गर्न लागेपछि त कुरा कहिले सकिँदैन, यो यस्तै हुँदो रहेछ है। अब भाका सुनाउनुहोस् न।
1: म पुरानो हाम्रो यो शिवशङ्कर दाई र पुष्प नेपाल दाईले गाउनुभयो पुरानो लोकगीत गाउँछु है दिदी, सुरु गरेँ है त। छ सलाम कसरी बोलाउँ हेर्न आउने पाहुनाहरूलाई, छ सलाम कसरी बोलाउँ हेर्न आउने पाहुनाहरूलाई, पशुपतिका चा ढोका चाँदीका कृष्णजीलाई मन पर्ने राधिका, पशुपतिका चा ढोका चाँदीका कृष्णजीलाई मन पर्ने राधिका, आफू कृष्ण बस्ने ठाउँ छैन राधिकालाई राधिकालाई को लिने साथैमा, है छ सलाम कसरी बोलाउँ हेर्न आउने पाहुनाहरूलाई, आकाशमा चिल उडो भनन मेरो माया छ छैन भनन, आकाशमा चिल उडो भनन मेरो माया छ छैन भनन, पानी मुनि पिपलको छाया छोडी जाने पापीको के माया, हे छ सलाम कसरी बोलाउँ हेर्न आउने पाहुनाहरूलाई, छ सलाम कसरी बोलाउँ हेर्न आउने पाहुनाहरूलाई। धन्यवाद दिदी।
0: हजुर तपाईँलाई पनि धेरै धन्यवाद। मोरङबाट हुनुहुन्थ्यो कृष्ण पोखरेलजी, एकदम बिन्दास पाराले गीत गाउनुहुन्छ उहाँ। फेरि पनि कोही श्रोता हामीसँग कुराकानीका लागि टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्ते।
2: हेलो हजुर नमस्ते।
0: कहाँबाट को बोल्नुभयो? धरानबाट रोशन भन्नुभयो है? अनि कस्तो छ दसैँको चहल पहल धरानतिर? हजुर अलिकति नेटवर्कको समस्या सुनिरहेको छ रोशनजी। रोशनजी रोशनजी
2: हजुर
0: बल्ल राम्रो सुनियो नि रोशन के भन्नु भयो नामै भन्नु पर्ने भयो यति बेला आएर हेर्नु त तुलाङ राई होइन फुलाङ
2: हजुर
0: राई भित्र धेरै थरहरू हुन्छ है अनि अब हजुर नेटवर्कको अलिकति समस्या पनि आइरहेछ धेरै कुरा नगरिकन भाका सुनाउनुहोस् म मजाले सुन्छु
2: हाम्रो प्राविधिक बन्द गरिदिनु होला भनेर कुरा गर्दै थियो तर म रेडियो बजाएको
0: छुइनँ
2: कि
0: आवाज फर्किरहेछ पुरै हो
2: हजुर
0: मैले बुझेँ भाका सुनाइहाल्नु अनि हामी छुट्टिन्छौँ अर्को दिन फेरि कुरा भइहाल्छ हजुर हजुर तपाईँलाई नै हाम्रो तर्फबाट
2: शुभकामना
0: हजुर हजुर हजुर धरानबाट रोशन फुलाहाङ राईजी हुनुहुन्थ्यो दसैँ गीत गाउँदै हुनुहुन्थ्यो नेटवर्कको समस्याले गर्दा उहाँसँगको कुराकानी हुन सकेन भाका सुन्न सकेनौँ फेरि पनि अर्को बसाइमा हामी उहाँसँग कुराकानी गर्ने नै छौँ यति बेला भने कोही श्रोता हामीसँग हुनुहुन्छ त्यसपछि हामी एउटा गीत सुनाउँछौँ कहाँबाट को हुनुहुन्छ नमस्ते
3: हजुर नमस्ते
0: हजुर कहाँबाट को बोल्नुभयो हजुर अनि इन्द्रजी के गर्दै हुनुहुन्छ
3: यतिखेर त अब खासै त्यस्तो केही छैन अहिले चाहिँ बसी बसाउने हो अब सिजनको कुरो गर्नु पर्यो धान काट्ने पनि भइरहेछ
0: हजुर हजुर अनि जमरा छर्नु भयो त
3: हजुर जमराहरू पनि छर्ने काम यता भइरहेछ अब देवी नवरात्राको चाहिँ पूजापाठ अब मन्दिरहरूमा अब भजन कीर्तन यसो सहल पहल भइरहेछ
0: हजुर नवरात्रीको पूजापाठ भइरहेछ अब व्रत बस्दाखेरि ध्यान दिनु होला है भनेर अघि मैले भनिहालेँ अब हजुर इन्द्रजी अब हजुर हजुर अब भाका सुनाउनुहोस् हामी भाका सुन्छौँ है त
3: एकदमै भाका सुन्नु धेरै पहिलादेखि सुन्दै आएको धेरै मनपर्छ अब यो हजुर कुन जिल्लाको हुनुहुन्छ भन्ने जान्ने मन लाग्यो
0: म नुवाकोटको हो नुवाकोट घर अनि मेरो पढाइ सबै मकवानपुरबाट भएको हो म सबै जिल्लाको भन्न रुचाउँछु म नेपालको छोरी यति भनौँ है
3: अनि
0: हजुर हजुर
3: अनि दिदी त्यो छ नि होइन त्यो हाम्रो लक्ष्मी भुषाल दिदी हुनुहुन्छ नि कृषिको क्या कृषिको लक्ष्मी भुषाल दिदी उहाँ रहेछ छोड्नु भएन
0: हजुर मैले चिन्दिन है
3: ए चिन्द
0: हजुर हजुर भाका सुनाउनु होला
3: ल भाका चाहिँ लाग्यो
0: है हजुर हस्
3: हार पनि

0: योभन्दा धेरै लामो नगरौँला होला होइन. अब
1: हजुरहरूलाई
0: चाहिँ अन्तिममा यो मलाई तथा 2083 को धेरै धेरै शुभकामना यो होला. अब अर्को हप्ता कार्यक्रम आउला आउला लगायत रेडियो सुनेर सबै सबैलाई सम्पूर्ण देश विदेशमा हुनुभएको सबैलाई शुभकामना.
1: हजुर, इन्द्र बुढाथोकी जे हुनुहुन्थ्यो बाँकेबाट हार्मोनियम सँगै गीत गाएर सुनाएर गइसक्नु भएको छ. अहिलेका लागि भने म गीत सुनाउँछु. लोकबहादुर छेत्रीको स्वर सङ्कलन हो लक्ष्मी छेत्रीको. त्यसपछि हामी फेरि कुराकानीमा जोडिने नै छौँ.

वनमा सधैँ गाई चराउने व्याकुलीको पालो लाउँछ क्यारे दैला हुँदी माकुराले जालो मूलबाटामा लाउरे हिँड्छन् बुटपट्टि कसेर दाईको बाटो हेर्छिन् आमा

0: रह्यो।
1: दसैँको माहौल छ यति बेला, आफ्ना घर परिवारका सदस्यलाई आफ्ना परिवारले कुरिरहनु भएको पनि होला। यो पुस्ताले लगभग अब बिस्तारै साइलो दाई भन्ने शब्द पनि बिर्सेला भन्ने डर भइरहेको छ होइन। र मैले साइलो दाई कहाँ गयो भन्ने बोलको लोकगीत सुनाएँ। यति बेला कोही श्रोता हामीसँग कुराकानीको लागि उपस्थित भइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्ते। हेलो हेलो, मलाई सुन्दै हुनुहुन्छ? हेलो हेलो, रेडियो पछाडि बज्दैछ जस्तो छ है, रेडियो बन्द गरेर बोल्नु होला मसँग। हजुर, कोही श्रोता हुनुहुन्थ्यो, उहाँसँग कुराकानी हुन सकेन, केही छैन, अर्को हप्ता प्रयास गर्दै गर्नु होला, फेरि पनि हामीसँग कुराकानी हुने नै छ, त्यति बेला हामी कुराकानी गरौँला, भाका सुनौला। फेरि पनि कोही श्रोता हामीसँग आइसक्नु भएको छ कुराकानीको लागि, उहाँलाई स्वागत गर्छु। हेलो नमस्ते। हेलो हेलो,
2: हजुर हजुर दिदी, नमस्ते नमस्ते नमस्ते नमस्कार
1: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर हजुर, म साउदी अरेबियाबाट हो, लक्ष्मण चक्रवर्ती घर चाहिँ मेरो होस्टेल हो दिदी।
1: साउदी अरेबियाबाट फोन गर्नुभयो, लक्ष्मण के भन्नुभयो?
2: पुटा थके।
1: अनि लक्ष्मणजी फोन केमा सुन्दै हुनुहुन्छ साउदी अरेबियाबाट, अनलाइन कि तपाईँले एप पनि डाउनलोड गर्नुभएको छ रेडियो नेपालको? हजुर, एप पनि डाउनलोड गर्न सक्नुहुन्छ। दसैँको मुखमा आएर तपाईँले हामीसँग कुराकानी गर्ने मौका पाउनुभयो, ठ्याक्कै फोन पनि लाग्यो है, भाग्यवश, कति खुसी लाग्यो साउदी अरेबियाबाट भन्दै हुनुहुन्थ्यो। अनि के गर्दै हुनुहुन्छ यति बेला त्यहाँ?
2: हजुर, म अहिले अफिसतिरै छु दिदी, अब त्यही त हो दिदी।
1: हजुर, अहिले कति भयो त्यहाँको समय?
2: हजुर, बिहानको
1: कति बजे?
2: 8 बजेर 6 मिनट।
1: हजुर, अनि ड्युटीमा बस्दै रेडियो पनि सुन्न पाइन्छ है?
2: हजुर एकदम दिदी एकदम।
1: हजुर, यो कुरामा तपाईँलाई भाग्यमानी नै मान्नुपर्छ, ठान्नुपर्छ होइन, फोन गर्नुभयो। हजुर, रेडियो सुन्दा घरमै छु, घर देशमै छु जस्तो अनुभव हुन्छ है त? अनि यो विदेशमा हुनुहुने परदेशी नै भएकालाई त चाडबाडमा झन् घरको यादले सताउँछ, कतिको गाह्रो भइरहेछ घरको यादले सताएर? हजुर, केही रहर केही बाध्यता, कसैको लागि रहर कसैको लागि बाध्यता, यस्तै रहेछ। अब यसलाई चाहिँ यहीँ थाती राखेर अहिलेका लागि भाका सुनाउनुहोस्, धेरै श्रोताहरू हुनुहुन्छ लाइनमा है त।
2: दिदी म हजुरलाई भन्छु, हजुरलाई भाका पर्वत सुनाउन सक्दिनँ होइन, धेरै साथीहरू।
1: हजुर हजुर, अर्को पटक आउँदा गीत सुनाउनु पर्छ अर्को कुराकानीमा। आज हामी कार्यक्रमको अन्तिम अन्तिममा पनि छौँ, फोन गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। अनि चाडबाड आए पनि घरदेश सम्झेर धेरै चिन्ता नलिनुहोला, स्वास्थ्यको ख्याल राख्नुहोला, अब काम त गर्नु नै छ, जिन्दगी जिउनु नै छ, आफ्नो स्वास्थ्यको नि ख्याल राख्नुहोस्, रेडियो नेपाललाई माया गर्दै रहनुहोस्। अहिलेका लागि हामी छुट्टिन्छौँ है त। हजुर, लक्ष्मण बुढाथोकी हुनुहुन्थ्यो, परदेशबाट पनि रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामीसँग कुराकानी गर्नुभयो। फेरि पनि अर्को एकजना श्रोतालाई लिन सक्छौँ सायद, हामी उहाँसँग कुराकानी गर्छौँ, कोही श्रोता हुनुहुन्छ? हेलो नमस्ते।
3: नमस्कार नमस्कार, परमिला गजुरलाई नमस्कार, मेस्ट रहनु होला, व्यस्त पनि रहनु होला, स्वस्थ पनि रहनु होला, आउँदै गरेको विजय दशमी लगतै छठ पर्व दिपावली पनि हजुरलाई लगायत रेडियो नेपालमा जति पनि कार्यरत आरबीहरू हुनुहुन्छ सम्पूर्णलाई मेरो तर्फबाट मङ्गलमय शुभकामना मन ओम मणि सापुडा नवलपुरबाट भनौँ है त हजुर।
1: म त आशीर्वाद दिँदै हुनुहुन्छ, शुभकामना नि दिँदै हुनुहुन्छ, नाम चाहिँ कति बेला भन्नु होला सोचिरहेको के?
3: रेडियोमा गएपछि बोल्ने यस्तै सौ छ के, मेरो हेबिट सारै हो के, एकैचोटि सबै थोक दिएर अनि तपाईँको अनि तपाईँसँग बोल्ने क्या।
1: ओम मणि के भन्नुभयो तपाईँले?
3: ओमरी सापकोटामा नवलपुर अलि भर्खर बजाउनु भयो नि लौबहादुर छेत्रीको गीत, त्यहीकै नजिक नजिकै भनौँ।
1: ए है हेर्नु न, अहिले यो कार्यक्रम चलाउन थालेदेखि थालेपछि त्योभन्दा अगाडि नि म लोकगीत त धेरै नै सुन्ने हो, नयाँ नयाँ गीतहरू
3: आज पहिलोचोटि नि अरू अरू कार्यक्रममा त म तपाईँको सुनिराखेको नि हुन्छु।
1: हजुर हजुर,
3: अनि आज नै हो, अब टाइम पनि छैन, परमिलाजी गीतैतर्फ लागौँ है त।
1: हस् हस्,
3: र गीतमा जानुभन्दा एक मिनट हाम्रो गगन तेह्रथुमे धरान निवासी भाइको 2 गते जन्मदिन परेको रहेछ, त्यो भाइको जन्मदिनको अग्रिम मेरो तर्फबाट मङ्गलमय शुभकामना, र म 2 लाइन गोविन्द बहादुर गुरुङ स्वर्गीयको तनहुको एउटा 2 लाइन गीत गुनगुनाउँछु है त।
1: हस् हस्,
3: यो नानीको शिरैमा इन्द्र कमल फुल फुल्यो, मग मग चल्यो बसना, अनि दोले हो कि मनीले हो कि यो नानीको शिरै ढल्केको, हामी पनि ऋषिको तिमी पनि ऋषिको, लैजाउँ माया एकै किसिमको। यति नै गरे है त, परमलाजी नमस्कार है।
1: हजुर नमस्ते, ओम मणि सापकोटा हुनुहुन्थ्यो, कार्यक्रमको अन्तिममा हामीलाई फोन गर्नुभयो। आज सीता विश्वकर्मा जाँझरकोट, उदयपुरबाट एन्जल तस्विरा भान्त, सुर्खेतबाट टेगेन्द्र ओड जी हुनुहुन्थ्यो, फेरि पनि एकजना श्रोता आइसक्नु भएको छ, भाका सुनाएर मात्र हामी अन्तिममा गीत छोडेर बिदा हुन्छौँ। को हुनुहुन्छ कहाँबाट, एकैछिन मात्र बोलौँ है त, नमस्ते गरे। हेलो, हजुर हेलो, हजुर कोही श्रोता हुनुहुन्थ्यो, सायद नेटवर्कको समस्याले कुराकानी हुन सकेन, फेरि पनि अर्को बसाइमा हाम्रो कुराकानी हुने नै छ। अघि ककसले फोन गर्नुभयो भनेर नाम भन्दै थिएँ, कलाधर ढकाल हुनुहुन्थ्यो स्याङ्जाबाट, कृष्ण पोखरेल मोरङबाट, रोशनजी धरानबाट, इन्द्र बुढाथोकी बाँकेबाट, लक्ष्मण बुढाथोकी हुनुहुन्थ्यो साउदी अरेबियाबाट, र अन्तिममा ओम मणिजी हुनुहुन्थ्यो। जति पनि श्रोताले हामीलाई फोन गर्नुभयो, कल गर्नुभयो, श्रोताले सुनेर साथ दिनुभयो, फोन गर्नुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। विजयादशमीको शुभकामना पनि भन्दै अन्तिममा डम्बर बस्नेतको सङ्कलनमा रहेको यो गीत छोड्छु। ठिक 11 बजे बिहान यहाँहरूले समाचार सुन्न सक्नुहुनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। बडा दशैंको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी चौथो कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। दुर्गा पक्षको चौथो दिन कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रका अवसरमा देवीको आराधना पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाह बीच द्विपक्षीय भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुग्नुभएका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी बीच भेटवार्ता भएको हो। भेटवार्तामा उहाँहरू बीच दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने बारेमा विचार विमर्श भएको गृह मन्त्रालयले जनाएको छ। भेटमा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यवसायीले भारतीय बजारमा पहुँचका सम्बन्धमा भोग्दै आएका प्राविधिक समस्या, विशेष गरी बीआईएस प्रमाणीकरण लगायत समस्या समाधानमा चासो राख्नु भएको थियो। नेपालको चासोप्रति भारतीय समकक्षीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको मन्त्रालयले जनाएको छ। गृहमन्त्री सुधन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दो विपद जोखिमलाई सम्बोधन गर्न बिमस्टेक क्षेत्रीय विपद पूर्व तयारी तथा प्रतिकार्य रूपरेखा निर्माणको प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा उहाँले यस सम्बन्धी संयुक्त कार्यदल गठनको प्रस्ताव गर्नुभएको गृह मन्त्रालयले जनाएको छ। बैठकमा गृहमन्त्री गुरुङले आतंकवाद, लागू औषध ओसार पसार, मानव बेचबिखन, सम्पत्ति शुद्धिकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणका लागि बिमस्टेक सदस्य राष्ट्रबीच सुरक्षित सूचना आदान प्रदान, प्रभावकारी समन्वय र संयुक्त प्रतिकार्यमा जोड़ दिनुभएको थियो। सभामुख डोलप्रसाद अरियाल अन्तर्व्यवस्थापिका संघ आइपीयूको 153 महासभामा सहभागी भई स्वदेश फर्किनु भएको छ। सभामुख अरियालले इमर्जेन्सी एजेण्डाको रूपमा अर्जेन्ट पार्लियामेन्ट्री एक्सन लगायतका विषयमा कुरा राख्नु भएको र सो प्रस्ताव दुई तिहाईको मतले समर्थन गरेको सभामुखको सचिवालयले जनाएको छ। यही असोज 19-23 गतेसम्म तान्जानियाको अरूसामा सम्पन्न महासभामा सहभागी भएपछि सभामुख अरियालले केन्याको राष्ट्रिय सभाका सभामुखको निमन्त्रणामा केन्या भ्रमण समेत गर्नुभएको हो। सरकारले सामुदायिक विद्यालय प्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबूत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो। शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालू आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कुल 6,54,00,000,000 रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जनाउनु भएको छ। मन्त्री पोखरेलका अनुसार यस योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5,34,00,000,000 रूपियाँ निकासा भइसकेको छ। निकासा भएको रकम मार्फत अहिले विद्यालयहरूमा अत्याधुनिक 12 तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइने भएको छ। चितवनमा गत 9 महिनामा 80 एचआईभी एड्स संक्रमित थपिएका छन्। सन् 2026 जनवरीदेखि हालसम्म जोखिममा रहेको समूहमा गरिएको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो। भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेशनले 2023 गरेको परीक्षणका क्रममा उनीहरूमा रोगको संक्रमण देखिएको हो। यस अवधिमा नयाँ भेटिएका संक्रमित सहित 91 नयाँ बिरामीले एड्स विरूद्धको औषधि सेवन गर्न थालेका छन्। 11 जिल्ला बाहिरबाट आएका हुन्। यो सँगै अहिले फाउन्डेशनबाट एआरटी औषधि सेवन गर्ने 1,293 बिरामी पुगेका छन्। अस्पतालका फिजिसियन डाक्टर प्रमोद पौडेलका अनुसार संक्रमितहरूमा गरिएको यौन रोग परीक्षणका क्रममा 52 यौन रोगको समेत संक्रमण देखिएको छ। 1,161 परीक्षणका क्रममा उनीहरूमा यौन रोग देखिएको हो। यही असोज 11 गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले अवरुद्ध बेनी जोमसोम सड़क मार्ग अवरुद्ध भए यता दुई सातामा कोरोला नाकाबाट 2500 बढी विद्युतीय सवारी इभी नेपाल भित्रिएका छन्। यसरी कोरोला नाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन्। शुक्रबार साँझदेखि सड़क सञ्चालन भए पनि सड़क सहज नभएकाले कोरोला नाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारी साधनहरू अझै गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन्। उक्त सड़क पूर्ण रूपमा सहज नभएको जनाउँदै सम्बन्धित प्रतिनिधिहरूले गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमै रोकिन पुगेको हो। र अब अन्तर्राष्ट्रिय समाचार। भारतको बिहार राज्य स्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा 13 बालबालिकाको मृत्यु भएको छ भने 7 जनाको उद्धार गरिएको छ। जिल्ला मजिस्ट्रेट वर्षा सिंहका अनुसार मृत्यु हुने सबै बालबालिका 15 वर्ष वा सोभन्दा कम उमेरका छन्। हिजो साँझ करिब 8:30 बजे छिमेकी गाउँमा भोजमा सहभागी हुन जाँदै गरेका करिब 15-20 जना बालबालिका सवार डुङ्गा पल्टिएर दुर्घटना भएको हो। पत्रकारहरूसँग कुरा गर्नुहुँदै जिल्ला मजिस्ट्रेट सिंहले घटनालाई अत्यन्त दुखद भएको बताउनुभयो। उहाँका अनुसार उद्धार गरिएका 7 जनालाई उपचारका लागि एनएमसीएच लगिएको छ र उनीहरूको अवस्था स्थिर रहेको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। दिउँसोको सेवामा हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा मिनर्वा वज्राचार्य, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी।

अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरू बारे जानकारी। केही बेरमै यहाँहरूलाई मनोरञ्जन गराउनेछौ दशैं सम्बन्धी गीतहरू सुनाएर। 12:30 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्न सक्नुहुनेछ। 1:00 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौ कार्यक्रम संगीत साधना। 2:00 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 बजेपछि प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच 3:00 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 12 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका दशैं सम्बन्धी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौ प्रह्लाद सुवेदी, मेलिना राई, बसन्त थापाको स्वरमा रहेको यो दशैं सम्बन्धी गीत।

हजुर भर्खरै सुनायौँ प्रह्लाद सुवेदी, मेलिना राई, बसन्त थापाको स्वरमा रहेको दसैँ सम्बन्धी गीत। अब अर्को गीत राख्दैछौँ फेरि पनि यहाँहरू माझमा, रमेश पोखरेलको स्वरमा रहेको छ, कवि शिरोमणि लेखनाथ पौडेलको रचना रहेको छ, जीवन राईको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ।

हजुर, विष्णु माझीले भन्दै हुनुहुन्थ्यो, दसैँ तिहार आइसक्यो, झर्को लागिसक्यो, बाँकी गीतबाट सुनिसक्नु भएको छ। सुन्दरमणि अधिकारीको शब्द सङ्कलनमा रहेको गीत सुनायौँ। अब अर्को गीत राख्दैछौँ, रामजी खाड देवी घरतीको स्वरमा रहेको छ भने रामजी खाडको शब्द सङ्कलनमा रहेको यो दसैँ गीत राख्दैछौँ।

0: झण्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

हजुर, अहिले सुनायौँ सिमरन परियार नरेन्द्र विश्वकर्माको स्वरमा रहेको दसैँ सम्बन्धी गीत। अब अन्तिम गीत राख्दैछौँ, पशुपति शर्मा सुनिता बुढा छेत्रीको स्वरमा रहेको यो अन्तिम गीत राख्दैछौँ। गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम म्युजिक एन्ड गीत सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नवदुर्गा मध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रका अवसरमा देवीको आराधना लगायत देवी स्तोत्र पाठ पनि गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नेपालीहरूको महान चाड बडा दशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फुलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ। जिल्ला सुरक्षा समितिको असोज 27 गते बसेको बैठकको निर्णय अनुसार असोज 31 कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। राम्रो नतिजा हासिल गर्दै 2000 भन्दा बढी विद्यार्थी

0: बाढीले कैयौं बालबालिकाका अभिभावकसँगै उनीहरूको घर र नजिकको स्कूल बगायो। अहिले कैयौं बालबालिकाका बुवा आमा दुवै छैनन् भने कतिपय बालबालिकाको एकजना अभिभावक मात्रै जीवित छन्। घर तथा जग्गा जमिन सबै बगाएकाले कतिपय अभिभावक आफ्ना बालबालिकालाई लालन पालन र शिक्षा दीक्षा दिन सक्ने अवस्थामा छैनन्। राज्यले यस्ता बालबालिकालाई कसरी दीर्घकालीन रूपमा शिक्षा लालन पालन र संरक्षण गर्छ भनेर साथी सागर बुढाथोकीले राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दलाई सोधेका छन्।
1: यी बालबालिकाहरूलाई परिवारमा रहेर पालन पोषण शिक्षा दीक्षा दिन सकिने वातावरण छैन भने त्यस्ता बालबालिकाहरूको लागि दीर्घकालीन संरक्षण व्यवस्थापन गरेर बाल अधिकारको सम्मान र संरक्षण गरेर त्यस्ता बालबालिकाको भविष्य सुनिश्चित गर्ने कुराहरू हाम्रो राष्ट्रिय बाल अधिकार परिषदको समन्वयमा सरकारको लक्ष्य रहेको छ।
2: उनीहरूको शिक्षा दीक्षा दिने व्यवस्था चाहिँ त्यो प्रक्रिया चाहिँ के हुन्छ?
1: तत्कालको लागि अस्थायी संरक्षण व्यवस्था गरेका छौँ। यो ललितपुर जिल्लाको गोदावरी ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्रहरू स्थापना गरेका छौँ, केन्द्र स्थापना गरेका छौँ र त्यो केन्द्रमा हामीले विस्तृत लेखाजोखा गरिसकेपछि पहिचान परिवारको खोतलास हुने सम्भावना रहेनन् भने हामीले दीर्घकालीन संरक्षणको लागि त्यस्ता बालबालिकाहरूलाई चाहिँ वैकल्पिक हेरचाहको व्यवस्था अन्तर्गतको प्रक्रिया अपनाएर त्यो दीर्घकालीन संरक्षण र शिक्षा दीक्षाको व्यवस्था गर्ने कुराहरू चाहिँ रहेको छ।
2: कतिपय बालबालिकाहरू चाहिँ पढाइदिने अलिकति पालिदिने भनेर चाहिँ विभिन्न सङ्घ संस्थाहरू पनि पुगिरहेको देखिन्छ, त्यस्तो हकमा चाहिँ के हुन्छ?
1: कसैले चाहँदैमा बालबालिकाहरूलाई कानुन तह लान पाउँदैन र लग्यो भने त्यो कानुनी कारवाही हुन्छ र स्थानीय बाल अधिकार समितिको सिफारिसमा प्रचलित कानुन अनुसार चाहिँ हामीले अस्थायी संरक्षणको व्यवस्था गर्ने र वैकल्पिक हेरचाहको व्यवस्था गर्ने कानुनी व्यवस्था भएको हुँदा कसैले अनधिकृत रूपमा चाहिँ त्यस्ता बालबालिकाहरूको पालन पोषण शिक्षा दीक्षाको नाममा आफू खुसी या आफूले चाहे अनुसार कसैले पनि त्यस्ता बालबालिकालाई चाहिँ लान सक्ने अवस्था रहँदैन र लग्यो भने उहाँलाई कारवाही हुन्छ र त्योभन्दा कानुन प्रक्रिया अनुसार चाहिँ संरक्षक बनेर अदालतबाट संरक्षक तोकिएर स्थानीय बाल अधिकार समितिको सिफारिसमा सङ्घ प्रति सरकारको एक आपसी समन्वयमा प्रचलित कानुनका प्रक्रिया अनुसार चाहिँ कुनै संस्था या व्यक्ति संरक्षक बन्न सक्ने अवस्था चाहिँ विद्यमान छ। पहिलो प्राथमिकताको रूपमा बाबु र आमा पट्टेका नातिदारहरू छन् भने पालन पोषण गर्न सक्ने उहाँलाई पहिलो प्राथमिकता हुन्छ र यदि त्यस्तो सम्भावना रहेन भने दोस्रो प्राथमिकताको रूपमा चाहिँ इच्छुक व्यक्ति र परिवारहरूलाई चाहिँ त्यस्तो किसिमको पालन पोषण गर्न सक्ने छन् भने उहाँलाई चाहिँ हामी प्राथमिकता दिन्छौँ र स्थानीय तहले र बाल कल्याण अधिकारीले भनौँ संरक्षक सिफारिस गरेर अदालतले संरक्षक तोक्यो भने त्यो दीर्घकालीन संरक्षण व्यवस्थापन गर्न सक्ने बाटो हुन्छ र दोस्रो प्राथमिकतामा पनि हामीले व्यवस्थापन गर्न सकेन भने तेस्रो परिवारमा आधारित हेरचाह गर्ने संस्था एसयुएस बालग्राम जस्तो संस्थालाई चाहिँ हामीले ती बालबालिकाहरू चाहिँ उहाँको पालन पोषण गर्न सक्ने क्षमता सञ्चालन गर्ने क्षमता अनुसार चाहिँ त्यहाँ संस्थालाई एसयुएस बालग्राम जस्तो संस्थामा पठाएर ती बालबालिकाको संरक्षण व्यवस्था हुन्छ र त्यहाँ पनि हुन सकेन भने चौथो प्राथमिकताको रूपमा चाहिँ आवासीय बालगृहहरू भनौँ या आवासीय संरक्षण गर्ने संस्थाहरूले चाहिँ ती बालबालिकाहरूको चाहिँ संरक्षण व्यवस्थापन गर्न सक्छन्।
2: बालबालिकाको संरक्षण गर्ने पढाउने बढाउने हुर्काउने जुन यो विभिन्न प्रक्रियाहरू भन्नुभयो यो कुनै मापदण्ड हो कि अथवा यो अहिले तत्कालको लागि हजुरहरूले बनाउनु भएको योजना हो?
1: यो नेपालको संविधान बालबालिकाका मौलिक हकको ग्यारेन्टी गरेको छ। बालबालिका सम्बन्धी 2075 दफा 48 विशेष संरक्षणको आवश्यकता भएको बालबालिकालाई हामीले वैकल्पिक हेरचाहको व्यवस्था अपनाएर वा परिवार सहयोग गरेर वा सहयोग प्रायोजन गरेर हामीले संरक्षण गर्नुपर्छ र त्यस्ता किसिमका अवस्थाहरू त्यहाँ छन्। जस्तो अहिले बाढीबाट प्रभावित भएको बालबालिकाको अवस्था भन्ने हो भने हाम्रो बालबालिका सम्बन्धी 2075 दफा 48 उपदफा 1 खण्ड ट बमोजिमको अवस्था हो। यो अवस्था चाहिँ हामीले परिवारमा नै हामीले बालबालिकाको पालन पोषण शिक्षा दीक्षा दिनुपर्छ। विकराल अवस्था के छ भने बाबुआमा दुइटै नभएर पनि घर छैन, ठाउँ छैन, गाउँ छैन, विद्यालय छैन भने त्यस्ता बालबालिकाहरूलाई चाहिँ हामीले वैकल्पिक हेरचाह व्यवस्था गरेर गर्नुपर्छ। सर्वोत्तम हित हुने किसिमले चाहिँ हामीले बालबालिकाको संरक्षण व्यवस्थापन गर्छौँ।
0: उनी थिए राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्द, साथी सागर बुढाथोकीसँग कुरा गर्दै।
3: हरेक जसो विपदले अपाङ्गता भएका व्यक्तिहरूलाई अझै बढी मात्रामा प्रभावित गर्छन्। यसपालिको बाढी पश्चात पनि उनीहरूलाई थप मद्दतको खाँचो परेको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई विपदले के कस्तो समस्या परिरहेको छ र त्यसको समाधान के होला भन्ने बारे हामीले आदिवासी जनजाति अपाङ्ग महिला संघकी अध्यक्ष प्रतिमा गुरुङसँग कुराकानी गरेका छौँ।
4: सबैभन्दा पहिला त सूचना दिने क्रममा नै सबै सूचनाहरू सबैको लागि चाहिँ छैन। जस्तो उदाहरणको लागि अहिले हामीले जुन ठाउँमा बाढी प्रभावित छ त्यो सबैभन्दा बढी चाहिँ तामाङ समुदायको घनत्व बढी भएको ठाउँ हो, जहाँ चाहिँ नेपाली भाषा उहाँहरूले बोल्नुहुन्न, बुझ्नुहुन्न। त्यो कारणले गर्दाखेरि आदिवासी अपाङ्गता भएका व्यक्तिको

0: लागि त्यहाँ मातृभाषाको लागि जरुरी हुन्छ। बाढी सम्बन्धी सूचनाहरू चाहिँ साङ्केतिक भाषामा दिनुपर्ने हुन्छ। बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू अनि त्यो मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू, अटिजम भएका व्यक्तिहरूलाई फेरि हामीले कुनै पनि चित्रको माध्यमबाट त्यो सूचनाहरू चाहिँ दिनुपर्ने हुन्छ। बाढी पश्चात भन्नाले यो विपद पश्चात दिने सम्पूर्ण सूचनाहरू चाहिँ अझै पनि त्यो किसिमले चाहिँ हुन सकेको छैन। दोस्रो कुरा, बाढी भइसके पछाडि, बाढी गइसके पछाडि अपाङ्गता भएका व्यक्तिहरूमा पनि विविध अपाङ्गता भएको व्यक्तिलाई विपदको बेलामा उद्धार कसरी गर्ने भन्ने विषयमा चाहिँ उद्धार कर्मीहरूले संवेदनशीलतालाई लिएर चाहिँ उहाँहरूलाई गर्नुपर्ने जुन रेस्पोन्स छ त्यो गरेको चाहिँ पाउँदैनौँ हामीले। थुप्रैलाई चाहिँ मानसिक समस्या, थुप्रैलाई चाहिँ तपाईँको एकदमै अन्यलता, एकदमै स्ट्रेस भएको चाहिँ पाउँछौँ हामीले, जसले गर्दाखेरि चाहिँ उहाँहरूले दिनदिनै चाहिँ दिनौ गर्ने कामहरू चाहिँ जुन रूपमा गर्नुपर्ने हो त्यो रूपमा चाहिँ गर्न सक्नु भएको छैन। अर्को कुरा चाहिँ जसले चाहिँ अपाङ्गता सहायक सामग्री प्रयोग गर्नु, व्हीलचेयरमा भएको व्यक्तिहरू, बैशाखीमा भएका व्यक्तिहरू, होइन सहयोगीको आवश्यकता हुने व्यक्तिहरू हेर्ने हो भने घरको आमा र बुवाले उहाँहरूलाई सहयोग गर्नुहुन्थ्यो, होइन आमा बुवा गुमाउनु भयो, अब अहिले उहाँहरूलाई चाहिँ कसले सहायता सहयोग गर्ने भनेर चाहिँ अहिले काठमाडौँको चाहिँ विभिन्न होइन गुम्बाहरूमा चाहिँ उहाँलाई उहाँहरूलाई ल्याएर राखिएको छ। कतिजनाले चाहिँ घर बाढी लैजाँदै गर्दाखेरि ल तपाईँहरू सुरक्षित हुनुहोस् है, सुरक्षित हुनुहोस् भनेर सुरक्षित त भइयो तर सुरक्षित सँगसँगै फेरि उसलाई चाहिनुपर्ने सहायक सामग्रीहरू चाहिँ सहायता जुन उहाँहरूले चाहिँ आफ्नो लागि चाहिने सामग्रीहरू त्यति बेलामा त्यो विपदको चाहिँ त्यो सहायक सामग्रीहरू आफूसँग नहुँदाखेरि चाहिँ पहिले उहाँहरूको जीवन चाहिँ एकदमै कष्टकर चाहिन्छ। होल्डिङ सेल्टरमा लगेर राखेछ तर होल्डिङ सेल्टर आफैमा चाहिँ अपाङ्गता मैत्री छैन।
1: कस्तो खाले अपाङ्गता भएका व्यक्तिहरूलाई बाढीपक्कमा चाहिँ कस्तो कस्तो समस्याहरू हुन्छन्?
0: अपाङ्गता भएका व्यक्तिहरू चाहिँ विविध हुनुहुन्छ, होइन एउटा चाहिँ अपाङ्गताको प्रकार अनुसारले विविध हुनुहुन्छ, अर्को चाहिँ लैङ्गिकताको हिसाबले, भाषाभाषीको हिसाबले, थाकथलोको हिसाबले चाहिँ उहाँहरू विविध हुनुहुन्छ। मनोसामाजिक अपाङ्गता भएको व्यक्ति, अटिजम भएको व्यक्ति, बौद्धिक अपाङ्गता भएको व्यक्तिहरू सूचनाबाट नै चाहिँ उहाँहरूलाई गाह्रो भयो, भाग्नको लागि गाह्रो भयो, किन भन्दाखेरि अशक्तताको कारणले गर्दा। त्यही माथि चाहिँ अपाङ्गता भएको महिला भयो भने झन् अझै बढी गाह्रो भयो। तामाङ समुदाय जो चाहिँ एकदमै खोलाको नजिकै बस्छ भनेपछि उनीहरूलाई त कुनै पनि पूर्व सूचना नै भएन, त्यो कारणले गर्दाखेरि पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई हिन्डुल मोबिलिटी, पौष्टिकताको विषयहरूमा चाहिँ समस्या छ। अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूलाई चाहिँ सूचनाको हक, केही सामाजिक सङ्घ संस्थाहरूले त्यो सूचना त्यसरी गरेको छ तर त्यो सूचना आफैमा पर्याप्त रूपमा चाहिँ छैन।
2: उनी थिइन् आदिवासी जनजाति अपाङ्ग महिला सङ्घकी अध्यक्ष प्रतिमा गुरुङ, साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
3: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवन उपयोगी सामग्रीहरू तपाईँ बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
2: अब बाढीबाट जोगिने उपायबारे एक जानकारी।
3: वर्षाको मौसममा बाढीबारे झन सजग हुन जरुरी छ।
4: सबभन्दा पहिलो कुरा भनेको आधिकारिक माध्यमबाट प्रसारित हुने मौसम पूर्वानुमानका जानकारी मनन गर्नुपर्छ।
3: हरेक घरमा आपतकालीन बेला झट्ट बोकेर हिँड्न सकिने झोला तयार पार्नुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च, ब्याट्री, प्राथमिक उपचार सामग्रीहरू र महत्त्वपूर्ण कागजातहरू पानीले नभिज्ने खालको ब्यागमा सुरक्षित राख्नुपर्छ।
4: बाढी आइहालेमा चेतावनी दिइएको छ भने तत्काल अलि अग्लो ठाउँतिर जानुपर्छ। कुनै चेतावनी नआए पनि स्थिति गम्भीर देखिएमा त्यसै गर्नुपर्छ।
3: हेर्दा कम देखिए पनि तीव्र गतिमा बहेको पानीतर्फ जानु हुँदैन। डुबान भइरहेको ठाउँमा खुला ढल हुन सक्छन्, आँखाले नदेख्दा दुर्घटना हुन सक्छ।
4: बालबालिका, वृद्ध वृद्धा र अशक्त व्यक्तिहरूलाई विशेष ध्यान दिनुपर्छ।
3: बाढीको पानी घटेपछि पनि खतरा समाप्त भएको हुँदैन। अधिकारीहरूले सुरक्षित घोषणा गरेपछि मात्र घर फर्कनुपर्छ। घर फर्किँदा घरको संरचनागत अवस्था जाँच गर्नुहोस्। पर्खालहरू, भुइँ र छतहरू कमजोर भएर भत्किन सक्छन्।
4: समुदाय स्तरमा मिलेर पुनर्स्थापनामा जुट्नु महत्त्वपूर्ण हुन्छ।
3: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी तनाव व्यवस्थापनका विषयबारे विजय गजमेरबाट सुनौ।
5: बिस्तारै नाकबाट श्वास लिनुहोस्, केही सेकेन्ड रोक्नुहोस् अनि मुखबाट श्वास छाड्नुहोस्। अबको केही मिनट हामी तनावका बारेमा कुरा गर्नेछौँ। दिनहुँ आउने सामान्य तनावका बारेमा होइन, त्यस्तो ठूलो तनाव जसले हाम्रो शरीर र मस्तिष्कमा नै नियन्त्रण गरे जस्तो लाग्छ। यसको कारण के हो भनेर हामी बुझ्नेछौँ। यसले कस्तो महसुस गराउन सक्छ र तपाईँले आफू राम्रो महसुस गर्न के गर्न सकिन्छ भन्ने बारेमा पनि। हामी सबैलाई कुनै न कुनै कुराको चिन्ता भइरहन्छ र त्यो सामान्य हो, तर जब समस्या ठूलो लाग्छ तिनलाई सम्हाल्न असम्भव जस्तो लाग्न सक्छ। तपाईँ सबैभन्दा कठिन समयमा बाँचिरहेको हुनसक्छ, जस्तै कुनै युद्धमा प्रियजनसँगको बिछोड वा मृत्युको पीडा, अथवा सहज लयमा चलिरहेको आफ्नो जीवनमा ठूलो परिवर्तन भए जस्तो। तपाईँ आफ्नो पढाइ रोकिएका कारण अन्यलपूर्ण भविष्यको चिन्तासँग सङ्घर्ष गर्दै हुनुहुन्छ, वा आफ्नो घर छोड्न बाध्य पारिएको र कहिले फेरि खान पाउँछु भन्ने निश्चित नभए जस्तो अवस्थामा। तपाईँलाई घर वा बाहिर आफूलाई इच्छा लागेको कुरा गर्न नदिँदा बाँधिएको जस्तो लाग्न सक्छ। एकछिन ठिक छु जस्तो लाग्ने र एक्कासी कुनै आवाज, गन्ध वा कुनै वस्तु देख्दा फेरि तनावमा फर्काइदिने। तपाईँ उच्च सतर्क हुनुहुन्छ, बेचैन र सानो आवाजले पनि झस्काउने वा ऐठनले बिउजाउने। तपाईँलाई झडङ्ग रिस उठ्छ, तपाईँ असहज र चिन्तित महसुस गर्नुहुन्छ र शान्त रहन गाह्रो हुन्छ। प्रत्येक दिन कसरी बिताउने भन्ने तनाव हुन्छ, भविष्य डरलाग्दो लाग्छ वा यसको विपरीत महसुस हुन सक्छ, भावना नभए जस्तो, तनावलाई धेरै दबाउन खोज्दा केही महसुस नभए जस्तो, यसो गर्दा सुरक्षित भएको जस्तो महसुस हुन सक्छ, होइन त? तर तनावसँग लड्न सिक्ने विषय सबैको लागि फरक फरक हुन्छ। त्यस्तो भावना के कारण आएको हो र यसको सामना गर्न केले मद्दत गर्छ भनेर चिन्नुहोस्। कसैका लागि आफ्नो ध्यान अरू कुरामा लगाउँदा मद्दत पुग्न सक्छ। कथा पढ्नुहोस्, कथा भन्नुहोस्, घरायसी काममा व्यस्त हुनुहोस्, कुद्नुहोस्, शरीरलाई चलायमान राख्दा मात्रै पनि राम्रो महसुस हुन सक्छ। कसैलाई प्रार्थना गर्दा पनि मद्दत पुग्न सक्छ। अरू कसैलाई हलचल नगरी एकै ठाउँमा बसेर आफ्नो आशालाग्दो भविष्यको कल्पना गर्दा पनि सजिलो हुन्छ। आफ्नो वरिपरिको वातावरणमा ध्यान दिनुहोस्। तपाईँ के हेर्न, सुन्न, सुन्न सक्नुहुन्छ त्यसमा ध्यान दिनुहोस्। यहाँसम्म आइपुग्न तपाईँ कति बलियो हुनुहुँदो रहेछ भनेर सम्झनुहोस्। यही शक्ति भविष्यमा प्रयोग गर्न सक्नुहुन्छ। अब सुरुमा जस्तै नाकबाट बिस्तारै सास लिनुहोस्, कुनै फुलको सुगन्ध लिए जस्तै र बिस्तारै मैनबत्ती निभाउनलाई फू गरे जस्तै झन् बिस्तारै सास मुखबाट फाल्नुहोस् र यो प्रक्रियालाई दोहोर्याउनुहोस्।
2: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौँ। नमस्कार।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई केही बेर सुनाउँदैछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका दशैं गीतहरू। पहिलो गीत सुनाउँछौँ रमेश परियार र रोजिना पुन मगरको स्वर, रमेश परियारको लय शब्द सङ्कलनमा।

मैले हामीले भर्खरै यहाँहरूलाई सुनायौँ ताराप्रसाद ओस्तीको रचनामा रहेको, दिलीप लामाको स्वरमा रहेको दशैं सम्बन्धी गीत। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

0: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको 6 बज्नै लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। विकास साझेदारीलाई सुदृढ बनाउँदै संघीयता कार्यान्वयन, प्रदेश अधिकारको पूर्ण प्रयोग र सन्तुलित विकासका लागि मुख्यमन्त्रीहरूले साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विराटनगरमा आज सम्पन्न मुख्यमन्त्री सम्मेलनमा सहभागी प्रदेशका मुख्यमन्त्रीहरूले संघीय सरकारसँग प्रदेशको अधिकार कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्न माग गर्ने प्रतिबद्धता जनाएका हुन्। सम्मेलनले संघीयता कार्यान्वयन तथा संविधान प्रदेश अधिकारको पूर्ण प्रयोग, कार्य जिम्मेवारीको स्पष्टता र बाँकी अधिकार हस्तान्तरणका विषयमा संघीय सरकार समक्ष साझा धारणा प्रस्तुत गर्ने निर्णय गरेको छ। त्यसका लागि संघीय कानून निर्माण तथा संशोधन, कार्य विस्तृतीकरणको पूर्णावलोकन र प्रशासनिक संहिताको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ। प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षा, संघीय कार्यालयका सम्पत्ति, दायित्व र अभिलेख हस्तान्तरण गरी प्रशासनिक दोहोरोपना हटाउने, वित्तीय संहिताको प्रभावकारी कार्यान्वयन तथा प्राकृतिक स्रोतको बाँडफाँडका विषयलाई पनि साझा प्रतिबद्धतामा समेटिएको छ। अन्तर्प्रदेशीय आयोजना तथा पूर्वाधार विकास आयोजना र कार्यक्रमको तहगत स्पष्टता, जग्गा प्राप्ति तथा उपयोग, वन क्षेत्रको उपयोग र कानूनी प्रावधान, शैक्षिक संस्थाको सञ्चालन तथा व्यवस्थापन र स्वास्थ्य सेवा व्यवस्थापनमा देखिएका नीतिगत तथा कानूनी जटिलता समाधान गर्न पनि संघीय सरकार समक्ष विषयवस्तु प्रस्तुत गर्ने जनाएको छ। मुख्यमन्त्री सम्मेलनले अन्तर्प्रदेशीय विकास साझेदारीका प्राथमिकता समेत तय गरेको छ। साझा विकास तथा समृद्धि करिडोर निर्माण, अन्तर्प्रदेशीय व्यापार तथा लगानी सहजीकरण, प्राकृतिक स्रोतको न्यायचित उपयोग तथा बाँडफाँड, जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। यसैका साथ अन्तर्प्रदेशीय कर तथा कानुनी सामञ्जस्य कायम गर्ने र प्रदेशहरूबीच सफल अभ्यास आदान प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। नागरिक केन्द्रित सेवा प्रवाह, समावेशी तथा सन्तुलित विकास, असल अभ्यास, ज्ञान प्रविधि र संस्थागत अनुभवको आदान प्रदान तथा साझा प्रादेशिक आवाज मार्फत संघीयतालाई थप सुदृढ बनाउने प्रतिबद्धता मुख्यमन्त्रीहरूले जनाएका छन्। नागरिक सहभागिता, प्रमाण आधारित निर्णय प्रक्रिया र डिजिटल शासनलाई प्राथमिकता दिँदै प्रतिबद्धताको कार्यान्वयन, अनुगमन तथा समीक्षा गर्ने सहमति समेत भएको छ। बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ। साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिमाणमुखी बनाउन पनि सरकारले आग्रह गरेको छ। प्रदेशका प्रमुख सचिव कमल प्रसाद भट्टराईको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले प्रशासनिक कार्यशैली सुधार, सेवा प्रवाहमा प्रभावकारिता र विकास आयोजनाको कार्यान्वयनलाई प्राथमिकता दिँदै 17 बुँदे निर्णय गरेको हो। बैठकले बजेट खर्चको परिमाण भन्दा त्यसबाट नागरिकले प्राप्त गर्ने सेवा, सुविधा र विकासको वास्तविक उपलब्धिलाई कार्य सम्पादन मूल्याङ्कनको आधारमा बनाउने निर्णय गरेको छ। चालू आर्थिक वर्षको बाँकी अवधिलाई प्रभावकारी बनाउन सबै मन्त्रालयले वार्षिक विकास कार्यक्रम तथा सेवा प्रवाहको स्पष्ट कार्यतालिका तयार गरी कार्यान्वयन गर्नुपर्ने निर्णय गरिएको छ। योजना कार्यान्वयनमा बजेट अभाव, सार्वजनिक खरिद प्रक्रिया, दरबन्दी तथा कानूनी जटिलताका कारण देख्ने अवरोध तत्काल पहिचान गरी समाधानका लागि माथिल्लो तहबाटै पहल गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका सचिवलाई दैनिक कार्य सम्पादनमा प्रत्यक्ष जिम्मेवार बनाउँदै अबको अवधिलाई गति, समन्वय, सेवा र परिमाणको अवधिका रूपमा अघि बढाउने निर्णय भएको छ। बैठकले प्रत्येक सचिवले दैनिक रूपमा भएका प्रगति, प्राप्त परिणाम र आगामी कार्यदिशाको समीक्षा गर्नुपर्नेमा जोड दिएको छ। सबै मातहतका कर्मचारीको कार्य सम्पादन, नपरिवर्तन, जिम्मेवारी बोध र उत्तरदायित्व अभिवृद्धि गर्ने जिम्मेवारी समेत सचिवहरूलाई दिइएको छ। प्रशासनिक ढिलासुस्ती र प्रक्रियागत झन्झट न्यूनीकरण गर्न सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली कार्यान्वयनमा ल्याउने निर्णय गरिएको छ। सार्वजनिक स्रोत साधनको प्रयोगमा पारदर्शिता, मितव्ययिता र निष्पक्षता कायम गर्दै अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाउन बैठकले निर्देशन दिएको छ।
त्यसै गरी चाडपर्व तथा विपद व्यवस्थापनमा प्रदेश सरकारको सक्रिय उपस्थिति सुनिश्चित गर्ने निर्णय गरिएको छ। विपदको जोखिम रहेका क्षेत्र पहिचान गरी

10 वर्ष अवधिका उपलब्धि सम्बन्धी विवरण पेश गर्न निर्देशन दिइएको छ। प्रदेश सरकारले सञ्चालन गरेका कम्तीमा 3 महत्वपूर्ण तथा उत्कृष्ट उपलब्धिमूलक कार्यक्रमको संक्षिप्त विवरण र उच्च गुणस्तरका तस्विर संकलन गरी संघीय सरकारलाई पठाउने निर्णय समेत गरेको छ। चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ। प्रमुख जिल्लाधिकारी श्रवण कुमार पोखरेलले चाडबाडमा उपभोग्य वस्तुको माग बढ्न सक्ने भएकाले आपूर्ति व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। उहाँले जिल्लामा ग्यास लगायत पेट्रोलियम पदार्थको आपूर्ति अवस्थाबारे समीक्षा गर्दै उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन आवश्यक समन्वय गर्न जोड दिनुभयो। नेपाल आयल निगम चार आलीका प्रमुख उमेश कुमार पोखरेलका अनुसार जिल्लामा पेट्रोलियम पदार्थको अभाव नरहेको जानकारी दिनुभएको छ। मकवानपुरको हेटहडा उपमहानगरपालिका 8 स्थित गुम्बा चौक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटहडा उपमहानगरपालिका 9 एचआइडी निवासी 55 श्याम कुमार तमाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार आज बिहान पूर्व पश्चिम राजमार्गमा हेटहडाबाट रातो माटेतर्फ जाँदै गरेको ना 42P7283 नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको G1924 नम्बरको ट्रकले ठक्कर दिएको थियो। नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषधसहित 6 पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका 4 1, बर्दियाको गुलरिया नगरपालिका 1 2, कैलालीको धनगढी उपमहानगरपालिका 2 ब्यारेलबाट 1 र कञ्चनपुरको भीमदत्त नगरपालिका 4 महेन्द्रनगर बस पार्कबाट 2 पक्राउ गरेका हुन्। प्रहरीले उनीहरूको साथबाट लागू औषध खैरो हिरोइन सहित बरामद गरेको छ। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरपछि नै यहाँहरूले सुन्नुहुनेछ बालबाटीका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका दशैं गीतहरू। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, अङ्ग्रेजीमा समाचार सुनिसकेपछि स्वरोजगार कार्यक्रम प्रस्तुत गर्नेछौँ। स्वरोजगार कार्यक्रम सुनिसकेपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ दशैं सम्बन्धी लोकगीतहरू। करिब राति 9 बजेसम्म, राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि अमर गीतमाला कार्यक्रम प्रस्तुत गर्नेछौँ। करिब राति 10 बजेसम्म, राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ, हिन्दी भाषाको समाचारपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण यहाँहरूका माझ प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय सुनाउनेछौँ यहाँहरूलाई विभिन्न कलाकारहरूका स्वरमा रहेका पुराना आधुनिक गीतहरू। करिब राति 11 बजेसम्म, राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ, राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुर्याउनेछन्। तर रात्रिकालीन प्रसारण भने राति 11 बजेको समाचारपछि पनि हाम्रो जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा

संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौ।
1: परस्पर सामाजिक एकतामा रहौ र बसौ। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।

0: लागू औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानूनत दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौ र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।

0: नमस्ते नमस्कार भाइ बहिनीहरू, आज पनि हामी कार्यक्रम बाल बाटिकामा यो बुधबारको बसाइमा तपाईँहरू जस्तै दुईजना साथीहरूसँगको गफ गफ लिएर उपस्थित भएका छौँ। आज पनि तपाईँहरूकै आफ्नै दिदी विद्या चौधरी सँगै अनि तपाईँहरूकै प्रिय दिदी मिनर्वा वज्राचार्य पनि आइसकेका छौँ। हामी दुवैजना कार्यक्रम बाल बाटिकाको साथमा उपस्थित भइसकेका छौँ अनि तपाईँहरू जस्तै दुईजना साथीहरू पनि हुनुहुन्छ। अनि यो कार्यक्रम यहाँहरूले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ र त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98, 100 र 103 मेगाहर्जसँगै रेडियो नेपाल .gov.np र रेडियो नेपालको फेसबुक पेज र मोबाइल एप मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर सुन्दै हुनुहुन्छ र सुन्न पनि सक्नुहुनेछ। भाइ बहिनीहरू, आज तपाईँहरू जस्तै सानो सानो साथीहरूसँगको भलाकुसारी गर्न हामी आइसकेका छौँ। ध्यान दिएर सुन्नुहोला है त। अब तपाईँहरूकी साथी कहाँदेखि आउनु भएको छ अनि कति कक्षामा पढ्नुहुन्छ, कुन स्कुलमा पढ्नुहुन्छ, स्कुल बाहेक घरमा चाहिँ के गर्नुहुन्छ त उहाँहरू, को हुनुहुन्छ भन्ने चाहिँ एकदमै उत्सुकता जागिसकेको छ होला। अब उहाँकै आवाजमा उहाँकै परिचयबाट सुनौ है त।
1: नमस्कार, मेरो नाम लुनिवा श्रेष्ठ हो, म कक्षा 4 पढ्दछु। मेरो स्कुलको नाम आइजे पाइनर हाई स्कुल हो। मेरो गाउँ धनकुटामा छ र म अहिले ललितपुरमा बस्छु।
2: नमस्कार, मेरो नाम सामदुम श्रेष्ठ हो, म कक्षा युकेजीमा
0: पढ्ने हो।
2: हजुर।
0: अनि आज रेडियो नेपालको स्टुडियोसम्म आउनु भएको छ, कोसँग आउनु भएको होला नि?
2: बाबा।
0: लुनी भा चाहिँ को हो नि?
2: मेरो दिदी।
0: दिदी हो। अनि सामदुङलाई के गर्न मन पर्छ नि पढ्न बाहेक?
2: पढ्न बाहेक खेल्न अनि खाना।
0: खानु पनि मन पर्छ? ओहो, के खानु मन पर्छ नि?
2: बनाना।
0: बनाना मात्रै हो, फेभरेट हो? मेरो पनि त फेभरेट हो नि त। अनि खेल्न पनि मन लाग्छ होला नि?
2: हो।
0: के खेल्न मन लाग्छ?
2: स्लाइड, पिङ, ट्रम्पोलिन, मंकी क्लाइम।
0: अनि अब म लुनिभासँग सोध्छु, लुनिभा चाहिँ कक्षा 4 पढ्छु भन्नुभयो, सबैभन्दा मनपर्ने सब्जेक्ट कुन होला नि लुनिभाको?
1: मेरो मनपर्ने सब्जेक्ट चाहिँ साइन्स हो।
0: साइन्स किन मनपर्छ?
1: त्यहाँ हामीले धेरै एक्सपेरिमेन्टहरू गर्न पाउँछौँ र हामी क्रिएचर्सहरू, एनिमल्सहरू, प्लान्ट्सहरूको बारेमा पनि धेरै पढ्न सक्छौँ। त्यही भएर
0: चाहिँ साइन्स मन परेको हो। पढाइ बाहेकको खाली समयमा चाहिँ के गर्न मनपर्छ यहाँलाई?
1: मलाई खेल खेल्न मन लाग्छ मेरो बहिनी सामदुङसँग। हामी धेरै जस्तो लुकालुक खेल्छौँ, मजा आउँछ, हामी खेलिरहेछौँ त्यति धेरै जस्तो।
0: धेरै जस्तो खाली समयमा होमवर्क गर्नुहुन्छ अनि खेल्नुहुन्छ है? लुनी बाले बुक पनि लिएर आउनु भएको छ,
1: नेपाली विषयको बुक। आज चाहिँ मैले यहाँ एउटा कविता भन्नको लागि लिएर आएको छु। यो कविताको नाम चाहिँ सबै मेरा गुरु हो।
0: ल, कविता सुनौ है त।
1: हुन्छ। सबै मेरा गुरु, संस्कार नै मेरो स्कुल, सबै मेरा गुरु, सबैबाट शिक्षा लिन्छु म त खुरु खुरु, कामबाट शिक्षा लिन्छु सबको भलो गर्ने, ज्ञानको जुक्ति फैलाएर अन्धकार हेर्ने, वृक्ष पनि उदार छन् दिन्छन् मिठो माया, पौरखीलाई फलफुल बटुवालाई छाया, पर्वतले पनि मलाई शिक्षा दिँदै भन्छ, कर्तव्य र आदर्शमा अटल बन्नु पर्छ, खुला पनि पुस्तकै हो संस्कारले पढ्ने, लक्ष्य आफ्नो नछोडेर अघि बढ्ने, कानै मेर बुनबुनाई मौरीले भन्छ, एकताले जस्तो सुकै काम पनि भन्छ, फुल भन्छ सधैँ मलाई मिठो बासु छ र काँडै काँडा बिचमा पनि मुस्कुराउने गर।
0: आहा, कस्तो मिठो कविता सुनाउनु भयो। अनि सामदुङलाई चाहिँ दिदीले कविता सुनाइरहँदा चाहिँ सुनौ सुनौ लाग्यो कि लागेन? लुनी बा गीत पनि गाउँछु भनेर भन्नुभएको थियो, ल हामीलाई एउटा गीत पनि सुनाइदिनुहोस् न।
1: हामी गीत चाहिँ सुनाउँदिनौँ तर गायत्री मन्त्र सुनाउनेवाला छौँ।
0: ल सुनाउनुहोस्।

0: दया।
1: अनि यो गायत्री मन्त्र कसले सिकाएको नि? कस्तो मजाले सुनाउनु भयो?
0: हाम्रो बाबाले चाहिँ पहिला भन्नुहुन्थ्यो, अनि त्यो गीत पनि लाउनुहुन्थ्यो मोबाइलमा। सो बाबाले पनि
2: बिहान बिहानै उठेर
0: के पो गीत गाऊ भन्नु,
1: बिहान बिहानै उठेर बाबाले सिकाउनु हुन्छ।
0: हजुर, गीत गाउनुहुन्थ्यो।
1: अनि सामदुङ गीत पनि गाउनुहुन्छ होइन? सामदुङको भोइसमा पनि सुनौ न।

0: कस्तो मिठो आवाजमा गीत गाउनु भएको, अनि यो गीत चाहिँ कसले सिकाएको नि लुनिभालाई?
1: मैले पहिला हेर्थे अनि त्यसपछि
0: सिकेको। अनि सामदुङले चाहिँ कसरी सिकेको नि दिदीसँगै यस्तो मिठो आवाजमा गीत गाउन?
2: बाबाले पहिला नुनुलाई उत्यो यो सबै आउँदो पार्नु पर्छ है भन्नुभएको थियो, अनि हामीले पारेको,
0: त्यसरी सिकेको।
2: हजुर,
0: गीत गाउन साह्रै मन पर्छ हो।
2: हजुर।
0: अनि अरू के गर्न मन लाग्छ नि सामदुङलाई?
2: खेल्न, अनि खेल्न,
0: घुम्न पनि मन पर्छ हो। अनि सामदुङ कहाँ कहाँ घुम्नु भएको छ नि? थाहा नै छैन है, घुमाउनु हुँदैन हो बाबाले?
2: छुट्टी भएको बेला बाबाको अफिस कहाँ कहाँ जान्छौँ,
0: अनि रमाइलो हुन्छ है।
2: हजुर।
0: अनि लुनिभा कक्षा 4 पढ्दै हुनुहुन्छ है, अनि साथीहरू पनि क्लासमा टन्नै हुनुहुन्छ होला, कहिले काहीँ झगडा पनि हुन्छ होला होइन? के विषयमा चाहिँ बढी झगडा हुन्छ नि?
1: धेरै जस्तो सानो सानो कुरामा, जस्तै कहिले त्यो उसको पेन्सिल हो भन्छ, अनि त्यो कहिले कहिले त्यो मेरो पनि पेन्सिल हुन्छ, सेम पेन्सिल हुँदा उनीहरू हामी दुईजना झगडा गर्छौँ,
0: अनि एकैछिनमा मिल्ने पनि हुन्छ है। म्यामहरूले पढाएको कुराहरू घरमा आएर कतिको याद गर्नुहुन्छ नि?
1: म म्यामले पढाउनु भएको कुरा चाहिँ एकचोटि फेरि दोहोऱ्याएर पढ भन्नुहुन्छ बाबाले, अनि म पढ्छु, अनि भोलिको विषय पनि पढ्छु।
0: त्यसरी पढ्नुहुन्छ है। पढेर पछि ठुलो भएपछि के भन्ने सोच छ नि लुनिभाको?
1: म चाहिँ ठुलो भएर राम्रोसँग पढेर उयो कम्प्युटर इन्जिनियर बन्न मन छ।
0: त्यसको लागि त धेरै मेहनत गरेर पढ्नुपर्छ नि त, होइन र? अहिलेदेखि नै मेहनत गर्नुपर्छ। मोबाइलहरू घरमा कतिको चलाउनुहुन्छ नि?
1: म त्यति चलाउँदिन, 1 हेर्छु 6 बजेदेखि 7 बजे।
0: ए, त्यसको लागि पनि रुटिन बनाउनु भएको छ। त्यो समयमा मोबाइल चलाउँदाखेरि के हेर्नुहुन्छ नि?
1: हामी धेरै जस्तो एउटा कार्टुन हेर्छु।
0: सामदुङ चाहिँ मस्तले मुसु मुसु दिदीको कुरा सुनेर हाँसिरहेको छ, किन हाँस्नु भएको नि?
2: हाँस्न मन लागेर,
0: हाँस्न मन लागेर हो। अनि सामदुङले पनि मोबाइल चलाउनुहुन्छ हो, के हेर्नुहुन्छ नि मोबाइलमा?
2: मोबाइलमा धेरै जस्तो
0: कार्टुनहरू हेर्नुहुन्छ।
2: हजुर।
0: अनि कुन कार्टुन मनपर्छ नि?
2: कुन कार्टुन?
0: म त डोरेमोन धेरै हेर्छु,
2: अनि
0: छोटा भीम पनि हेर्छु,
2: अनि लुनिभा र म चेतिन जेतै छु।
0: त्यसमा चाहिँ के कुराहरू मनपर्छ नि?
2: राम्रो नै छैन,
0: राम्रो नै छैन, त्यही पनि हेरिदिनुहुन्छ है? लुनी भएको कारणले हेर्या त होइन सामदुङ? स्कुल जान मनपर्छ कि घर बस्न मनपर्छ नि?
2: स्कुल जान।
0: स्कुलमा धेरै साथीहरू हुनुहुन्छ,
2: एउटा एन्जिला भन्ने साथी छ, ऊ चाहिँ कति हाँसु हाँसेर मलाई पनि हाँसु उताउँछ
0: जतिखेर पनि।
2: हजुर।
0: ओहो,
2: होम टाइम बिहान।
0: अनि साथीको कतिको माया लाग्छ नि सामदुङलाई?
2: साथीको धेरै मन पर्छ,
0: धेरै मन पर्छ। अनि साथीको मन नपर्ने बानी पनि होला नि त, छैन है?
2: छैन।
0: अनि साथी रिसाउनु हुन्छ कि नै?
2: रिसाउनु हुँदैन, थोरै थोरै सानो कुरामा रिसाउँछ। एन्जिला अस्ति क्याप्टेन भएर बिचमा बसिरहेको थियो त, ए चियासँग खेलेर भङ्ग टाउको थुक्यो,
0: त्यसपछि रिसायो। अनि कसरी फकाउनुहुन्छ नि एन्जिलालाई? एन्जिलाले सुन्दै हुनुहुन्छ नि?
2: होइन, म्यामले फकाउनुहुन्छ,
0: आफूले चाहिँ नफकाउने साथीलाई।
2: अनि त्यहाँ प्लेसबाट उठ्नै मिल्दैन क्याप्टेन भाइ, क्याप्टेनले नै बोतल के राखिदिनुहुन्छ हाम्रो प्लेसमा, अनि हामी खान्छौँ,
0: आफूहरू चाहिँ नउठ्ने है। अनि आज चाहिँ एन्जिलालाई के भन्न चाहनुहुन्छ नि सामदुङले? कस्तो एक्साइटेड भएको नि सामदुङ त साथीको नाम लिने बित्तिकै।
2: लुनिभा नै मेरो एन्जिला जस्तै छ, अनि
0: लुनिभा पनि एन्जिला जस्तै हो। अनि के भन्नुहुन्छ त ल, अहिले नै भनिदिनुहोस् न त लुनिभालाई नै एन्जिला सम्झेर।
2: के भन्छ लुनिभा र म आँखा हेरिराखेरि हाँस्छु,
0: अहिले पनि त्यही गरेको है?
2: अघि स्टार्ट हुँदाखेरि पनि गरेको थिएँ,
0: त्यही गरेको है, त्यो गर्दा रमाइलो हुन्छ।
1: हजुर।
0: लुनिभा
1: मलाई पनि राम्रै लाग्छ,
0: लुनिभाको नि बेस्ट फ्रेन्ड हुनुहुन्छ होला है।
1: हजुर।
0: के भन्न चाहनुहुन्छ?
1: म प्रसिद्धिलाई उसले सुनिरहेको छ भने उसलाई म भन्छु कि आज दिदीले यहाँसम्म ल्याउनु भयो र मलाई यहाँ बोल्नलाई एउटा चान्स दिनुभयो, म धेरै खुसी छु। पहिला म सानो हुँदा चाहिँ मलाई लाग्थ्यो कि त्यो यत्तिकै निक्लिन्थ्यो, अब चाहिँ अलिक ठुलो भएपछि थाहा पायो कि त्यो माथिको उयसले गर्दाखेरि निक्लिन्छ। हजुर, मलाई एउटा कथा भन्न मन लाग्छ।
0: ल सुनाउनुहोस्।
1: टाइटल चाहिँ बाघ र मुसाको हो। त्यो एउटा ठुलो बाघ थियो, त्यो बाघ चाहिँ बसिरहेको थियो एउटा सानो जङ्गलमा। त्यो चाहिँ सबैभन्दा ठुलो मान्छे भनेर मान्थ्यो अरे। अनि त्यो चाहिँ सुत्दाखेरि एउटा सानो मुसा आयो, अनि त्यो मुसा त्योसँग त्यसको पुच्छरहरूमा खेलिरहेको थियो। अनि त्यसपछि लास्टमा त्यो सिंह उठ्यो, अनि त्यो सिंहले त्यसलाई म खान्छु भन्यो। अनि त्यो मुसाले चाहिँ त दाइ मलाई नखानु, म तपाईँलाई एउटा दिन सहयोग गर्छु भन्यो। अनि त्यो सिंहले चाहिँ त्यसलाई जान दियो। अनि त्यसको तिन चार दिनपछि चाहिँ एउटा सिकारी आयो जङ्गलमा, अनि त्यो बाघलाई को लागि त्यो जाल फसायो, अनि त्यो बाघ जालमा फसेछ। अनि त्यसपछि त्यो झुन्डिँदाखेरि मुसा देख्यो, अनि मुसालाई उयो सिंहले मुसालाई मलाई खोलिदिनु न यहाँबाट भन्यो, अनि सहयोग गर्नु न भन्यो। अनि मुसाले चाहिँ हुन्छ भनेर त्यसको सानो सानो दाँतले त्यो डोरीलाई निकालेर त्यसलाई सहयोग गर्यो।
0: यो कथाबाट लुनिभाले चाहिँ के बुझ्नु भएको छ नि?
1: मैले बुझेँ कि फ्रेन्डसिप भनेको सबैभन्दा ठुलो हो, अनि सहयोग पनि गर्नुपर्छ।
0: त्यो कुरा चाहिँ बुझ्नु भयो यो कथाबाट। अनि सामदुङलाई चाहिँ दिदीले यस्तो मिठो गरी कथा सुनाइरहँदा चाहिँ कस्तो मजाले ज्ञानी भएर सुनिदिएको नि, सुनौ सुनौ लाग्यो। लुनिभा र सामदुङ दुवैजनालाई एकदमै धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छौँ कार्यक्रम बाल बाटिकाको तर्फबाट स्टुडियोसम्म आएर आफूले जानेको आफूले बुझेको कुराहरू धेरै कुराहरू आफ्नो साथीहरूलाई सुनाउनु भयो, त्यसको लागि फेरि पनि धन्यवाद छ है त।
1: हजुर, हुन्छ। तपाईँले पनि मलाई यहाँ बोल्नको लागि चान्स दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ।
2: थ्याङ्क यू सो मच दिदी।
0: सामदुङलाई फेरि पनि हामी धन्यवाद भन्छौँ। एकदमै मन्द मन्द मुस्कान छोरिरहेको छ सामदुङ। आज एकदमै कस्तो मजाले बोलेको के, म त बोल्न सक्दैन कि भनेर अलिकति चिन्ता लागिरहेको थियो, तर मजाले बोल्यो र धन्यवाद छ। भाइ बहिनीहरू, आज हामी कार्यक्रम बालबाटिकामा लुनिभा श्रेष्ठ र सामदुङ श्रेष्ठसँगको रमाइलो गफका यहाँहरूलाई सुनायो। आजको कार्यक्रम बालबाटिकाको समय सकिसकेको छ। अर्को साता फेरि नयाँ तपाईँहरूकै साथीहरूसँग रमाइलो गफकाको साथमा उपस्थित हुने नै छौँ। प्राविधिक मित्र मिनर्वा बज्राचार्य दिदीलाई पनि एकदमै धेरै भन्दा धेरै धन्यवाद दिँदै तपाईँहरूकै म आफ्नै दिदी विद्या चौधरी पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश्ने उपाने। आजको कृषि संवादमा हामी नेपालमा चाडबाडहरू नजिकै गर्दा बजारमा मासुको बिक्री वितरणको अवस्था कस्तो छ, खास गरी बङ्गुर पालन व्यवसायमा संलग्न किसानहरू अथवा मासु व्यवसायीहरू उपभोक्तालाई कस्तो मासु खरिद गर्न सल्लाह दिनुहुन्छ, समग्रतामा नेपालमा मासुजन्य पदार्थको बिक्री वितरण, माग र आपूर्ति र आयात तथा निर्यातको अवस्था के छ जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ पशुपालक किसान संघका केन्द्रीय अध्यक्ष, बङ्गुर व्यवसायी संघका संस्थापक महासचिव र माउन्ट एभरेस्ट हाइजेनिक मिट प्राली, जहाँ विशेष गरी बङ्गुरको वध गरिन्छ, यसका संचालक सचिव दिल्ली राज पौडेल। यहाँलाई कृषि संवादमा स्वागत छ।
2: नमस्कार, धन्यवाद।
1: कुराकानीको सुरुवातमा चाहिँ यहाँ महत्वपूर्ण संस्थाहरूको केन्द्रीय नेतृत्वमा हुनुहुन्छ, खास गरी पशुपालन, त्यसभित्र अझ बङ्गुर व्यवसायी पनि यहाँ हुनुहुन्छ, बङ्गुरको वध स्थल सञ्चालन गरिरहनु भएको छ। यो नेपालमा चाडबाडको समयमा मासुको बिक्री वितरणको अवस्था कस्तो छ, यहीँबाट सुरुवात गरौँ।
2: धन्यवाद। अब हाम्रो चाडबाडहरू एकदम नजिक आइरहेछन् र हाम्रो नेपालको संस्कृति पनि के छ भने चाडबाडमा चाहिँ नहुँदा पनि खोजेर भए पनि तुल्याएर भए पनि खानुपर्ने अवस्था छ भने यस्तो बेलामा चाहिँ आम उपभोक्ताहरूमा चाहिँ मासु कसरी सहज तरिकाले पुर्याउन सकिन्छ भन्ने कुरा चाहिँ आजको महत्वपूर्ण कुरा र चुनौतीको विषय पनि यहाँ छ। किनभने चाडबाड भनेको वर्षा सकिने बित्तिकै लगत्तै चाडबाड आउने, तर विगत केही वर्षदेखि चाहिँ चाडबाडको मुखमा चाहिँ हाम्रो प्राकृतिक प्रकोपहरू अत्यन्त दर्दनाक हिसाबले आउने,
1: बर्खा
2: भइसकेको कारणले बाटोघाटोमा चाहिँ धेरै अवरोधहरू हुने, पशु चौपायहरू बाटोमा ल्याउँदाखेरि चाहिँ बाटोमा कति दिनसम्म गाडीमै बस्नुपर्ने कारणले पशु चौपायको चाहिँ त्यही मृत्यु पनि हुन सक्ने भएको कारणले चाहिँ यो चाडबाडको बेला चाहिँ बढी सेन्सिटिभ हुनुपर्ने बेला आएको छ। अब यसै प्रसङ्गमा चाहिँ अहिले पनि कृष्णभीरमा गएको पहिरो राम्ररी क्लियर भएको छैन र त्यसले गर्दाखेरि चाहिँ बाटो अवरोधको अवस्था छ र हाम्रो चाहिँ मुख्य बजार काठमाडौँ उपत्यका भएको कारणले काठमाडौँ उपत्यकाका उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउने काम चाहिँ चुनौतीपूर्ण काम देखिन्छ।
1: बङ्गुर पालन व्यवसायमा यहाँ संलग्न भएको करिब 15 वर्ष भएको रहेछ। यस्तो चाडबाडमा यहाँले बङ्गुरको मासु बेच्दै आएको हुनाले बङ्गुरको मासुका उपभोक्तालाई कस्तो मासु खरिद गर्ने सल्लाह दिनुहुन्छ?
2: धन्यवाद। अब चाडबाडमा बङ्गुरको मासु चाहिँ काठमाडौँ उपत्यकामा बङ्गुर पालन अहिले छैन, यहाँ चाहिँ सहरी विकासको कारणले चाहिँ यहाँको व्यवसायहरू विस्थापन भएर काठमाडौँ बाहिर गइसकेका छन्। यसको मतलब के हुन्छ भने हामीले काठमाडौँ उपत्यकाभित्र चाहिँ बाहिरबाट बङ्गुर ल्याएर यहाँ बच गरेर मासु उपलब्ध गराउनुपर्ने अवस्था छ। मैले अघि पनि जोडिसकेँ बाटोघाटोको असुविधाको कारण र टाढाबाट बङ्गुर ल्याउनु पर्ने कारणले यो पनि समस्याको एउटा चाहिँ कारण बनेको छ।
1: यद्यपि जसरी भए पनि बजारमा बङ्गुरको मासु आउँछ होइन, जति आउँछ त्यो बङ्गुरको मासुका जति उपभोक्ता छन् ती उपभोक्ताले चाहिँ बङ्गुरको मासु खरिद गर्नु अगाडि ध्यान दिनुपर्ने कुरा के हो?
2: अब उपभोक्ताले खरिद गर्नु अगाडि त बङ्गुर सकेसम्म चाहिँ उपभोक्ताले कहिले ल्याएको, कहाँबाट ल्याएको, कसरी बध भएको, कुन ठाउँमा भएको भन्ने कुरा चाहिँ जिज्ञासा राखेर चाहिँ मासु पसलहरूलाई सोधिदिनु पर्यो पहिलो कुरा। दोस्रो कुरा, जो मासुको व्यवसाय गर्ने व्यवसायीहरू हुन्छ उहाँहरूले पनि बाटोमा ल्याउँदा ल्याउँदै थाकेर आएको बङ्गुर हुन्छ, त्यसलाई चाहिँ एक दिन दुई दिन रेस्टमा राखेर मात्रै त्यसलाई चाहिँ बध गरिदिनु पर्यो, ताकि त्यो बङ्गुरको चाहिँ थकान मेटिएर चाहिँ ऊ अलिकति तन्दुरुस्त हुन सकोस्। अब हाम्रो जेनरली आँखाले हेर्दाखेरि चाहिँ कुन बङ्गुर स्वस्थ छ, कुन बङ्गुर अस्वस्थ छ भन्ने कुरा छुट्याउने त्यति धेरै ठुलो मापदण्ड नेपालमा बनिसकेको छैन र यसलाई सम्बोधन अब विस्तार हुँदैछ, त्यसलाई पनि हामी पछि कुरा गरौँला। तर उपभोक्तालाई चाहिँ सबैभन्दा पहिले चाहिँ मासु कहिले काटेको, कहाँबाट ल्याएको, यी कुराहरू चाहिँ एकदमै बुझेर र मासुको कलर हेर्नुहोस्, मासु कालो भइसकेको छ त्यो मासु खरिद नगर्नुहोस्, किनभने त्यस्तो मासुहरू चाहिँ हाम्रो खानाको लागि स्वास्थ्यको लागि चाहिँ हानिकारक हुन्छ। अब कुनै कुनै मासुहरू चाहिँ आजको भोलि रहेको हुन्छ, त्यो राम्ररी डिफ्रिजमा राखेको छ कि छैन, मासु जति 8 घन्टा 10 घन्टा 12 घन्टा पुरानो हुन्छ त्यति मासुको फ्लेभर देखिन्छ, मासुको त्यसमा चाहिँ कलर पनि आउँछ। तर त्यो पहिचान गर्नुपर्दा चाहिँ मासु अलिक अस्वाभाविक दाग परेको, कालो भएको, त्यस्तो निलो परिसकेको मासुहरू छ भने, त्यसमा चाहिँ ढुसिएर आएको छ भने चाहिँ त्यस्तो मासु चाहिँ नकिन्नलाई म आम उपभोक्तालाई अनुरोध गर्न चाहन्छु।
1: अनि जो बङ्गुरको चाहिँ व्यवसाय गर्नुहुन्छ यहाँहरू जस्तो व्यवसायीहरू, उहाँहरूले पनि त उपभोक्ताको स्वास्थ्यको लागि ध्यान दिनु पर्यो, व्यवसायहरूले गर्नुपर्ने के हो?
2: व्यवसायले सबैभन्दा ध्यान उपभोक्तालाई त साँच्चै भन्दा उपभोक्ता, हाम्रो उपभोक्ता शिक्षाको अभाव, उपभोक्तामा चेतना स्तरको अभाव छँदैछ र उहाँहरूलाई अवेर गर्ने र मैले चाहिँ स्वस्थ मासु मात्रै उत्पादन गर्नुपर्छ, खुवाउनुपर्छ भन्ने कुराको चेतना चाहिँ सबैभन्दा पहिले हुनुपर्ने नै व्यवसायले हो।
1: त्यो थाकेको छ कि छैन, तन्दुरुस्त छ कि छैन, स्वस्थ छ कि छैन, बिरामी छ कि कतै भन्ने कुरा ख्याल गर्ने त व्यवसायले
2: व्यवसायले हो। भनेपछि उसले चाहिँ कस्तो मासु काटेर खाएर व्यवसायले के सोच्नु पर्यो भने यो व्यवसाय मैले व्यवसाय गरेको मैले यहाँबाट बेच्दा हुन्छ भन्ने सोच्नु भएन। बेचेर किन्ने मान्छे म आफू उपभोक्ता पनि हुँ र मेरा आफन्त पनि उपभोक्ता हुन्। मैले बेचेको मासु चाहिँ मेरै आफन्तले मेरै घरमा मेरै परिवारले खान सक्छ, त्यसकारण मैले चाहिँ धर्म छाड्नु हुँदैन, मैले चाहिँ यस्तो चिज बेच्नु हुँदैन भन्ने कुराको सबैभन्दा बढी चेतना हुनुपर्ने वर्ग भनेकै जो मासु कटिङ गरेर बजारमा ल्याउँछ त्यो मान्छेमा बढी चेतना हुनुपर्छ।
1: हजुर, यहाँहरू किसानको बङ्गुर फर्ममा जानुहुन्छ, बङ्गुर खरिद गर्नुहुन्छ, त्यसपछि आफ्नो वधस्थलमा ल्याएर बङ्गुरको वध गर्नुहुन्छ अनि त्यो मासु बजारमा पठाउनुहुन्छ। उपभोक्ताहरूले चाहिँ तपाईँहरूले बेचेको मासु स्वस्थ छ भनेर थाहा पाउने मापदण्ड त छैन भन्नुभयो यहाँले, होइन? यद्यपि उपभोक्ताले ध्यान दिने कुरा पनि यहाँले भनिहाल्नु भयो, तर केही अलि महत्त्वपूर्ण कुरा जो उपभोक्ताले ध्यान दिनै पर्ने हुन्छ, जस्तो बङ्गुरसँग सम्बन्धित केही रोगहरूको कुरा होला, यसमा केही अलिक महत्त्वपूर्ण कुराहरू?
2: होइन, यसमा त धेरै छ महत्त्वपूर्ण कुरा, अब फेरि पालन नखटिनुपर्छ क्या। अहिले हामीले गरेको कुरालाई एड्रेस गर्न चाहिँ पालन गर्ने मान्छेले पनि बङ्गुरको कुन कुन उमेर समूहमा कस्तो कस्तो भ्याक्सिन लगायो भने चाहिँ बङ्गुर रोगमुक्त हुन्छ भन्ने कुरा उहाँहरूले पनि ध्यान दिनुपर्छ र यसको लागि चाहिँ नेपाल सरकारले असल पशुपालन अभ्यास चाहिँ निर्देशिका बनाएर जारी पनि गरेको अवस्था छ। तर नेपाल सरकारले चाहिँ यसलाई मोनिटरिङ गर्न नसकेको कारणले यो चाहिँ हुबहु कार्यान्वयन हुन नसकेको अवस्था पनि छ। जब पाल्ने मान्छेले चाहिँ टाइम टाइममा दिनुपर्ने भ्याक्सिनहरू प्रपरली दिएको छ भने त्यो मासु स्वस्थ नै हुन्छ। त्यसमा जुकाको भ्याक्सिनहरू हुन्छ, एफएमडीको भ्याक्सिन हुन्छ, अनि स्वाइन फिभरको चाहिँ भ्याक्सिनहरू दिएको हुन्छ। ती चिज चाहिँ भ्याक्सिन टाइम टाइममा दिएको छ भने त्यो मासु चाहिँ त्यो रोगमुक्त हुन्छ। एक दुई नम्बर चाहिँ अब जहाँ कटिङ हुन्छ त्यो कटिङ गर्ने मान्छेले चाहिँ कटिङ गर्ने ठाउँ सफा सुग्घर हुनु पर्यो, पानी शुद्ध पानी प्रयोग गरेको हुनु पर्यो। कटिङ गर्दाखेरि चाहिँ त्यहाँ कुनै किसिमको चाहिँ कन्टामिनेसन हुने खालका व्यवहारहरू मान्छेले देखाउनु भएन र त्यो मासु चाहिँ फेरि कटिङ भएको स्थानदेखि पसलसम्म पुग्दाखेरि हामीले जुन ट्रान्जिट हुन्छ डेलिभरी गर्ने ठाउँ हुन्छ त्यो पनि हामीले चाहिँ हाइजेनिक तरिकाले गर्नु पर्यो, क्रेटमा हालेर गर्नु पर्यो, गाडीमा हालेर गर्नु पर्यो, खुल्ला मोटरसाइकलमा बोरामा कोचेर यस्ता चिजहरू गर्नु भएन। यी चिज गर्यो भने चाहिँ उपभोक्ताले स्वच्छ ताजा मासु खान पाउनुहुन्छ। तर यसमा फेरि पनि आजको तत्काल आवश्यकता भनेको चाहिँ हाम्रो उपभोक्ताको चेतनाको स्तर चाहिँ अझै बढ्नुपर्छ।
1: हजुर, उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले पशु वत्सला तथा मासु जाँच ऐन 2055 कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। पहिलो चरणमा काठमाडौँ उपत्यकाका ललितपुर, काठमाडौँ र भक्तपुरमा आउने मङ्सिर 1 गतेबाट यो कार्यान्वयनका लागि सुरुवात हुँदैछ। तपाईँहरू जस्ता मासु व्यवसायहरूले यो ऐन कार्यान्वयन गर्नका निम्ति कस्तो भूमिका निर्वाह गर्दै हुनुहुन्छ?
2: धन्यवाद, यो बहुत महत्त्वपूर्ण क्वेशन हो। मैले यो व्यवसाय गर्न थालेको 15 वर्ष भयो र 15 वर्षदेखि नै मलाई मेरो व्यक्तिगत रूपमा लागेको कुरा चाहिँ हामीले गरेको व्यवसायले यसका उपभोक्तालाई असर पुर्याउँछ कि पुर्याउँदैन भन्ने कुरामा चाहिँ गेवानदेखि नै चिन्तित भएर चाहिँ सरकारसँग यो कार्यान्वयन यो जारी भएको 2055 भए पनि म 2068 व्यवसाय गर्दै गर्दा एउटा एजेन्डामा चाहिँ यो थियो कि मासु जाँच चाहिँ तुरन्त कार्यान्वयन होस् ताकि उत्पादनदेखि उपभोक्ता स्थलसम्म स्वस्थ र स्वस्थ मासुजन्य पदार्थहरू पुगोस् र यो कुरा चाहिँ बिस्तारै नेपाल सरकारले सुनेर अब चाहिँ यो कार्यान्वयनको चरणमा गइसकेको छ र मङ्सिर 1 गतेदेखि काठमाडौँ उपत्यकामा कार्यान्वयन हुँदैछ। यसका लागि मासु निरीक्षकहरू नियुक्ति भइसक्नु भएको छ र सुपरिवेक्षकहरू पनि नियुक्ति भइसक्नु भएको छ र हामी पनि निरन्तर सरकारसँग संवादमा र हाम्रा आइडियाहरू सेयरिङमा हामी लागिरहेका छौँ।
1: तर तपाईँहरू जस्तो बङ्गुरको मासु व्यवसाय गर्दै आउनुभएका ठुला व्यवसायहरूसँग त बङ्गुरको बच्चाला पनि छ, यहाँहरूले चाहिँ वधस्थल निर्माण गर्नुभएको छ, आधुनिक हिसाबले वैज्ञानिक हिसाबले यहाँहरूले वध गर्नुहुन्छ, त्यहाँ स्वच्छता होला मासुको। तर जो चाहिँ सामान्य मासु पसलेहरू हुनुहुन्छ जहाँ बङ्गुरको मासु बेचबिखन हुन्छ, त्यहाँ चाहिँ स्वस्थ मासु पुग्छ कि पुग्दैन, त्यहाँ तपाईँहरूको भूमिका के हुन्छ, अथवा उहाँहरू जससँग वधस्थल छैन उहाँहरूले चाहिँ कसरी मासु बेच्ने, समस्या पर्दैन?
2: यो समस्या यही छ र कार्यान्वयन कसरी गर्ने भन्ने कुरामा सरकार पनि एकदमै चिन्तित छ अहिले र उहाँहरू निरन्तर रूपमा हामी व्यवसायहरूसँग पनि सम्पर्कमा गरेर समन्वयमा कसरी गर्ने भन्ने कुरामा हामी हाम्रो आइडियाहरू सेयरिङ गरिरहेको छौँ।
3: जस्तो कसरी गर्ने?
2: अब एक नम्बरमा जोसँग अलिक ठुलो भोलोममा चाहिँ बच गर्ने ठाउँ छ तर न्यूनतम पुरा गर्नुपर्ने मापदण्डहरू पुरा गरेको छैन भने तिनीहरूलाई चाहिँ अब उनीहरूसँग क्षमता पनि छ योग्यता पनि छ तर गर्न नचाहेर चाहिँ त्यो नभएको पनि हुनसक्छ। हाम्रो सरकारी नियम अलिक फितलो भएको कारणले पनि त्यो भएको हुनसक्छ। तर त्यस्ता व्यवसायहरूलाई पहिलो चाहिँ केही समय दिएर 6 महिना वर्ष दिनको समय दिएर अहिले नै तुरुन्तै आजको भोलि नगरी नहुने न्यूनतम कुराहरू के हुन्? भुइँमा टाइल बिछ्याउने होला, पशुलाई चाहिँ ह्याङ्गिङ गरेर मात्रै बच गर्न पाइने होला र त्यसलाई चाहिँ भुइँमा माटोमा नपर्ने गरी चाहिँ मासुलाई चाहिँ सुरक्षित गर्नुपर्ने होला अनि बध गर्नुभन्दा अगाडि चाहिँ पशु चिकित्सकलाई परीक्षण गराउनु पर्ने, बध गरिसकेको मासु पनि एकपल्ट परीक्षण गर्ने र त्यो पुरा गरिसकेपछि चाहिँ अहिलेलाई खान योग्य छ भनेर चाहिँ पशु चिकित्सकले चाहिँ मासुमा छाप लगाइदिनुहुन्छ र त्यो मासु मात्रै बजारमा जाने हुँदा अब मङ्सिर 1 गते भन्दा पछाडि चाहिँ 100 नभए पनि 90% चाहिँ मासुमा शुद्धता कायम हुन्छ। यस कुरामा विश्वास गरौँ। अब जहाँसम्म रह्यो हजुरले भनेको क्वेसन एउटा बाँकी नै छ, त्यो के हो भनेदेखि जसको बध स्थल पनि छैन, सानो सानो दिनको एउटा बङ्गुर काटेर बेचिरहनु भएको छ भने अब उनीहरूलाई के गर्ने त?
3: हो,
2: अब यो चाहिँ मेजर कुरा हो।
3: यहाँ त पशुपालक किसानको केन्द्रीय अध्यक्ष हुनुहुन्छ, बङ्गुर पालन बङ्गुर व्यवसाय संघको महासचिव हुनुहुन्छ, के गर्ने छ? यहाँहरूले के निकाल्नु भएको छ उपाय?
2: अब जस्तै मेरो महालक्ष्मी नगरपालिकामा बध स्थल छ, मेरो बध स्थल बिचमा मैले सञ्चालन गरेँ, अहिले चाहिँ अलिकति कन्स्ट्रक्सन यो चाहिँ मासु जाँच ऐनलाई मिट गर्ने खालको बनाउँदैछु। हुनसक्छ मैले 10 अगाडि उपभोक्तालाई मैले सोचेको मासु दिन सक्दिनँ किनभने मेरो कन्स्ट्रक्सन पेरियड छ, तर तिहारमा म दिन सक्छु। एक अर्को कुरा चाहिँ मैले मेरो टेरिटोरी महालक्ष्मी नगरपालिकाको पनि त्यो गोदावरी खोलाको किनारमा 8-10 ठाउँमा चाहिँ बङ्गुर कटिङ हुन्छ तर उहाँहरूको व्यवस्थित बध स्थल छैन भनेपछि मेरो यहीँदेखि पनि आह्वान के हो भने त्यस्ता व्यवसायहरूलाई चाहिँ समन्वयमा आउनुहोस्, तपाईँहरूको बङ्गुर मेरो बध स्थलमा ल्याउनुहोस् र मापदण्ड पुरा गरेर कटिङ गरेर तपाईँले चाहिँ आफ्नो बजार लगेर बेच्नुहोस्। पहिलो कुरो चाहिँ जहाँ छ नजिकको स्रोत त्यहाँ लगेर कटिङ गर्नु पर्यो। एक यदि त्यो भएन भनेदेखि चाहिँ अहिले मासु सुपरिवेक्षकले चाहिँ अनुगमन गर्नुहुन्छ र कुन चाहिँ बध स्थल वा बध गरिरहेको ठाउँमा चाहिँ थोरै सुधार गर्ने अहिले गर्न सकिन्छ, क्षणिक रूपमा तत्कालमा चाहिँ अल्पकालीन सकिन्छ भन्ने कुरा उहाँहरूलाई जजमेन्ट हुन्छ, उहाँहरूले चाहिँ त्यहाँ लगेर पशु बध गर्ने चाहिँ व्यवस्था मिलाइदिँदै हुन्छ। तर म एउटा काट्न पाउनुपर्छ मैले यहीँ काट्नुपर्छ भनेर अब व्यवसायीले ढिट कसेर सरकारलाई असहयोग गर्ने काम चाहिँ गर्नु हुँदैन। यो सबैको संयुक्त प्रयास भयो भने यो मासु जाँच अनि कार्यान्वयन हुन्छ, यसले व्यवसायलाई पनि फाइदा छ, उपभोक्तालाई फाइदा हुँदैन भएको, सरकारलाई पनि फाइदा छ, जम्मैलाई छ। तर हामी अलग अलग बाटोबाट हिँड्न खोज्यौँ, एकले अर्कालाई असहयोग गर्न कोसिस गर्यौँ भने अब सरकारले त जसरी पनि कार्यान्वयन गर्ने भनेर बल प्रयोग गर्न पनि सक्छ, त्यति बेला हुने सम्भावित जोखिमलाई पनि अहिलेदेखि मूल्याङ्कन गरेर त्यसमा चाहिँ सचेत भइदिनुको लागि म विशेष आग्रह गर्छु।
3: अर्को कुरा यहाँले अघि भन्नुभयो नि मासुसँग उपभोक्ताको जनचेतनाको लेभल कुन छ त्यो जोडिन्छ, कस्तो उपभोक्ताले स्वच्छ मासु खरिद गर्छ, कस्तो उपभोक्ताले स्वच्छ मासु हो कि होइन भन्ने कुरा थाहा पाउँदैन भन्ने कुरा उपभोक्ताको चेतनामा भर पर्छ जो भन्नुभयो नि, हो यो उपभोक्तामा स्वच्छ मासु खरिद गर्नका निम्ति जुन जनचेतनाको अभाव छ यसलाई पुरा गर्नका निम्ति सरकारले के गर्नु पर्ला?
2: सरकारको त पहिलो दायित्व सरकारकै हो, अझ स्थानीय सरकार स्थानीय शासन सञ्चालन ऐनले पनि स्पष्ट भनेको छ स्वच्छ मासु आफ्नो उपभोक्तालाई खुवाउने अनुगमन गर्ने नमिलेका कुरा छन् भने त्यसलाई मिलाउन लगाउने प्रचार प्रसार गर्ने काम सबै स्थानीय पालिकाहरूकै अधिकार क्षेत्रभित्र पर्छ। तथापि स्थानीय पालिकाहरूको पनि अहिले यो ऐन कार्यान्वयन गर्न अलिकति जटिलता त्यहाँ पनि देखिएको छ। के छ भने अब स्थानीय पदाधिकारीहरूको पदावधि सकिने अवस्थामा छ, उहाँहरूले चाहिँ कति रिक्स बोल्न सक्नुहुन्छ यो कुरामा पनि डिपेन्ड गर्नुभयो। तर काठमाडौँ उपत्यकाभित्र चाहिँ कुनै पालिकाले म अहिले तयार छैन भन्दैमा पनि यो हुनेवाला छैन, किनभने यहाँका एक त उपभोक्ता नेपाल अधिराज्यभरिका चाहिँ सचेत उपभोक्ता काठमाडौँमा छन्, त्यसकारण अब उपभोक्ताले नै यसलाई चाहिँ सबैभन्दा पहिले पहल गर्नुपर्छ मेरो भन्दा एउटा त्यो। दुई नम्बरमा चाहिँ उपभोक्ताको स्तर अनुसारको चेतनाको स्तर पनि त्यही किसिमको छ, कोही उपभोक्तालाई खाएर बाँच्नेछन्, कोही बाँच्नलाई खानेछन्, कोही बाँचेर खाने खालका छन्। हाम्रा उपभोक्ताहरू 3 खालका छन्, जो अलिकति बढी सेन्सिटिभ छ, ऊ चाहिँ धेरै कुरामा बुझेको छ, शिक्षित छ, उसले चाहिँ मासु उसको शरीरलाई कति चाहिन्छ, कस्तो मासु कहाँ किनेर खाने भन्ने कुरा उसले खोज्न सक्छ। तर जो डे टु डे काममा गर्ने मजदुर टाइपको चाहिँ हाम्रो उपभोक्ताहरू हुनुहुन्छ, उहाँलाई त आज जसरी भए पनि मासु खानुपर्छ, जाँडो लिएर खानुपर्छ भन्ने छ। अब जब मासु जाँच अनि अब कार्यान्वयनमा जान्छ भने चाहिँ यसको दुईटा पाटो चाहिँ मेजर छ, एउटा चाहिँ बध गर्नुभन्दा अगाडि पशुको परीक्षण हुने, बध गरिसकेपछि मासुको परीक्षण हुने र सर्टेन टाइम चाहिँ केही समय 8 घन्टा 6 घन्टा चाहिँ चिलिङमा राखेर त्यो मासुमा भएको चाहिँ एउटा मासुको वास्तविक रूप पनि देखिनु पर्यो र मासुमा भएका साधारण जम्सहरू छन् भने ती मर्ने गरी चाहिँ राखेर मात्रै बजारमा बिक्री वितरण गर्न पाइने भएको हुनाले अब मङ्सिरको चाहिँ पछाडि आशा गरौँ हाम्रा अधिकांश उपभोक्ता चाहे चेतना भएका हुन् चाहे चेतना नभएका हुन् उहाँहरूको किचनमा केही न केही सुधारिएको र र हामीले अपेक्षा गरे भन्दा राम्रो मासु चाहिँ पुग्छ।
3: हामी संवादको अन्त्यमा छौँ। अन्तिममा चाहिँ यहाँ पशुपालक किसान संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ, नेपालमा समग्र मासुजन्य पदार्थको जस्तो बङ्गुरको मात्रै होइन अन्य पनि मासुजन्य पदार्थको बिक्री वितरण, त्यसको माग, आपूर्ति, आयात र निर्यातको अवस्था के छ?
2: यसमा चाहिँ सबैभन्दा पहिलो के छ, मासु बाह्रै महिना खाने चिज भयो, तर स्पेसल चाडबाडको बेला चाहिँ हाम्रो संस्कृति कल्चरले पनि हामी अलि बढी मासु खोज्छौँ र अलि बढी मासु खान्छौँ, र जति बेला हामी चाहिँ मासुको बढी माग हुन्छ बजारमा, आपूर्ति व्यवस्था चाहिँ त्यो अनुपातमा भएको हुन्छ, किनभने एउटा वेमा गएर हुन्छ। सामान्यतया खसी बोका गाउँघरमा पनि एउटा चाहिँ खसी दसैँलाई पाल्ने भन्ने चलन छ र घर घरमै काटेर खाने चलन छ, र यो अहिले मासु जहाँ चाहिन्छ यसलाई चाहिँ रेस्ट्रिक्ट गरेको छैन चाडबाडमा, अनि कुनै हाम्रो चाहिँ धर्म संस्कृति परम्पराहरूमा चाहिँ हामीले त्यो मासु चाहिँ आफ्नो ठाउँमा बध गरेर खान पाइन्छ। तर त्यहाँ पनि के छ भने त्यो बध गर्ने ठाउँ त्यहाँ पनि सुरक्षित बनाउनु पर्यो र स्वच्छ पानी प्रयोग गर्नु पर्यो, अब उपभोक्ता आफै चेतनशील हुनु पर्यो भन्ने कुरा छ। र मैले अघि जोडेको चाहिँ यहाँ काठमाडौँमा सबैभन्दा ठुलो समस्या चाहिँ भैँसीको उपलब्धता चाहिँ अलिक गाह्रो छ अहिले, किनभनेदेखि चाडबाड अरू बेला पनि नर्मली 4-5 बेटलाङ्गा भैँसी कटिङ हुन्छ, अब यो बेला चाहिँ हाम्रो चाहिँ बलि दिने ठाउँ ठाउँमा चाहिँ पूजा आजा गर्ने, र हाम्रो चाहिँ नेवारी संस्कृति चाहिँ एउटा यस्तो राम्रो मासु संस्कृति भएको संस्कार छ, यो पहिले उहाँहरूले चाहिँ मासु प्रसादको रूपमा गाउँमा बाँड्नुहुन्थ्यो, त्यो बाँड्दा उहाँहरू व्यवसाय हुनुभयो र आज त्यो व्यवसाय चाहिँ यहाँसम्म आइपुगेको छ, र यसमा स्पेसली खड्गी समाज यसमा इन्भल्भ हुनुहुन्छ, र उहाँहरूलाई चाहिँ अहिले के छ भने व्यवस्थित तरिकाले बध गर्ने ठाउँको अभाव छ, काठमाडौँ बचेको भए बध गर्न पाइन्न, तर यहाँको उपभोक्ताको आचरण चाहिँ कस्तो छ भने ताजा देख्दा देखेको आँखा अगाडिको रगत चुइँदा चुइँदाको मासु खानुपर्ने भएको कारणले चाहिँ त्यो अवस्थामा चाहिँ अलिकति चुनौती छ। तथापि अब आउँदा दिन त अब हामीले सुखद दिन देखिरहेको छौँ, तर अहिलेको यो हामी फोकस कहाँ छौँ भन्दा आसन्न दशैंको मुखमा छौँ, हामी
3: आयात त हुँदैन नेपालमा,
2: आयात हुँदैन मासु
3: पुग्छ, हामी आत्मनिर्भर छौँ,
2: हामी आत्मनिर्भर छौँ, तर 5-star होटलतिर चाहिँ उहाँहरूले चाहिँ बाहिरको ब्रान्डेड अलिअलि ल्याउनु छ, त्यो भनेको कम्ती हो, र अहिले नेपालमा चाहिँ विभिन्न किसिमका रोगको संक्रमणको कारणले केही अभाव चाहिँ छ, जस्तै बङ्गुरमा अफ्रिकन स्वाइन फिभर अहिले पनि छ, राँगा भैँसीहरूमा चाहिँ लम्पी स्किन आदि इत्यादि कहिले काहीँ देखिरहन्छ, र नेपालमा चाहिँ ट्र्याक्टर संस्कृति आयो, राँगा भैँसी पाल्ने चलन हटायो, यसले गर्दाखेरि चाहिँ हामी राँगा भैँसी चाहिँ इन्डियाबाट आएकै हो, नेपालबाट मात्रै उत्पादनले पुग्दैन, यहाँको पनि 50-60% त यहाँको उत्पादनले भइरहेछ, अब खसी बोका पहिले हामी इन्डियाबाट ल्याउँथ्यौँ, अहिले नेपालमै पुग्छ, तर यो चाहिँ के छ भने अहिले इन्डियामा खसी बोकाको मूल्य यहाँभन्दा बढी भएको कारणले
3: निर्यात पनि त हुन्छ होला नि, हाम्रो
2: निर्यात कर्तन भएको छ भने पनि त्यसलाई रोकेर पहिले चाहिँ हाम्रो आपूर्ति चाहिँ अपडेट गर्नुपर्छ भन्नु।
3: यहाँले यो चाडबाडको समयमा मासु वितरणको अवस्था, खास गरी बङ्गुर पालन व्यवसाय पछिल्लो समय कार्यान्वयनमा जान खोजेको पशु बत्सला तथा मासु जाचन 2055, उपभोक्ताको जनचेतनाको आवश्यकतादेखि लिएर केही महत्वपूर्ण कुराहरू राख्नुभयो, आफ्नो महत्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद यहाँलाई पनि धेरै धेरै धन्यवाद।
3: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो पशुपालक किसान संघका केन्द्रीय अध्यक्ष, बङ्गुर व्यवसायी संघका संस्थापक महासचिव एवं माउन्ट एभरेस्ट हाइजेनिक मिट प्रणालीका सञ्चालक सचिव दिल्ली राज पौडेल। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी सहित म नरेश न्यौपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घटना र विचार कार्यक्रम सुन्नुहुनेछ। यस बेला साँझको 7 बज्नै लाग्यो, अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। सहकार्य र सह अस्तित्वमा जोड दिँदै अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सम्पन्न। संसदीय सुनवाई समितिद्वारा 10 जना प्रस्तावित राजदूतहरूको नाम अनुमोदन। सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि 109 विद्यालयमा सरकारले 6 अर्ब लगानी गर्ने। नेपालबाट आजदेखि यस वर्षको मनसुन बाहिरिएको मौसम विज्ञान विभागद्वारा जानकारी। युक्रेनको ऊर्जा केन्द्रमा पुनः रुसको आक्रमण, 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित। र जापानमा सम्पन्न 20 एसियाली खेलकुदमा कांस्य पदक विजेता खेलाडीलाई सरकारले घोषणा गरेको पुरस्कार रकम प्रदान।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येदेखि चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। प्रत्येक वर्ष अश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रे पलाञ्चोकको पाँचखाल नगरपालिका स्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गर्नुभएको छ। बडा दशैंको चौथो दिन आज प्रधानमन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गर्नुभएको पाँचखाल नौका अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार प्रधानमन्त्री शाह बिहान 10 बजे भगवती दर्शनका लागि त्यहाँ पुग्नु भएको थियो। प्रधानमन्त्री शाहका साथमा भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार पनि हुनुहुन्थ्यो। संघ प्रदेश र स्थानीय तहबीच राज्य शक्तिको बाँडफाँड सह अस्तित्व र समन्वयमा आधारित संघीय शासन प्रणाली कार्यान्वयनमा जोड़ दिँदै अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न भएको छ। कोशी प्रदेश सरकारद्वारा आयोजित दुई दिने सम्मेलनपछि सार्वजनिक गरिएको साझा घोषणा पत्रमा नेपालको संविधानमय व्यवस्था भए बमोजिम तीनै तहका सरकार सञ्चालन भई संघीय शासन प्रणालीलाई थप सुदृढ बनाउने सन्दर्भमा ऐक्यबद्धता व्यक्त गरिएको छ। संघीयता कार्यान्वयनका क्रममा अधिकार क्षेत्रको अस्पष्टता, कार्य जिम्मेवारीको दोहोरोपना, कानून निर्माणमा ढिलाइ, कर्मचारी तथा संरचना व्यवस्थापन, वित्तीय स्रोत कमी, संघीय सम्पत्ति तथा दायित्व हस्तान्तरणको अपूर्णता र अन्तर सरकारी समन्वयका चुनौतीहरू विद्यमान रहेको जनाइएको छ। कोशी प्रदेश सम्मेलनले संविधान प्रदत्त प्रदेश अधिकारको प्रभावकारी प्रयोग तथा सुशासन र नागरिक केन्द्रित सेवा प्रवाह सुनिश्चित गर्नु संघीयता सबलीकरणको आधार हो भन्ने निष्कर्ष सहित दिगो विकास लक्ष्य, नेपाल सरकारको 16 योजना तथा 7 प्रदेशका आवधिक योजना, नीति र प्राथमिकतामा समेटिएका विषयप्रति ऐक्यबद्धता जनाइएको छ। संसदीय सुनवाई समितिले सरकारले सिफारिश गरेको 13 मध्ये 10 प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ। समितिको आज बसेको बैठकले भारतका लागि प्रस्तावित डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर जङ्ग बहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा अनुमोदन गरेको हो। त्यसै गरी इजरायलका लागि सुरेश कुमार कर्णा, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन्द र श्रीलंका लागि प्रस्तावित राजदूत डाक्टर मञ्चला कुमारी झाको नाम सुनवाई समितिको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो। यसअघि समितिको बैठकमा श्रीलंकाका लागि प्रस्तावित राजदूत डाक्टर मञ्चला कुमारी झाले आफूले राजदूत नियुक्त भएपछि नेपालमा बौद्ध अध्ययन, इन्जिनियरिङ र मेडिकल शिक्षा अध्ययन गर्न आउने विद्यार्थी संख्या वृद्धि गर्न प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। साउदी अरबका लागि प्रस्तावित गिरी बहादुर सुनार, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल र जापानका लागि प्रस्तावित ज्ञान कुमार थापामाथि गम्भीर आरोप लागेकाले कार्ययोजना प्रस्तुत गर्न दिएर संसदीय सुनवाई स्थगित गरिएको थियो। गम्भीर आरोपका उजुरी परेकाले सांसदहरूले राजदूतको प्रस्ताव फिर्ता लिन सुझाव दिए पनि सुनवारले भने आफूमाथि लागेको महिला हिंसा र जर्मनीले रिपोर्ट गरेको आरोप अस्वीकार गर्नुभयो। सुनवाई समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेल र जापानका लागि प्रस्तावित जिज्ञान कुमार थापाको सुनवाई पनि स्थगित गरेको थियो। कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरूले उहाँहरू विरूद्ध थप उजुरी प्राप्त भएकाले विस्तृत अध्ययन गरेर मात्रै सुनवाई अघि बढाउन प्रस्ताव गर्नुभएको थियो। बैठकमा सांसदहरूले मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि झापाका केही स्थानीयसँग अनुदान मिलाइदिन्छु भनेर लाखौं रूपियाँ लिएको र अहिले राजदूत भएपछि रकम फिर्ता गर्न थालेको, धेरैवटा सामाजिक सञ्जाल चलाएर ब्ल्याकमेलिङ गरेको, मेन पावर कम्पनीसँग साँठगाँठ रहेको र मेन पावर कम्पनीकै गाडी प्रयोग गर्ने गरेको भनी उजुरी प्रमाणसहित प्राप्त भएको बताएपछि सभापति बोध नारायण श्रेष्ठले थप अध्ययन गरेर सुनवाई प्रक्रिया अघि बढाउने बताउनु भएको थियो। त्यसै गरी जापानका लागि प्रस्तावित थापाको जापानको पीआर रहेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै सभापतिले श्रेष्ठले सुनवाई स्थगित गर्नुभएको थियो। प्रस्तावित राजदूतहरू चुडामणि खरेल, जिज्ञान कुमार थापा र गिरीबहादुर सुनवारको प्रस्तावमाथि भने अझै छलफल भइरहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो 6 महिने कार्यकालका 137 बुँदे उपलब्धि सार्वजनिक गर्नुभएको छ। मन्त्री श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्य सहित विद्युत उत्पादन प्रसारण बजार विस्तार र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढाइएको बताउनुभयो। 6 महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिएको विद्युत तथा ऊर्जा विकास नीति विद्युत विधेयक र सिंचाई विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरकारवालाबाट राय सुझाव लिने प्रक्रिया अघि बढाइएको र जलस्रोत सम्बन्धी विधेयक मन्त्री परिषदमा पेश भएको छ। प्राकृतिक विपदका कारण ऊर्जा पूर्वाधारमा क्षति पुगे पनि सेवा पुनस्थापना र विकास निर्माणका कामलाई निरन्तरता दिइएको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो। सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमको सिम कार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाले आज मन्त्रालयबाट हुलाक सिम सेवाको शुभारम्भ गर्नुभयो। सेवा अन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड फिजिकल सिम कार्ड हुलाक मार्फत घर दैलोमा प्राप्त गर्न सक्नेछन्। टेलिकमले कागजात जाँच र आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ। कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले हुलाक सिम सेवा डेलिभरीको समय छुट्याउन निर्देशन दिनुभयो। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको छ। शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कुल 6,54,00,00,000 रुपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलका अनुसार यस योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5,34,00,00,000 रुपियाँ निकासा भइसकेको छ। निकासा भएको रकम मार्फत अहिले विद्यालयहरूमा अत्याधुनिक 12 कोठाको 3 तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न 5 मुलुकका राजदूतले आआफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलका आवासीय राजदूत चार्ल्स ह्विटलीले राष्ट्रपति पौडेल समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। त्यसैगरी इण्डोनेसिया, घाना, सुडान र ब्रुनाईका गैर आवासीय राजदूतहरू क्रमशः लिसिवाती कोजो बोन्सु, महम्मद अब्दल्लाह अली इल्टोम र सिति अर्नी फरिजा विन्दी हाजी होमद जैनीले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो। समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। दशैंको रौनकसँगै मिथिला तथा तराई क्षेत्रका मूर्तिकारहरूलाई मूर्ति बनाउन भ्याइ नभ्याइ छ। दशैंको बेला मिथिलाका मूर्तिकारहरूले माटोबाट विभिन्न देवी देवताका प्रतिमाहरू निर्माण गरेर बिक्री गरी वर्षभरिका लागि आमदानी समेत गर्ने गर्दछन्। महोत्तरीबाट संवाददाता मन्जित कुमार रामको रिपोर्ट।
2: दशैंको लागि मिथिला मधेस क्षेत्रका गाउँ नगर सहरमा यति बेला दुर्गा पूजाको तयारी स्वरूप माटोको मूर्ति बनाउने चटारो छ। यसका लागि मूर्तिकारहरू दिन रात माटोसँगै व्यस्त हुन्छ। अरूका लागि दशैं धार्मिक आस्थाको पर्व हो भने मूर्तिकारका लागि यही समय वर्षभरिको आमदनी जुटाउने अवसर पनि हो। मूर्तिकार शंकर पण्डित:
3: 4-5 दिन
2: एउटा प्रतिमा तयार गर्न माटोको कामै करिब 15 दिन लाग्छ। त्यसपछि प्रतिमा सुकाउने, रङरोबन गर्ने र अन्तिम सजावट गर्न थप 3-4 दिन लाग्ने गर्दछ। अर्थात् पूजा स्थलहरूमा विभिन्न देवी देवताको प्रतिमा तयार पार्न मूर्तिकारहरूलाई 2-3 हप्तासम्म आफ्नो समय र श्रम लगाउनु पर्छ। महोत्तरी जलेश्वरका मूर्तिकार राजदेव पण्डित:
4: दुर्गा पूजा होइ छै, विश्वकर्मा भ गेल, अब सरस्वती पूजा, साल भरिमे मनके चलू, 3 गो जैसे हमसब मूर्तिके काम करछी, त्यसके सिवा त कुछो कामे न।
2: दशैंको बेला माग बढ्ने भएकोले मूर्तिकारका लागि यो मौसम आमदनीको हिसाबले पूर्ण मानिन्छन्। तर एउटै प्रतिमा बनाउन धेरै दिन लाग्ने र प्रतिमा तयार भएपछि मात्रै पारिश्रमिक पाउने भएकोले यो काम भने सजिलो हुँदैन। राम गोपालपुरका मूर्तिकार सुमित
5: पण्डित:
2: मिथिलाको कला संस्कृतिसँग जोडिएको मूर्तिको पूजा यो परम्परा पुस्तौदेखि चल्दै आइरहेको छ। दशैंमा दुर्गा, काली, सरस्वती, लक्ष्मी, गणेश लगायतका देवी देवताका प्रतिमा लगभग अन्तिम तयारीसँगै मेलामा मैथिली संस्कृतिको नाच खेल तयार जारी रहेको सोनवा गाउँपालिका चार खेसरा दुर्गा मेला समितिका अध्यक्ष सञ्जय कुमार यादव। पूजा सकिएपछि यी प्रतिमा नदी तलाव तथा जलाशयमा विसर्जन गरिन्छ। मञ्जित कुमार राम, महोत्तरी।
1: दशैं नजिकिएसँगै भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कने नेपालीको संख्या बढ्दै गएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
5: दशैं शुरू भएसँगै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकको संख्या बढ्दै गएको छ। रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा रहेका नेपालीहरू झुलाघाट नाकाबाट दैनिक सयौं संख्यामा स्वदेश फर्किरहेका बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन प्रसाद तिमेल सेना।
6: नेपालीहरूको घर फिर्ता आउने क्रम चलिरहेको छ, दैनिक मनिटरिङ भइरहेको छ। झुलाघाट नाकाबाट फर्किनेमा बैतडी जिल्लाको धेरै हुनुहुन्छ।
5: मौसमी रोजगारीका लागि भारतको झुलाघाट पिथौरागढ क्षेत्रमा रहेका नेपालीहरूका साथै लामो समयदेखि भारतका दिल्ली पञ्जाब लगायतका क्षेत्रमा काम गरिरहेका नेपालीहरू झुलाघाट नाकाबाट स्वदेश फर्किरहेका बताउनुहुन्छ दशरथ चन्द नगरपालिका वडा नम्बर 8 का वडाध्यक्ष सामु सिंह थापा। सिमानाका झुलाघाटबाट स्वदेश फर्किनेमा बैतडी बझाङ बाजुरा लगायत जिल्लाका नागरिकहरू बढिरहेको बताउनुहुन्छ ट्राफिक प्रहरी नायब निरीक्षक यज्ञराज पन्त। दशैं शुरू भएसँगै बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्किनेको संख्या बढ्दै गएको हो। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
1: दशैं तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा 3506 जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निर्धक्क सँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्व मनाउन घर बाहिर निस्कने, किनमेलका लागि बजार जाने तथा विभिन्न स्थानमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिनुभयो। नेपालीहरूको महान चाड बडा दशैंका अवसरमा काभ्रे प्लाञ्चोक जिल्लाभर असोज 31 कार्तिक 9 गतेसम्म ट्रिफर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभर टिफर सञ्चालनमा पूर्ण रोक लगाएको जनाएको छ। जिल्ला सुरक्षा समितिको असोज 27 बसेको बैठकको निर्णय अनुसार असोज 31 कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिफर सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो। नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको सन् 2027-29 कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। अमेरिकाको न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा मंगलबार भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको 180 मत मध्ये 173 मत प्राप्त गर्दै एसिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशमध्ये सबैभन्दा बढी मत हासिल गरेको हो। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले निर्वाचनपछि वक्तव्य जारी गर्दै नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ। रसुवा भोटेकोशी बाढीबाट प्रभावित उद्योग व्यापार व्यवसायको पुनस्थापना तथा पुन उत्थानका लागि राज्य बैंक तथा वित्तीय क्षेत्रको सहयोग र बलियो साथ समर्थन आवश्यक रहेकोमा विज्ञहरूले जोड़ दिनुभएको छ। अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसको अवसरमा काठमाडौँमा आयोजित विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनको 5 सत्र अन्तर्गत भोटेकोशी बाढी पश्चात व्यवसायको पुनस्थापना र पुननिर्माण विषयमाथि छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक तथा विपद व्यवस्थापन समितिका सभापति राजकुमार कार्कीले यति बेला घर गुमाएका बाढी प्रभावित व्यवसायीहरूको मनोबल उच्च बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले प्रभावितहरूको व्यापारिक आर्थिक गतिविधि पुनस्थापनाका लागि राज्य बैंक तथा वित्तीय संघ संस्थाहरूले साथ र सहयोग देखाउन जरूरी रहेको बताउनुभयो। यस्तै वाणिज्य तथा वित्तीय क्षेत्रका विज्ञ तथा नेदरल्यान्ड स्थित ग्लोबल अलायन्स फर ब्याङ्किङ अन भ्याल्युजका एसिया प्रशान्त क्षेत्रीय प्रतिनिधि उपेन्द्र प्रसाद पौडेलले व्यवसायीहरूको लगन र भावनालाई सहयोग पुग्ने गरी कर्जा प्रवाह र लगानीको वातावरण बनाउनु पर्ने बताउनुभयो। त्यस अवसरमा नुवाकोट जिल्ला विदुर नगरपालिकाका उपप्रमुख प्रभाव बोगटीले हालको वस्तुस्थितिबारे जानकारी गराउँदै भदौ 10 बाढीपछि त्यस क्षेत्रमा दैनिक आवश्यक वस्तुको आपूर्तिमा हालसम्म कठिनाई भइरहेको बताउनुभयो। औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस अनुसार क्राइटेरिया नपुगेका 47 थरीका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञा पत्र, औषधि बिक्री वितरण दर्ता प्रमाण पत्र, औषधि पैठारी दर्ता प्रमाण पत्र तथा औषधि पैठारी सिफारिश पत्र लगायत खारेज गरिएको जनाएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागले सार्वजनिक सूचना जारी गरी विभिन्न कम्पनीका 47 थरीका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाएको हो। नेपालबाट आजदेखि यस वर्षको मनसुन बाहिरिएको छ। मनसुन बाहिरिएसँगै तत्काल

0: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98 100 र 103 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज उपस्थित भइसकेका छौँ। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु, म चन्दा विष्ट। विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषय उठान गर्ने क्रममै आजको हाम्रो विषय रहेको छ आर्थिक सशक्तिकरणमा महिला, र यो विषयमा कुराकानी गर्नको लागि आज हामीसँग हुनुहुन्छ प्रतिभा सुवेदी। उहाँलाई हामी सहकारी अभियन्ता भनेर पनि चिन्छौँ, लेखकको रूपमा पनि स्थापित हुनुहुन्छ, चर्चित हुनुहुन्छ, यसै गरी अधिकार कर्मीको रूपमा पनि हामी उहाँलाई चिन्छौँ। र नेपालका ग्रामीण महिलाहरू र विपन्नतामा रहेका महिलाहरूको आत्मनिर्भरताका लागि नारी चेतना केन्द्र नेपालको स्थापना गरी वैकल्पिक आर्थिक कारोबारको नमुना प्रस्तुत गर्न पनि उहाँ सफल हुनुहुन्छ। र यसै गरी उहाँको बारेमा भन्नुपर्दा नेपालका विभिन्न प्रदेशका जिल्लाहरूमा बचत ऋण समूह र नारी सहकारी महिला सहकारी संस्थाहरू गठन गरी स्थानीय स्रोत परिचालनमा महिलाहरूको क्षमता दक्षता विकास गर्नमा पनि उहाँको त्यत्तिकै योगदान छ। गरिबी नै नेपालको समस्या हो भने आर्थिक सशक्तिकरणका लागि परेर देशमा रहेका अझ भनौ ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई आत्मनिर्भरतातर्फ अग्रसर गराउने कार्यमा उहाँको ठूलो योगदान रहेको छ। यही कुरालाई मनन गर्दै आजको यो भेटवार्ता हामी गर्न लागेका छौँ। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत गर्छु प्रतिभा म्याम।
1: हजुर, धन्यवाद।
0: कार्यक्रम सुरुवात गर्नुभन्दा अगाडि हामी सहकारीको एक सशक्त अभियन्ता लेखक अधिकार कर्मी प्रतिभा सुवेदीको जीवनीलाई आज सुन्न चाहन्छौ। छोटो जीवनी अनुभवलाई हामी यहाँहरूमा आज राख्न लागेका छौँ।
1: नमस्कार, म प्रतिभा सुवेदी। मेरो जन्म काठमाडौँमा भएको हो, त्यही पनि हाम्रो समयमा चाहिने बुवा आमाले छोरीहरू शिक्षिका नै हुनुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो, र बिए पास गरिसकेपछि वान इयर बिएड नै पढ्न पर्छ तिमीहरूले भनेर हामीले पढ्यौँ। अनि त्यसपछि चाहिँ मैले मलाई अर्थशास्त्रमा एमए पढ्न एकदमै मन थियो, र त्यो पुरा गरिसकेपछि फेरि पढेँ। जीवन त सङ्घर्षमय नै रह्यो। अर्थशास्त्रमा एमए पढ्दाखेरि नै मेरो विवाह पनि भइसकेको थियो, र त्यति बेला 10 महिना गाउँ सेवा भनेर गाउँमा पनि बस्नु पर्थ्यो। त्यो बेलामा जान पनि मलाई घरमा त्यति सहज भएन, सङ्घर्ष नै गर्नु पर्यो। त्यसमाथि मैले एनडिएसमा बस्दाखेरि त्यो राबिसेमा बस्दा पनि मैले हामी चाहिँ किशोरी हुँदा महिला हुँदा हामी कस्तो डराएर हिँड्नुपर्ने, निहुरेर हिँड्नुपर्ने, आफूलाई यो गर्नु पर्यो भने यो हुन्छ यो हुँदैन धेरै थियो। तर मैले त्यहाँ गएर देखिसकेपछि त्यहाँ त महिलाको त जीवनै रहेनछ। काम काम खाली काम, कुनै कपाल कोर्ने फुर्सद छ, एउटा महिलाको जीवन त यस्तो रहेछ कि ओहो। ग्रामीण महिलाहरूकै लागि चाहिँ कुनै एउटा आत्मनिर्भरता उन्मुख कार्यक्रमहरू गर्नु पर्यो भन्ने मनमा त लागिरहेको थियो, बाटो चाहिँ थाहा थिएन। प्रजातन्त्रको पुनर्स्थापना भयो 47 सालमा, सङ्घ संस्थाहरू पनि खोल्ने अवसर भयो, र त्योभन्दा अगाडि पनि म चान्दनी जोशी दिदीसँग महिला विकासमा काम गर्थेँ र केही कामहरू सिकेको थिएँ। तर मैले चाहिँ नि यो संस्था दर्ता गरेर महिलाको आत्मनिर्भरता, महिलाको हातमा पैसा, एउटा गरिबी निवारणको काम गर्नुपर्छ भन्दा मैले संस्था दर्ता गर्नलाई 7 जना साथी पाउन मुस्किलले मलाई कसैले पनि पत्या थिएन। तर बिस्तारै गर्दै गर्दै गर्दै जाँदाखेरि आज चाहिँ नै महिला आत्मनिर्भरताको, गरिबी निवारणको, एउटा महिला सशक्तिकरणको नमुना नै स्थापना गर्न सकेकोमा आफूलाई पछाडि फर्केर हेर्दाखेरि लगातार गरिराख्यो भने चाहिँ जे पनि सम्भव हुने रहेछ जस्तो लाग्छ।
0: यो यात्राक्रमलाई जहिले जहिले फर्केर हेर्नुहुन्छ, कस्तो अनुभव हुन्छ?
1: त्यसले चाहिँ कहिलेकाहीँ त भावुक पनि बनाउँछ, तर त्यसले आत्मबल पनि विकास गर्छ। ओहो, हामी दुईजना मात्रै महिलाहरू पनि नेपालको जुनसुकै ठाउँबाट हामीलाई टेलिभिजनमा, यस्तै तपाईँहरूको रेडियो अन्तर्वार्तामा ग्रामीण महिलाको समूहहरूले देखेपछि, तपाईँहरू जस्तै नारी चेतनाको महिला जस्तै बलियो बनाइदिनुहोस् न हामीलाई भनेर टेलिफोन आउँथ्यो, अनि बोलायो भने जाने, डराउने नडराउने, नेपाल हेर्ने पनि इच्छा।
0: हजुर,
1: महिलाहरूसँगको एउटा सामिप्यता। अनि त्यति बेला भर्खर जेन्डर एन्ड डेभलपमेन्ट भनेर कुराहरू आएको थियो, एउटा तालिम पनि

0: थिएन, थाहा पनि थिएन। हामी चाहिँ आत्मविश्वासको विकास भनेर महिलाहरूलाई महिला हुनुको पीडा, महिला हुँदाको आत्मसन्तुष्टि समस्या के छ, कसरी बाहिर आउने, यी तालिमहरू गर्थ्यौँ। आखिरमा चाहिँ नि थ्योरी पछि पढेपछि खोज्दै गएर पढेपछि जेन्डर एन्ड डेभलपमेन्ट रहेछ, ए यही नै रहेछ हामीले गरेका कुरा त भन्ने पनि भयो। अनि मैले हाम्रो जस्तो एउटा मिडिल लेभल वर्कर्सहरूलाई चाहिँ नि न नेपालीमा किताबहरू छ न केही छ, जेन्डर भने कि एउटा प्रबुद्ध वर्ग माथिल्लो हाई क्लास पढेका मान्छेले मात्रै ट्रेनिङ गरिरहेको थियो, पीरले मैले महिला पुरुष सम विकास भन्ने पुस्तक पनि लेखेँ कि यो सबैलाई चाहिँ थाहा होस्, यो के हो सशक्तिकरण, के हो महिला पुरुष सम विकास, कि खालि जार्गन जेन्डर एन्ड डेभलपमेन्ट इम्पावरमेन्ट मात्रै भनेर त आम महिलाले त बुझ्दैनन् नि। त्यसका लागि पनि मलाई लेखनमा पनि जति म समुदायमा जान्थेँ, जति महिलाका कथाहरू सुन्थे, आफूले जति जति हन्डर ठक्कर पायो, अब त्यो जहाँ गयो छक्क।
1: अहिले पनि ती ग्रामीण दिदी बहिनीहरू जो कृषि पेसामा लागिराख्नु भएको छ, जसले घरको दायित्व निर्वाह गर्दै वन घाँस दाउरा गर्दै आफ्नो परिवारलाई सम्पन्न गर्नलाई सक्षम हुनुहुन्छ, उहाँलाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ, त्यो स्तरसम्म कसरी पुर्याउन सकिन्छ भन्ने अनुभव चाहिँ जहिले पनि त्यो दिदी बहिनीहरूको कथा पनि याद आउँछ होला,
0: एकदम आउँछ। अनि फेरि अब कुनै एउटा बनी बनाऊ प्रेक्सिप्सन लिएर कुनै पनि समुदायमा गएर हुँदैन, त्यो समुदायकै मान्छेहरूसँग बसेर तिनै एउटा अवस्था विश्लेषण, उहाँहरूसँगैको अन्तर्क्रिया, अनि त्यसरी गर्दै गर्दै अवस्था विश्लेषण, अनि उहाँहरूसँगै के गर्ने त अब यो गाउँमा भनेर योजना बनाउने, सँगै सँगै सबै काम गर्दै गएपछि चाहिँ त्यसमा चाहिँ समुदायको एउटा आफ्नो ओनरसिप
1: स्वामित्व।
0: अनि जबसम्म चाहिँ संस्थामा कुनै पनि समुदायमा त्यो नेतृत्ववर्गले स्वामित्व लिँदैन, त्यहाँ स्वामित्व हुँदैन, त्यो सफल पनि हुँदैन, त्यो सिक्यौँ हामीले। यति काम अब नारी चेतना केन्द्र नेपाल अब 30 वर्षमा आइसक्यो, त्यो आउँदाखेरि हाम्रो सिकाइहरू चाहिँ नि पढेको महिलाहरू नपढेको महिलाहरू, अब कतिजनाले आउनुहुन्थ्यो मैले त पढाएको छैन दिदी कसरी संस्था चलाउने, अनि इन्फर्मल समूहहरू हुन्थ्यो, अनि हामीले चाहिँ हामी दुवै थरी सँगै आयौँ भने चाहिँ नि सम्भव छ भन्थ्यौँ। अनि त्यसपछि अब बचत गर्यो, कहिले त लगानी गर्न पनि आउँदैन थियो महिलाहरूलाई, पैसाको लेनदेनमा त महिलाहरू त धेरै पछाडि थिए नि, बल्ल बल्ल एउटालाई लगानी गर्थे, अनि त्यसले केही कारण नत्र भनेदेखि त पैसै महिलाहरूसँग नभएर पैसा चाहियो भने घरको थाल अङ्खराहरू चाहिँ साहुका राख्नु परेको कथाहरू अहिले पनि भन्नुहुन्छ उहाँहरू, जबकि उहाँहरूको हातमा अहिले पैसा छ। त्यो पैसा कसरी भयो भन्दाखेरि एक दिनमा भएको होइन, बिस्तारै बिस्तारै पहिला समूह भयो। अब
1: महिलाहरूको आत्मनिर्भरतासँगै आर्थिक सशक्तिकरणको पाटो जोडिएको छ, र आर्थिक सशक्तिकरणको पाटोमा ग्रामीण महिलाहरूको कुरा आउँदा सधैँ प्रतिभा सुवेदी नारी चेतना केन्द्र पनि जोडिन आउँछ नि, होइन म्याम? नारी चेतना केन्द्र स्थापना गर्नु, त्यसपछि आफैले त्यो आर्थिक सशक्तिकरणको लागि र महिला सवालका विविध पाटोलाई समेटेर पुस्तकै तयार गर्नु, र यहाँले भने जस्तै यो प्रसङ्गमा भन्नुभएको थियो यहाँले महिला पुरुषसम विकास, हामीले यहाँहरूले नै लेखेको यो किताबहरूको पन्नाहरू पल्टाउँदै महिला सवालका विविध विषय र पाटोहरूलाई केलाउने मौका पनि पायौँ, यसको लागि त हामी सधैँ आभारी छौँ, धन्यवाद पनि यहाँलाई। विभिन्न पक्षमा नेपाली नारी यहाँको पुस्तक, यसै गरी नेपाली वुमन राइजिङ, महिला पुरुषसम विकास, यो चाहिँ नेपाली महिलाको अवस्था र आर्थिक सशक्तिकरणको पाटोलाई पल्टाउनुको लागि, बुझ्नको लागि यसले सहजीकरण गरिरहेको छ भन्ने हामीलाई लाग्छ पनि, होइन?
2: हजुर,
1: एउटा पाटो मात्र होइन, आफै सशक्त हुनु, आफै दोहोरो तेह्रो दायित्व निर्वाह गर्दै आमाको जीवन साथीको छोरीको बुहारीको भूमिका निर्वाह गर्दै लेखकको रूपमा, अधिकार कर्मीको रूपमा, सहकारीको अभियन्ताको रूपमा यसरी अगाडि बढिरहँदाखेरि यो समयको तालमेल
0: सम्भव भयो भने, जस्तो पहिले लेख्न चाहिने म पढ्थेँ, मेरो हबी चाहिने पढ्ने, पढिसकेपछि म नोट गर्ने र कतै पनि गाउँमा गइसकेपछि पनि डायरी मेन्टेन गर्ने, स्टोरीहरू लिने, समुदायसँग मानिसहरूको महिलाहरूको विशेष गरेर जीवनको दैनिकीसँग सम्बन्धित भएर नजिकैबाट हेर्दाखेरि मलाई लेख्ने प्रेरणा आयो। अब एउटा कुनै सुविधा छैन, एउटा सानो घर छ, ती चुलो छ, ती एक छेउमा बाख्रा पालिया छ, ती मान्छे बस्या छ, त्यो पनि मान्छे बाँचिरहेका छन्। अब एकदम किताबहरू यो नेपाली वुमन राइजिङ संसारभरि गइसकेपछि म किनोट स्पिकर रूप मा मुख्य वक्ताको रूपमा धेरै देश देखेँ। अब एक पटक क्यानाडा जाँदाखेरि यति हिउँ परेको, त्यो हिउँ महिनामा चाहिँ ढोका फेर्ने, गाडीको पाङ्राहरू नै फेर्ने, ओहो यो त धनी देश रहेछ, यस्तो चिसो भए पनि बाँच्दा रहेछन्, हामी कहाँ हिउँ पऱ्यो भने त के गर्ने होला भन्था नि। अनि त्यसको एक दुई वर्षपछि म जुम्ला गएँ एउटा कार्यक्रममा, त्यस्तै महिलाहरूले तालिम गरिदिनु, हामीलाई बलियो बनाइदिनु भन्ने बेलामा त्यहाँ पनि हिउँ परेको छ। अब एउटा सानो घर छ, झ्याल पनि छैन, बत्ती पनि राति त्यो एउटा दाउराको ओसल्ला बाल्या छ, बिहान उठ्दाखेरि मुखभरि नाकभरि कालो भइसकेको छ, तिन महिना त राडी पाखी बुनेर नै मान्छेभित्र बस्या छ, अनि त्यहाँ पनि बाँच्या छ। खेतीको नाउँमा पनि आलु हुन्छ, अनि एउटा जौ हुन्छ, अनि तालिम गर्न गएको छ, मा महिलाहरूसँग कुरा गरिराख्या छ, घाम लाग्यो कि उनीहरू दौडेर जौ पिट्न जानुपर्छ कि नत्र भने हुँदै हुँदो रहेनछ। अब जस्तो परिस्थितिमा पनि मानिसहरूले चाहिँ आफूलाई बचाउन जाने आउँदो रहेछन्, यी कुराहरू पनि मैले अहिलेको किताब मेरो पहिचानमा चाहिँ मैले यो अनुभवहरू मैले के देखेँ नेपालको गाउँ गाउँमा, विकसित देशमा मैले के देखेँ, र महिलाको आँखाबाट, बालिकाको आँखाबाट के हुनुपर्छ, र उनीहरूको एउटा आत्मनिर्भरताको लागि चाहिँ हामीले त एउटा बिन्दु जस्तो कार्यक्रम त नमुनाको रूपमा राख्यौँ। अब ती कार्यक्रमहरू चाहिँ नि अर्कोले पनि कपी गर्न सक्ने थोरै लागतमा, त्यस्तो विधि डोनरको छ्याल्ल ब्याल्ल पैसा भएको संस्था पनि होइन नारी चेतना केन्द्र, तर हाम्रो 14-15 ठाउँमा आफ्नै घर छ, नारी चेतना केन्द्रमा पनि हामीले भोलन्टियरै गरेर आफ्नो भवन पनि बनाएछौँ, एउटा दिगो किसिमले गएको
1: अहिले चाहिँ यहाँको सङ्घर्ष होइन, यहाँको त्यो कुराहरू दोहोरो तेह्रो दायित्व निर्वाह गरेर अगाडि बढ्दाखेरि सहज त पक्कै थिएन,
0: दिनभरि काममा गयो, अनि ट्राभल पनि त्यत्तिकै गर्यो, बसेर लेख्यो, ती पनि लेख्यो, अनि आएपछि चाहिँ मलाई चाहिँ लेख्नै पर्ने, मेरो अरू हबी सिनेमा हेर्ने यस्तो त्यस्तो केही पनि छैन, मेरो हबी भनेको चाहिँ लेख्ने पढ्ने, त्यो चाहिँ एउटा हिँड्ने कति जाँदर आएको जस्तो लाग्छ अहिले फर्केर।
1: हजुर हजुर, यही कुरालाई अहिले जोड्न चाहे, नारी चेतना केन्द्र यो ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरणको लागि एउटा आधारै बन्यो नि त होइन?
0: हजुर,
1: यसबाट धेरै जुट्नु भयो, आज हामी आर्थिक सशक्तिकरणमा महिला सवालमा केन्द्रित रहेर यो कुराकानी गरिरहेका छौँ। साँच्चै जुम्लाको विपन्नता हेर्दै र विकसित राष्ट्रका सम्पन्न सहरहरू डुल्दै गर्दाखेरि महिलाको आर्थिक अवस्था, आर्थिक सशक्तिकरणको लागि चाहिँ के गर्नुपर्ने रहेछ, साँच्चै के आवश्यकता रहेछ, के महसुस भयो?
0: मलाई के महसुस भयो भने, जब जस्तो अब हाम्रै परिवेशमा कुल समस्या भनेको चाहिँ गरिबीमा बस्नु परेकै हो भन्ने कुरा चाहिँ मलाई एकदम विश्वास छ। किन भन्दा गरिबीको धेरै अनुहार हुन्छ, जब गरिबी हुन्छ त्यहाँ छोराछोरी स्कुल जाँदैनन्, त्यहाँ राम्रो खाना हुँदैन, त्यहाँ स्वास्थ्य उपचार पाउँदैनन्, त्यसकारण समग्रमा चाहिँ यो गरिबी र अभावमा बस्नु हुँदैन, र आर्थिक उपायको लागि चाहिँ नि अब
1: खोजी चाहिँ हुनै पर्यो,
0: खोजी हुनै पर्यो भन्दाखेरि समूहमा बस्ने, आफू आफूले सकेको अलिअलि बचाउने, बचाउँदै जाँदाखेरि सम्भव हुँदो रहेछ, बचाएको पैसा चाहिँ एउटामा लगानी गर्ने, त्यसले बाख्रा नै किन नपालोस्, हिजो बाख्रा पाल्ने मान्छेहरू त आज त गाई भैँसी पालिरहेछन् नि, त्यो त बिस्तारै क्रमिक रूपमा त उनीहरूको बचत पनि बढ्दै गयो। अब तर बचतलाई चाहिँ अनौपचारिक रूपमा मात्रै राखिरहेर पनि हुँदो रहेनछ, किनभने के भन्थे ग्रामीण इलाकामा भने, दिदी यो त बचत सापट लग्या छ, मासु काटिसकेपछि किनेर लगेर पैसा नतिर्या जस्तो भयो, के गर्ने भनेपछि ओहो के गर्ने होला, यसलाई कसरी संस्थागत गर्ने होला त भनेर हामीले त्यति बेला 2048 सहकारी ऐन आयो, त्यसपछि महिलाको यो समूहहरूलाई चाहिँ 25 चाहिन्थ्यो, 25 उहाँहरूको नागरिकता पनि हुँदैनथ्यो, नाम पनि हुँदैनथ्यो, र नागरिकता त्यो महिलाहरूको बनाउनेदेखि गाविसमा गएर लिएर 25 भएर नारी चेतना सहकारीहरूमा दर्ता गर्न सुरु गऱ्यौँ। सबभन्दा पहिले चाहिँ काभ्रेमा गऱ्यौँ, त्यसपछि चितवनमा गऱ्यौँ, मकवानपुरमा गऱ्यौँ, त्यो आज ती संस्था चाहिँ हिजोको ए त्यो चोकमा बसेर कसैको पिँढीमा बसेर पैसा गनेको जस्तो होइन, अहिले त संस्था छ, नियम छ, नीति नियम छ,
1: कति नारी चेतना अन्तर्गत अभियानमा आबद्ध रहेर यहाँको नेतृत्वमा त कति महिलाहरू आबद्ध भयो, कतिवटा सहकारी छ,
0: विभिन्न ठाउँमा गरेर 25-26 सहकारीहरू स्थापना भएका थिए, अहिले कोही चाहिँ आएक आपसमा आफू मर्ज पनि भएका छन्, कसैलाई चाहिने मर्जरको नाममा अर्काले ललाई फकाई गरेर लगेको कारण पनि छ।
1: अनि कति महिलाहरू
0: अहिले करिब 30,000 भन्दा माथि महिलाहरू सहकारी र समूहमा गरेर एउटा पार्टी पोलिटिक्स भन्दा माथि एउटा संगठित भएका छन् र उनीहरूले चाहिँ त्यो आत्मनिर्भरता गरिबी निवारणको कुरा भनेर पैसा मात्रै गर्ने कुरा होइन कि सामाजिक इस्युजहरूमा कसैले कुटै खायो कसैलाई हिंसा भयो र एउटा कुसंस्कारबाट माथि आउन पनि एउटा सामूहिक बोली भयो नि र समुदायमा आधारित सहकारीहरूमा चाहिँ नि ती सबै समुदायका समस्याहरू जलवायु परिवर्तनका कुराहरू कसरी चाहिने दिगो विकासका कुराहरू यी सबै कुराहरू साथसाथै गएका छन्।
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारी सुनाइरहेका छौँ र कार्यक्रम आजका नारीमा महिला सवाललाई उठान गर्ने क्रममै र योगदान दिन सफल सङ्घर्षसँगै सफलताको कथा कोर्न सफल महिला व्यक्तित्वहरूको जीवन अनुभव अनुभूति सुनाउने क्रममै आज हामीले आर्थिक सशक्तिकरणमा महिला विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ। सहकारीको सशक्त एक अभियन्ता लेखक अधिकार कर्मी हामी अर्थशास्त्रीको रूपमा पनि चिन्छौँ प्रतिभा सुवेदीसँग उहाँसँगको यो कुराकानीलाई फेरि पनि निरन्तरता दिँदैछौँ। यहाँले गाउँ गाउँमा गएर समुदाय स्तरमा रहेका हाम्रा आमा दिदी बहिनीहरूलाई समूहमा आबद्ध गर्दै बचत तथा ऋण सहकारीको जुन अवधारणा छ त्यसलाई अगाडि लाँदै गर्दा श्रम रोजगार र उत्पादनमा विशेष यहाँहरूले आत्मनिर्भरतातर्फ डोराउनको लागि यो आयाम लिनुभयो। सहकारी ब्याङ्क भएर होइन समूहमा श्रम रोजगार र उत्पादनसँग जोडिनुपर्छ भनेर यहाँहरूले सुरु गर्नुभएको थियो होइन। यसको मूल्य यसको महत्त्व एउटा छुट्टै छ नि त यो श्रम रोजगार र उत्पादन सँगै सहकारी महिला सशक्तिकरणमा सहकारी आर्थिक सशक्तिकरणमा सहकारीलाई जोडेर यहाँहरूले जुन कार्य गर्नुभयो यसबाट के भन्न सकिन्छ यो ग्रामीण समुदायमा महिला समूहको शक्तिलाई।
0: अब जस्तो हाम्रो देशमा यो आर्थिक उदारीकरण नीति आएको त धेरै वर्ष भयो
1: हजुर
0: र अब त्यसपछि असाध्यै धेरै विकास भएको क्षेत्र भनेको वित्तीय क्षेत्र ब्याङ्कहरूको स्थापना सञ्चार क्षेत्रहरू एकदमै मौलाए तर पनि आम महिलाहरूका लागि विपन्नहरूका लागि चाहिँ ब्याङ्कको सेवा नपुगिसकेको स्थितिमा यो समुदायमा बचत समूहहरू र सहकारीहरूको चाहिँ धेरै ठुलो महत्त्व छ किनभने त्यो भनेको के हो भन्दाखेरि मूलधारमा भएका ब्याङ्कहरू वित्तीय संस्थाहरूमा पहुँच नभएकाहरूको लागि चाहिँ नि एउटा वैकल्पिक आर्थिक कारोबार गर्ने स्थान हो र जसमा चाहिने त्यो उनीहरूको जुन बचतका पैसा हुन् जुन उनीहरूको पैसा हो त्यसमा चाहिने ब्याङ्कमा चाहिने एउटा सञ्चालकहरूको हातमा हुन्छ र बोनस पनि सञ्चालकहरूका बिचमा बाँडिन्छन् भने समूह र सहकारीमा चाहिने बोनस फाइदा सबै निर्णयका हकदारहरू चाहिने त्यो समुदायकै सदस्यहरू हुन्छ त्यसको एउटा एकदमै राम्रो पक्ष थियो
1: नेतृत्व त नेतृत्व लिने क्षमताको पनि अभिवृद्धि
0: त्यो चाहिँ यस्तो अब जस्तो अहिले हामीले तथ्याङ्क हेर्दाखेरि प्रारम्भिक सहकारीहरू करिब कृषि सहकारी समेत गर्दा 34,000 छन् र त्यसमा चाहिने 14,000 जति चाहिँ बचत ऋण सहकारी छन् र अन्य बहुदेशीय सिपमूलक अरूहरू छन् अनि 4,000 चाहिँ नि महिलाहरूको मात्रै सहकार महिलाहरू मात्रैले सञ्चालन गरेका सहकारीहरू छन्
1: 4,000
0: त्यसमा चाहिँ निर्णयमा महिलाहरू छन् नत्र भने पुरुष र महिला भएका संस्था सहकारीहरूमा चाहिँ सदस्य मेजोरिटी आदि महिलाहरू छन् तर निर्णयमा चाहिँ नि एउटा कोषाध्यक्ष अथवा उपाध्यक्ष त्यस्तो राखिदिया हुन्छ तर अब महिलाहरूकोमा चाहिँ निर्णयमा महिलाहरू महिलाहरूको सहकारीको साधारण सभामा चाहिँ मञ्चमा महिलाहरू धेरै नै देखिन्छन् त्यो एउटा राम्रो छ र यो सहकारी क्षेत्रमा चाहिँ नि महिलाहरूको सदस्यता धेरै नै छ महिलाहरू सङ्गठित पनि भएका छन् बाहिर आउन पनि सकेका छन् आत्मनिर्भरतातिर पनि उन्मुख भएका छन्
1: यी सँगै चुनौती पनि होला नि हजुर हजुर
0: अब चुनौतीहरू एकदम धेरै छन् जस्तो अब विभिन्न सरकारले व्यवस्था गरेका छ स्वरोजगार अथवा बजेटमै कति पैसाहरू छुट्याएको हुन्छ सहकारीलाई एउटा 3 खम्बे अर्थनीति भनेर धेरै वर्षदेखि हाइलाइट गरिया छ तर त्यो चाहिँ कहाँ जान्छ त त्यो छुट्याएको रकमहरू चाहिँ पहुँचवाला पार्टीगत हिसाबमा पुरुषका सहकारीहरूमा, त्यसमा चाहिँ महिलाहरूको सहकारीहरूमा चाहिँ ती अनुदानहरू एकदमै कम जान्छन्। उस्तै एकाले चाहिँ लिन सकेका छन्, धेरैले चाहिँ सकेका छैनन्। एउटा त्यतातिर चुनौती छ। अर्को चाहिँ कस्तो चुनौती छ भने, अब महिलाहरू पनि अब हामीले काम गरेको सुरुमा त त्यत्रो सबैजना त शिक्षित थिएनन्, प्रौढ शिक्षा पनि सँगसँगै सञ्चालन गर्नु परेको थियो। अब कार्यकारिणी समिति एउटा हुन्छ, त्यो कार्यकारिणी समितिलाई नियमन गर्ने लेखा समिति हुन्छ, अब त्यो लेखा समितिकै महिलाहरू पनि त्यति दक्ष छैनन् कि कार्यकारिणी समितिलाई अनुगमन गर्न सकोस्। अब त्यो आउँदै आउँदै आउँदै गर्दा ती चुनौतीहरू बढ्दा बढ्दा बढ्दा देखिन थालेछ। र त्यति मात्रै होइन, अब जुन पहिला सहकारी भनेको एउटा विपन्न कालीगढ मजदुरहरूको लागि खोलिएको संस्था हो, अन्तर्राष्ट्रिय हिसाबमा यसको इतिहास यही छ। तर हामी कहाँ केही वर्ष यता चाहिँ कस्ता चुनौतीहरू थपिए भने, सहकारी भनेको पनि ब्याङ्कहरू जस्तो सञ्चालन गर्न खोज्ने, अनि क्षेत्र पनि अब महिलाको त आवागमन पनि एउटा गाविस अहिले नगरपालिकै कत्रो एरिया उ गरेका छ, एउटा नगरपालिकामा एउटा सहकारी हुँदासम्म त त्यो अफिसमा सधैँ आउने जाने हेर्ने गाह्रो छ भने, अहिलेका ठुला भनिने सहकारीहरू चाहिँ नि एउटा जिल्ला, दुईटा जिल्ला, तिनटा जिल्ला कभर गरेको सहकारी, त्यो हुँदै होइन, त्यो हुनु हुने नै होइन।
1: अब यो चुनौतीको समाधानको पाटो खोज्नु खोजिराखेको होला होइन, समाधानको पाटो चाहिँ के हुन सक्छ यो चुनौतीलाई समाधान?
0: यो समाधानको पाटो जस्तो ऐन 48 आयो, 48 आइसकेपछि नियमावली 49 आयो, अनि त्यसपछि 67 सालतिरदेखि सहकारीमा समस्याहरू देखिन थाले, कहिले कोही भागे भने सुनिन थालियो, कहिले के सुनिन थालियो, त्यो समग्रमा त सबैलाई पर्छ नि त। अनि त्यो सुनिसकेपछि अर्को ऐन फेरि आयो, नियमावली फेरि आयो, तर यहाँ के भयो भने नियमनकारी निकाय जस्तो अब बोर्ड छ, महासङ्घ छ, रजिस्ट्रारको कार्यालय छ, तर ती ठुला भनिने सहकारीहरूलाई चाहिँ नियमन नै भएन। समस्याग्रस्त सहकारीहरू कहाँ धेरै छन् भनौँ न, काठमाडौँमा, काठमाडौँमा धेरै सहकारीहरू घरै पिच्छे 4-5 साइन बोर्ड देख्नमा आउँछ। अब त्यस्तो त कुनै मर्ज हुनुपर्छ भने हुनु पर्यो, तर यहाँ के भइदियो भने ब्याङ्कहरूलाई सरकारले कि क्यापिटल पुँजी बढाऊ कि मर्ज हो भनेर नीति ल्यायो, सहकारीका अगुवाहरू पनि सबै सहकारी पनि मर्ज हुनुपर्छ, ठुलो हुनुपर्छ भन्ने कन्सेप्ट लगाए, त्यो एकदम गलत, त्यो सुरुवात भयो।
1: हजुर, अब हामी यो आर्थिक सशक्तिकरणमा महिलाको कुरा आउँदाखेरि सहकारी जोडिएर आयो होइन, विषयगत हिसाबले, र यसमा यहाँले भने जस्तै अब 34,000 सहकारीमा विषयगत भनौँ न
0: 14,000 छन्, त्यसमै अहिले समस्या आएका छन्।
1: हजुर, यसमा चाहिँ विषयगत हाम्रो दिदी बहिनीहरूको सहकारीले एउटा उदाहरणीय कार्य पनि गरेर देखाएको छ, सबैभन्दा बढी पुरस्कृत हुनेमा महिलाद्वारै सञ्चालित सहकारीहरू पनि परिरहेका छन्। र यसरी हेर्दा साना किसान, कृषि सहकारी, स्वावलम्बी सहकारी, महिलाहरूको विभिन्न आर्थिक पक्षसँग जोडेर महिलाहरूले नै सञ्चालन गरेको सहकारी पनि छ, जुन सहकारीले उदाहरणीय कार्य पनि गरिरहेको छ भनिन्छ होइन। यसमा चाहिँ यहाँले यो लामो समयसम्म उहाँहरूलाई नेतृत्वदायी भूमिकामा यहाँ रहँदा, अथवा विभिन्न गाउँ गाउँमा पुगेर त्यो समुदाय स्तरमा ती दिदी बहिनीहरूको आर्थिक सशक्तिकरणलाई नजिकबाट हेर्नुभएको छ नि होइन, साँच्चै कसरी आर्थिक सशक्तिकरणको भूमिका निर्वाहमा होइन त्यो कसरी डोरी
0: चाहिँ कसरी डोर्याउन सकियो भने, तपाईँहरूको आवश्यकता नै के हो भन्यो भने उहाँहरूलाई 2-4 पैसा हातमा नहुने, अब माइती मावली गएको बेलामा टिका लगाएर पाएको पैसाले यसो हामीलाई चुरा धागो किन्नुपर्ने, हामीलाई त हातमा पैसै छैन भन्ने त एकदम आउने। अनि तपाईँहरूको हातमा चाहिँ कसरी पैसा हुन्छ त भन्दाखेरि, तपाईँहरूसितै भएको पैसालाई कतै पनि दुरुपयोग गर्नु भएन, बरु चियै खान पनि खर्च नगरेर बचाउन सुरु गर्नु पर्यो भनेर सुरु गरे। अब म एउटा यहाँ उदाहरण दिन लायक, बछौली नारी चेतना बचत तथा ऋण जहिले पनि पुरस्कृत भइरहेछ, आज त्यहाँ 32 करोडको परिचालन भइरहेछ, जबकि हिजो त्यहाँ बछौलीले रत्ननगर नगरपालिकामा पर्छ, त्यहाँ छ र अहिले चितवनमा हो, र सबभन्दा नजिकै अब राम मन्दिर नारी चेतना कपनमा नै एउटा सफल महिलाहरूको सहकारी छ, बुढा नीलकण्ठ नगरपालिकाले पनि सहयोग गरिरहेछ। अहिले चाहिँ महिलाको सहकारीहरूलाई जुन स्थानीय निकाय स्थापना भयो, हामीले सुरु गर्यौँ, हामीले चाहिँ उहाँहरूलाई बाटो नै देखायौँ, डोरायौँ। सहकारी भनेको स्वायत्त स्वतन्त्र संस्था हो, त्यहाँ आफै चल्ने मेकानिजम हुन्छ, र त्यो एकाकी रूपमा चाहिँ त्यो सफल हुँदैन, त्यहाँ लगातार लगातार अन्तर्क्रिया, लगातार ट्रेनिङ, लगातार क्षमता विकासका कुराहरू हुँदै गयो भने चाहिँ नै हिजो 25 रुपियाँ हातमा नहुने महिलाहरू चाहिँ आज चाहिँ हामी 1 करोडको परिचालन भएको छ। मैले ऋण लिएर छोरीलाई पढाइरहेको छु, पहिले सहकारीका अगुवाहरूले शैक्षिक ऋण पनि लिन हुँदैन भने मैले किन हुँदैन ऋण, छोराछोरी पढाउनलाई पैसा ऋण लिनु हुँदैन, लिनुपर्छ, उत्पादक भएन अरे। आफूहरू चाहिँ ठुला सहकारी गएर सबै घर जग्गामा लगानी गरेर डुबाइरहेछन्। महिला सहकारीलाई चाहिँ शिक्षामा खर्च गर्न पनि हुँदैन भन्थ्यो, तर आज कति एक्जाम्पल छ कि मैले छोरीलाई पढाइरहेको छु, मैले छोरालाई पढाइरहेको छु, मेरो छोरी इन्जिनियर हुन आँटी मेरो छोरालाई डाक्टर पढाइरहेको छु, अनि यस्तो धेरै धेरै कथाहरू चाहिँ हेर्नलाई चाहिँ 30 वर्ष लाग्दो रहेछ। अनि हामीले चाहिँ नि 5 वर्षसम्म स्थापना भए, पहिला त बचत समूहलाई स्थापना गर्ने प्रविधि नै सिकाउनु पर्यो, सहकारी के हो, किन हो, सेयर के हो, त्यसको मालिक कसरी हुने हो, त्यो सबै सिकाएर 5 वर्षसम्म चाहिँ क्लोज उहाँहरूलाई हेर्दाखेरि उहाँहरू राम्ररी हिँड्न सक्नुहुँदो रहेछ।
1: महिलाहरू सहकारीसँग जोडेर महिलाहरूको आर्थिक पाटोलाई हेर्दाखेरि कृषि होइन पशुपालनसँग पनि जोडिएको देखियो नि त, उत्पादनमूलक कार्यसँगै उत्पादन रोजगार र श्रमसँग जोडेर हेरेको देख्यो। त्यो गाउँ गाउँमा समूहमा आबद्ध भएको हाम्रो दिदी बहिनीहरूको आर्थिक सशक्तिकरणमा कृषि पशुपालन होइन रोजगार कसरी
0: यसरी, पहिला त धेरै चाहिँ कृषिमै लगानी हुन्थ्यो किनभने उयो हाम्रो जीवन पद्धति नै कृषि जस्तो भयो, बाँच्ने बाटो नै कृषि भयो। अनि त्यसपछि बिस्तारै गएर विभिन्न हामी अब कसैले पसल खोल्नु भएको छ, कसैले माछा पोखरीहरू सञ्चालन गर्नुभएको छ, कसैले टेलरिङहरू गर्नुभएको छ, र अब यतिसम्म पनि गरेका छन् कि अहिले महिलाले चाहिँ नि कसैको जग्गा, जसको जग्गा छैन उसले लिजमा जग्गा लिने, त्यो लिजमा खेती गर्ने, र त्यो खेती गरिसकेपछि उहाँहरूले घर घरडेरी जोडेका कुराहरू पनि छन् भने अहिले चाहिँ वैदेशिक रोजगारीका लागि पनि उहाँहरूले लिइरहनु भएको छ ऋणहरू। हामीले नलिऊ भन्न सक्दैनौँ किनभने यस्तो हावा छ कि विदेश जाने वैदेशिक रोजगारमा आफ्नो छोराछोरीलाई पद श्रीमानलाई पठाइरहनु भएको छ। र कति ठाउँमा चाहिँ महिलाहरूले, पहिला त महिलाहरू चाहिँ कृषिका सहयोगिनी मात्रै हुन् भनेर हेरिन्थे भने अहिले यो आर्थिक कारोबारमा महिला संलग्न भएपछि महिलालाई चाहिँ नै एउटा घरको कमाइ पुरुषलाई पनि सहयोग भएको छ, र पुरुषलाई पनि घर सञ्चालन गर्न सजिलो भएको छ भने महिलाहरू पनि सम्मानित पनि भएको छन्।
1: हजुर, यो आर्थिक सशक्तिकरणको पाटोमा महिलाहरूले जुन एउटा समूह आबद्ध हुनुहुन्छ होइन, आमा समूह, दिदी बहिनी समूह, स्वावलम्बी समूह, कृषि समूह हुँदै गर्दा त्यो समूहमा उहाँहरूको मुख्य उहाँहरू सशक्तिकरण हुने, आफ्नो समस्याहरू पुकाउने, जस्तो हिंसा न्यूनीकरण, रोकथाम हुने त्यो समूह मार्फत हुन्छ नि, अनि त्यो सबै कुरा भएपछि आर्थिक पाटो जोडिन्छ, आर्थिक पाटोले फेरि यता हिंसा न्यूनीकरण र रोकथाममा पनि जोड्छ, त्यो समूहमा आफ्नो दिदी बहिनीहरूले कसरी आफ्नो कुरा फुकाउनु हुँदैछ
0: अन्तर सम्बन्ध, पहिला त हामीसँगै पनि उहाँहरूले भन्नु थियो जस्तो हामीले समुदायमै नै महिलाको भूमिका के, हामी कसरी प्रस्तुत हुने, हामीले पुरुषसँग झगडा गरेर मात्रै हामी सफल हुने होइन, हामी कसरी कोप गरेर जाने, र अब महिलाहरूले चाहिँ कति बाटोसँग गर्नुहुन्थ्यो भने पहिला त सेभिङ्स थोरै हुन्थ्यो, अब 5 जना हुनुहुन्छ एउटा समूह भने 5 जनाले ऋण लियो, 2 जनालाई लगानी गर्न दियो, त्यो सँगसँगै काम गर्दा गर्दै अहिले महिलाहरू यति मजाले पैसा उठाउनुहुन्छ अनि भ्रमण हिँड्नुहुन्छ एक ठाउँबाट अर्को ठाउँको सहकारी, त्यो आफ्नो समूह मात्रै अन्तर सम्बन्ध छैन कि विभिन्न ग्रुपसँग पनि एक अर्कासँग पनि सिकिरहनु भएको छ। अनि अब एउटा अर्को राम्रो पाटो चाहिँ महिलाहरू समूहमा आउने के रहेछ भने, अब ब्याङ्कमा त 50 वर्षभन्दा माथिलाई त लोन दिँदैन, समूह र सहकारीमा चाहिँ नि त्यो एजको उमेरको हदबन्दी पनि लागू हुँदो रहन्छ, जति वर्षकोले पनि बचत पनि राख्न पायो, ऋण पनि लिन पायो, अनि पाको सदस्यहरू पनि त्यत्तिकै हुनुहुन्छ, अनि उहाँहरूलाई चाहिँ भ्रमण धार्मिक स्थलहरूमा लैजाने कि, अब बालबालिकालाई भयो भने बालबालिका मुखी काम गर्ने बाल सदस्यहरू पनि त्यत्तिकै छन्, अनि वृद्ध वृद्धहरू पनि त्यत्तिकै सदस्य छन्,
1: उहाँहरूको जीवनमा चाहिँ आएको एउटा परिवर्तनहरू
0: चाहिँ त्यस्तो उहाँहरूको आवागमन चाहिँ एकदम वृद्धि भएको छ।
1: आज आर्थिक सशक्तिकरणमा महिला विषयमा कुराकानी गरिरहँदाखेरि हिंसा न्यूनीकरणमा महिला नेतृत्वमा यो आर्थिक सशक्तिकरणको अन्तर सम्बन्ध चाहिँ कसरी रहेको हुन्छ?
0: यसको एकदम धेरै कुराहरू अन्तर सम्बन्धी छ। अहिले मैले भने नि पैसा भयो भने बच्चाहरू स्कुल गए, भान्सामा राम्रो खाना पाक्यो, अब कृषिमा उन्नति भयो भने बजार बजार बेच्न गए, हातमा पैसा भयो, अनि त्यसपछि घरमा त्यसरी एउटा महिलाले चाहिँ हिजो एउटा सहयोगिनी मात्रै भएर बस्या महिलाले चाहिँ आर्थिक कारोबारै कति ठाउँमा त पुरुषहरूलाई महिलाले महिला मात्रै हुनुहुन्छ हामीहरूको नैचेतना सहकारीमा, अनि महिलाले ऋण लिने हुनुभयो, पुरुषले व्यवसाय आफ्नो श्रीमानलाई व्यवसाय गर्न पनि उहाँहरूले दिनुभएको छ भनेपछि अब त्यहाँ गरिबीमा चाहिँ धेरै झै झगडा आर्थिक विपन्नतामा चाहिँ धेरै समस्याहरू त्यसरी अन्तर सम्बन्धी छ हरेक कुरा। पहिला हामीले काम गर्न निस्किँदाखेरि कहिलेकाहीँ हामी कस्तो हुन्थ्यौँ भने के भएका यो महिलाहरू, यिनीहरू चेलीबेटी बेचिखानको कुरा पनि यिनीहरू नै गर्छन्, बाढी पहिरोको कुरा पनि यिनीहरू नै गर्छन्, बचत ऋणको कुरा पनि यिनीहरू नै गर्छन्, एकदम स्पेसलाइज भएर एउटा विषयमा पो एउटा संस्थाले काम गर्ने भन्दा हो कि त भनेर अल्मलिन्थे नि, अब त होइन, एकदम अन्तर सम्बन्ध छ। केले प्रमाणित गर्यो? बेजिङ सम्मेलनले विश्व चौथो विश्व महिला सम्मेलनसम्म आइपुग्दा किन 12 बुँदा अगाडि आए? किन भन्दा गरिबी पनि हट्नुपर्छ, शिक्षा पनि पाउनुपर्छ, शक्ति संरचनामा पनि महिलाहरू हुनुपर्छ, हरेक विषय चाहिने एकदम एकअर्कामा अन्तर्निहित छ भन्ने कुरा प्रमाणितै भइसक्यो। अब त महिलाको मुद्दा के हो भनेर खोजिरहनै पर्दैन, पहिचान भइसक्यो
1: भइसकेको छ। र यसरी हेर्दाखेरि कुनै पनि घरको हाम्रो दिदी बहिनीहरूको हिजोको अवस्था र आजको अवस्था, आर्थिक सशक्तिकरण हुने बित्तिकै उहाँहरूको जीवनमा आएको परिवर्तनलाई पनि यहाँले नजिकबाट देख्नु भएको छ नि, होइन? हिजो विभेदमा पर्नु भएको थियो भने आज अर्को आफू जस्तै दिदी बहिनी विभेदमा नपरुन् भन्ने ठाउँमा उहाँहरू हुनुहुन्छ, यस्तो धेरै अनुभवहरू उदाहरणहरू छन्।
0: के रहेछ भने महिलाले अब आफै भिडे 25-20 वर्ष लागेर आफ्नो हातमा कमाई गरे भने त्यो कमाई सदुपयोग हुँदो रहेछ। अब अहिले अर्को एउटा समस्या आएको छ, पुरुषहरू वैदेशिक रोजगारमा गए, पैसा पठाए, श्रीमतीहरूसँग पैसा छ भने घर छोडेर सहरमा आए, छोराछोरी पढाउन बसे, अर्काले उनीहरूलाई एक्सप्लोइट गरेछ। तर जो महिलाले चाहिँ आफै आफ्नो मेहनतले आफ्नो खुट्टामा टेकेर कमाइराखेको छ उसले चाहिँ त्यसरी त्यो मिसयुज पनि गर्दो रहेछ पैसाको, उसले त्यसको महत्व एकदम बुझ्या हुँदो रहेछ। मैले त्यो एउटा अन्तर पाएँ।
1: धेरै दिदी बहिनी
0: पहिला त म अहिले बछौली नारी चेतनाको एक्जाम्पल दिनेछु, त्यहाँकै बहिनीहरू पनि विदेश गएका थिए, विदेश गए, कतिजना गए, गएपछि नै होइन आफ्नै ठाउँमा काम गरे पनि हुने रहेछ, हामी किन विदेश आउने भनेर फर्केर व्यवसाय गरेका महिलाहरू पनि छन्। जब हातमा पैसा भएपछि उनीहरूले घर परिवारकै एउटा उन्नति हुँदो रहेछ, छोराछोरीहरू स्कुल गए, शिक्षामा पहुँच भयो, स्वास्थ्यमा पहुँच भयो, आफ्नै कुराहरू पनि गर्न सक्ने भए। नत्र त पहिला त अब समूह हुन्थ्यो, ब्याङ्कमा पैसा राख्न लानु भनेर भन्थ्यौँ हामीले, हातमा नराख्नु, एउटा भाउचर भर्न आउँदैन थियो, अनि ब्याङ्कको मान्छेहरूलाई भाउचर भर्न नआउनेले किन चाहिँ यहाँ पैसा राख्न आउनु पर्यो भन्थे ती महिलाहरूलाई। आज जुन सहकारीले 32 करोड चलाइरहेछ, आफैले गरिरहेछन् सबै, भन्दाखेरि तपाईँहरूले यहाँ किन जागिर खाएको, ल हाम्रो भाउचर भरिदिनुहोस् भन्ने महिलाहरू पनि। अब एउटा सानो सानो कुरा हो तर मान्छेको आत्मविश्वासमा विकास हुँदो रहेछ, आफैले गरेपछि आफैले सञ्चालन गरेपछि चाहिँ नि महिलाहरूको आत्मनिर्भरतातर्फ जाँदाखेरि चाहिँ परिवारको पनि विकास हुँदो रहेछ।
1: हजुर, पक्कै पनि एउटा सार्थक जीवन जिउनको लागि, आत्मनिर्भर जीवन जिउनको लागि, स्वावलम्बी हुनको लागि र विभेद र हिंसाबाट स्वतन्त्र भएर बाँच्नको लागि, हिंसामा नपर्नको लागि पनि आर्थिक सशक्तिकरण एउटा सशक्त पाटो हो महिलाको, होइन? यही आधारमा भन्नुपर्दा पनि आज कार्यक्रम आजका नारी सुनिरहनु भएका हाम्रा दिदी बहिनीहरूलाई के सल्लाह के सुझाव दिन चाहनुहुन्छ?
0: जस्तो महिलाहरू अब मेजोरिटी महिलाको हामीले कुरा गर्नुपर्छ, अब थोरैले त मौका पढ्ने विश्वविद्यालयमा पढ्ने यो सबै पाएको छन्, धेरै महिलाले पाएको छैनन्, तर चाहिँ आफ्नो क्षेत्रबाट आफूले सकेको अर्थोपार्जन गर्ने काममा पनि लाग्नुपर्छ, व्यवसाय पनि गर्नुपर्छ, त्यसमा चुनौतीहरू आउँछन्, तर हिम्मत चाहिँ नहारिकन लागिरह्यो भने, धैर्यसँग लागिरह्यो भने चाहिँ सफलता पाउन सकिन्छ। तर आजको भोलि नै त्यसको प्रतिफल चाहिँ पाइँदैन, आजको भोलि नै सबै त खोजेर चाहिँ सम्भव हुँदैन।
1: हाम्रो दिदीबहिनीहरूलाई आर्थिक सशक्तिकरणमा अगाडि बढ्नको लागि आज कार्यक्रमबाट के सन्देश सल्लाह सुझाव दिन चाहनुहुन्छ? अर्थशास्त्रीको हिसाबले पनि होइन, सहकारी एउटा अभियन्ताको नाताले पनि।
0: मैले त अब जीवन नै महिला समूह बचत समूहहरू महिलाको आत्मनिर्भरताका लागि र महिलाका विविध सामाजिक कामहरूमा लगाएँ र मैले के सिकेँ भन्दाखेरि आफूले आफ्नो ठाउँमा जे सकिन्छ त्यो व्यवसाय गर्ने, त्यो व्यवसायलाई चाहिँ नि आफ्नो नजिकको समूहबाट कहाँबाट हुन्छ कहाँबाट बचत पनि गर्ने, ऋण पनि लिने र त्यसलाई नै अगाडि बढाउँदै लैजाने। महिलाहरू चाहिँ जहाँ हुनुहुन्छ तपाईँहरू आफ्नो समूहमा आउनुहोस्, बचत गर्नुहोस् र तपाईँको छेउछेउमा सहकारीहरू छन् अब ती आफ्नो सहकारीहरूलाई चाहिँ राम्रोसँग सञ्चालन गर्नुहोस् र व्यवसाय गरेर आफ्नै खुट्टामा टेकेको जस्तो चाहिँ केही पनि हुँदैन र आफूसँगै भएको जस्तो चाहिँ केही पनि हुँदैन र परेको बेलामा आत्मविश्वाससँग अगाडि बढ्न पनि सकिन्छ।
1: हजुर, हिंसामा नपर्नको लागि, हिंसा रहित जीवनको लागि, आत्मनिर्भर जीवनको लागि, स्वावलम्बी जीवनको लागि, सम्मानजनक जीवनको लागि पनि हामी आफै खट्नु परेको छ, हामी आफै लागि पढ्नु परेको छ। आफूसँगै आफ्नो सन्तानको भविष्यको लागि पनि, आर्थिक सशक्तिकरणमा सबल हुनको लागि हाम्रा दिदीबहिनीहरू अगाडि बढ्नै परेको छ, होइन?
2: हजुर।
1: आजको यो कुराकानी गर्दै गर्दा, आर्थिक सशक्तिकरणको कुरा गर्दै गर्दा, यो आर्थिक सशक्तिकरणमा नेपाली महिलाको अहिलेको अवस्था हेर्नुपर्दा चाहिँ यहाँको विश्लेषणमा, यहाँको विचारमा कसरी हामीले समीक्षा गर्न सक्छौँ?
0: मैले कसरी भने, एकातिर हामीले कम्युनिटी समुदायमा यी समूहहरू उजागर गर्दै गठन गर्दै काम गऱ्यौँ भने राष्ट्रिय लेभलमा सबै महिला सङ्घ संस्था अगाडि आएर महिलाहरूको पैतृक सम्पत्तिमा अधिकारका कुराहरू, जमिनमा महिलाका अधिकारका कुरा, विगतको तुलनामा महिलाहरू धेरै अगाडि आएका छन्। अब कति चाहिने विशेष प्रावधान राखेर पनि निजामती प्रहरी जताततै महिलाहरूको संलग्नता पनि बढेको छ र राजनीतिमा पनि एउटा प्रावधानका कारण नै सहभागिता राम्रो भएको छ। तर चाहिँ नि जस्तो स्थानीय लेभलमा यति व्यापक महिलाहरू हुनुहुन्छ, तर उहाँहरूको दक्षता र क्षमता वृद्धि गर्यो भने उहाँहरूको सभ्य सहभागिता प्रभावकारी हुन्छ। आर्थिक सशक्तिकरणको पाटो केही वर्ष यता आएर पहिलाको तुलनामा आशा लाग्दो छ। भएको उपलब्धिहरूलाई कायम राख्नु चाहिँ एकदम जरुरी देख्छु मैले।
1: आर्थिक सशक्तिकरणको पाटोमा आशा लाग्दो स्थिति छ भनौँ न, होइन?
2: हजुर।
1: आज कार्यक्रममा उपस्थित रहेर, समय दिएर जुन विचार, जुन अनुभव हामी माझ, हाम्रा आदरणीय श्रोता माझ राखिदिनु भयो, यसको लागि प्रतिभा म्याम, यहाँलाई रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
1: आजका नारीको आजको श्रृङ्खलामा हामीले नेपालका ग्रामीण महिलाहरूको आत्मनिर्भरता र आर्थिक सशक्तिकरणको क्षेत्रमा योगदान पुर्याउँदै आउनु भएको र सहकारीको एक अभियन्ता, उहाँलाई हामी अर्थशास्त्रीको रूपमा पनि चिन्छौँ, लेखक, अधिकार कर्मी, नारी चेतना केन्द्रको संस्थापक साथै संस्थापक अध्यक्ष प्रतिभा सुवेदीसँग आर्थिक सशक्तिकरणमा महिला सवालमा केन्द्रित रहेर भएको यो कुराकानी, यो भेटवार्ता यहाँहरू माझ राख्यौँ। अर्को साता फेरि महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममै अर्को कुनै नयाँ विषय यहाँहरू माझ राख्नको लागि हामी उपस्थित हुने नै छौँ। आजको लागि पनि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट चन्दा विष्ट पनि विदा माग्छु। हाम्रो कार्यक्रम यहाँहरूले सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको सल्लाह सुझाव र प्रतिक्रियाको लागि हामीलाई यहाँले इमेलबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलाबाट

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो। पौरखको पसिना अर्पेर

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 29 गते बिहिबार, आश्विन शुक्ल पक्ष पञ्चमी तिथि, तदनुसार अक्टोबर 15 तारिक सन् 2026, नेपाल सम्बत 1146, कौलाथ्व पञ्चमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी नरहरि नेउपाने अनि म रमा ढुङ्गानाको। सदाजे आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्दै हुनुहुन्थ्यो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्दैछौ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरू बारे जानकारी।

केही छिनमा प्रसारण गर्नेछौ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार प्रसारण गर्नेछौ। 6:30 समय हो अन्तर सम्वाद कार्यक्रमको। 7 बजे समाचार। 7:25 रोजगारी र अवसर कार्यक्रम प्रसारण गर्नेछौ। त्यसपछि दुर्गा भजनहरू सुन्न सक्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार। 8:15 सुशासन र समृद्धि कार्यक्रम सुनाउनेछौ। 8:40 दुर्गा सप्तशती नाटक भाग 5 सुनाउनेछौ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 नागरिक शिक्षा कार्यक्रम प्रसारण गर्नेछौ। 10 बजे समाचार। 10 बजेको समाचार पछि कार्यक्रम लोकलहरी सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौ। र 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौ कार्यक्रम जीवन विज्ञान।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 36 र 37 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, सुखम तु इदानीं त्रिविधं शृणु मे भरतर्षव, अभ्यासाद् रमते यत्र दुःखान्तं च निगच्छति, एतदग्रे विषमिव परिणामे मृतोपवं, तत्सुखं सात्विकं प्रोक्तं आत्मा बुद्धि प्रसादजम्। हे भरत श्रेष्ठ, अब 3 प्रकारका सुखलाई पनि तिमीले मबाट सुन। जुन सुखमा साधक मनुष्यले भजन ध्यान र संवादीको अभ्यासले रमण गर्दछ र जसद्वारा दुःखको अन्त्यलाई प्राप्त गर्दछ, त्यो सुख जुन सुरुवातमा विष जस्तै प्रतीत हुन्छ तर यथार्थमा त्यो परमात्मा विषयक बुद्धिको प्रसादद्वारा उत्पन्न हुने सुख हुन्छ, त्यस्तो सुखलाई सात्विक सुख पनि मानिएको छ। त्यागको चर्चा भयो, ज्ञानको चर्चा भयो, कर्मको चर्चा भयो, कर्ताको चर्चा भयो, बुद्धिको चर्चा भयो, धृतिको चर्चा भयो। अब त्रिगुणको चर्चामा अन्तिम चर्चा सुखको प्रारम्भ भयो, किनभने सुख पनि 3 प्रकारका छन्। मैले सुख केबाट लिन्छु? यदि म आफ्नो जीवनको अन्धकारबाट सुख लिन्छु, निद्राबाट, आलस्यबाट, प्रमादबाट सुख लिन्छु भने त्यो सुख तामसी सुख हो, त्यसले मलाई पतनतिर लैजान्छ। यदि मैले विषय वासनाबाट, संसारको भोगबाट सुख लिन्छु, ए बाहिर देखिने पदार्थको संसार जुन छ, भौतिक संसारबाट सुख लिन्छु भने यो सुख राजसी सुख हो। तर त्यो नभएर म कतै ध्यानको, भक्तिको, समाधिको सुख लिन्छु भने त्यो सुख चाहिँ सात्विक सुख हो। त्यही भएर स्पष्ट रूपमा यहाँबाट भगवान कृष्णले सुखका त्रिविध रूपहरूको बारेमा चर्चा गर्नुहुन्छ र सुखको यो चर्चा अत्यन्तै महत्त्वपूर्ण हुन्छ, किनभने हरेक मनुष्यले सुख खोजेको छ। हामी आफ्नो ठाउँबाट खोजेका के छौँ? सुख खोजेका छौँ। भगवान कृष्णलाई थाहा छ कि अर्जुनले पनि सुख नै खोजेका छन्। म युद्ध मैदानमा सुखी भइनँ भगवान्, म बाहिर निस्किन चाहन्छु भन्दै थिए उनले। त त्यो एउटा सुख छोडेर अर्को सुख खोजेको। सुख परिवर्तन गर्दैमा जीवन परिवर्तन त हुँदैन, सुखको विषय परिवर्तन गर्दैमा जीवन परिवर्तन त हुँदैन। तर तामसी सुखबाट राजसी सुखतिर, राजसीबाट सात्विक सुखतिर र सात्विकबाट गुणातीत सुखतिर यात्रा गर्यो भने चाहिँ जीवन परिवर्तन हुन्छ। यो क्रान्ति हो। समाजमा भइरहेका न राजनैतिक क्रान्ति हुन्, न आर्थिक क्रान्ति कुनै क्रान्ति हुन्, असली क्रान्ति त व्यक्तिको जीवनमा त्यस दिन गर्छ जुन दिन व्यक्तिले तामसी र राजसी सुखलाई चट्ट छोडेर सात्विक सुखको बाटो राख्छ। आउनुहोस् यी सूत्रहरूमा प्रवेश गरौँ। हे भरत श्रेष्ठ, भरतर सभ भनेर सम्बोधन गर्दै हुनुहुन्छ, किनभने अब सबैभन्दा महत्त्वपूर्ण विषय चर्चामा आएको छ, सुखको विषय। र अर्जुनलाई पहिले फकाउँदै हुनुहुन्छ कि तिमी भरत वंशी मध्ये तिमी श्रेष्ठ हो, त्यस कारणले तिमी सात्विक सुखको बाटो लाग भन्न खोजेको। गुरुले जहिले सुखे कल्याणको बाटो दिन्छ, गुरु कल्याण मित्र हो। गुरुभन्दा हितैषी अर्को कोही पनि छैन, गुरुभन्दा सुहृद अर्को कोही पनि हुन सक्दैन। न माता पिता हुन सक्छन्, न साथी सङ्गी हुन सक्छन्, न अरू कोही हुन सक्छ। सद्गुरु भन्दा ठुलो हितैषी अर्को कुनै हुन सक्दैन, किनभने सद्गुरुले तपाईँको परम हित गर्छ। पिता माताले पनि हित गर्छन् तर परम हित के हो थाहा छैन। तपाईँको जीवनमा सात्विक सुख कसरी जन्मिन्छ, परमात्मा विषयक सुख कसरी जन्मिन्छ, त्यो माता पितालाई पनि थाहा छैन, साथीभाइलाई पनि थाहा छैन। यिनको नियत खराब होइन, नियत त ठिक छ तर बुद्धि पुग्दैन। सद्गुरुले बस एउटै कुरा देखेको छ, ऊ अभ्यविचारणी धृतिद्वारा ऊ निरन्तर परम ब्रह्ममा प्रतिष्ठित छ र तपाईँलाई परम ब्रह्मतिर धकेलेको धकेले गर्छ, डोराएको डोराई गर्छ। त्यही भएर हे भरत श्रेष्ठ भनेर सम्बोधन गर्नुहुन्छ। अब तीन प्रकारका दुःख विषयमा पनि तिमीले मबाट सुन। तिमी सुखको चर्चा गर्दै थियौ नि, अब सुन, सुख तीन प्रकारका हुन्छ। जुन सुखमा साधक हेर्नुहोस् है, अभ्यासयाद रमते यत्र दुखान्तञ्च निगच्छति। अभ्यासमा रमण गर्दा, अभ्यास पूर्वक जीवन बाँच्दा आउने सुख चाहिँ ले दुःखलाई तोड्छ। दुःख के हो? तामसी सुख वास्तवमा दुःख हो। जस्तो मन हेर्नुहोस् त, निद्राको पछाडि दौडेको दौडै छ, आलस्यको पछाडि मन दौडिन्छ। कसैलाई मन पर्दैन आलस्य? धन कमायो भने पनि बुढेसकालमा उपर खुट्टी लगाएर मजाले खान पाइन्छ भनेर हामी धन कमाउँछौँ। त्यो सोच नै तामसी सोच हो। त्यहाँ आलस्य प्रधान छ तपाईँको सोचमा, र अर्को व्यक्तिले खालि विषय भोग सोच्ने, कसरी मैले संसारलाई बढी भोग्न सक्छु, त्यो राजसी सुख हो। यी दुवै सुखतिर मन गइरहन्छ, यसको लागि त अभ्यास गर्नु पर्दैन। यो निन्द्रा, आलस्य, असजगता वा प्रमादतिर मन निरन्तर दौडिरहन्छ, केही पनि गर्नु पर्दैन। तर सात्विक सुखतिर मनलाई लैजानु पर्यो भने अभ्यास सुरु गर्नुपर्छ। त्यही भएर अभ्यासयाद रमते, अभ्यासमा रमण गर्ने, अभ्यासलाई नै सुख मान्ने, अभ्यासमा चित्त लगाउने मन चाहिन्छ। कति मित्रहरू भन्नुहुन्छ, गुरु यहाँ जीवन विज्ञानमा आयो, कुनै कार्यक्रम गर्यो, यस्तो आनन्द आउँछ। घर गएपछि एक महिनापछि त्यो आनन्द फेरि गयो, कहाँ गयो गयो थाहा छैन। के भयो त भन्दा, तपाईँले त्यो अभ्यास गर्नु भएन के? तपाईँलाई केही अभ्यास दिएको थियो, अभ्यासको माध्यमबाट तपाईँ यहाँ आनन्दित हुनुभएको थियो। जीवन विज्ञानमा अभ्यास के को हुन्छ त? सात्विकताको अभ्यास हुन्छ। यहाँ ठिक यही सूत्र हो जीवन विज्ञान, अभ्यासयाद रमते यत्र। तपाईँ दुःखबाट मुक्त हुनुभयो किनभने तपाईँको जीवनका तमस अभ्यासहरू छुटे, रजस अभ्यास छुटे, सात्विक अभ्यास प्रारम्भ गर्नुभयो। त्यो तमस र रजस अभ्यास त यसै गरि नै रहेछ नि, हरेक जीवनभर हरेक दिन त्यही गरिरहेका छौँ। त्यसको लागि त केही बुद्धि पनि चाहिँदैन थियो, बस तपाईँले केही सात्विक अभ्यासहरू पाउनुभयो, ध्यानको, योगको, भक्तिको, भजनको केही विधिहरू तपाईँले प्राप्त गर्नुभयो। ती विधिले तपाईँलाई सात्विक बनाए, तर तपाईँले तिनलाई टिकाउन सक्नु भएन, अभ्यासमा तपाईँ रमण गर्नु भएन। त्यही भएर भगवान कृष्ण भन्नुहुन्छ कि तिमीले हेर, अब जीवनलाई परिवर्तन गर्नु छ भने राम्रो कुराको अभ्यास प्रारम्भ गर, होइन भने तिमी नराम्रो कुराको अभ्यास गरिराख्नेछौ। यदि खुसी हुनु छ भने हाँस्न सिक, होइन भने तिमी रोइराख्नेछौ। यदि खुसी हुनु छ भने राम्रो काम गर्न सिक, होइन भने नराम्रो काम निरन्तर गरिरहनेछौ। तिम्रो पुरानो मन छ नि, थोत्रो मन, त्यसले तिमीलाई पुरानो लिकमा लगाइरहन्छ, पुरानै कुरा दोहोऱ्याइरहन्छ, पुरानै विचार, पुरानै बुद्धि, पुरानै कर्म, पुरानै ज्ञान, पुरानै त्याग, पुरानै पूजा, पुरानै भजन। तिम्रो जीवनमा तमस र रजस बाहेक केही पनि आउँदैन। त तिमीले नयाँ प्रकारको अभ्यास प्रारम्भ गर, र त्यो अभ्यासमा तिमी रमण गर्न थाल्यौ भने नि तिम्रो जीवनबाट दुःख समाप्त हुन्छ। दुःखान्तम च निगच्छति। के हुन्छ त? दुःखको अन्त्यलाई प्राप्त गर्दछौ तिमी। त्यो अभ्यासद्वारा तिमी दुःखको अन्त्यलाई प्राप्त गर्दछौ। र सात्विक अभ्यास कस्तो हुन्छ? एतद् अग्रे विषमिव, प्रारम्भमा बडो विष जस्तो लाग्छ, बडो जहर जस्तो लाग्छ। तपाईँलाई राम्रो काम गर्नु छ, तपाईँलाई ध्यान गर्नु छ, जतिखेर सुकै भगवान्लाई, परमात्मालाई तपाईँको मनमा धारण गर्नु छ, भक्ति गर्नु छ, राम्रो काम मात्रै गर्नु छ, तपाईँलाई मनै लाग्दैन, तपाईँको मन त त्यो तमस र रजस सुखमा गइरहेको छ। त्यही भएर सात्विक सुख सुरुमा विष जस्तो लाग्छ, जहर जस्तो लाग्छ, तर परिणामै अमृतो भवम्, तर परिणाममा त्यसले तपाईँलाई अमृत ल्याउँछ। त्यही भएर भगवान बुद्ध बार बार भन्नुहुन्थ्यो आफ्ना भिक्षुहरूलाई, बाबु हो तिमीहरू प्रेयको पछाडि नलाग, श्रेयको पछाडि लाग, तत्काल तिमीलाई बडो राम्रो लाग्छ तर त्यसले भविष्यमा नराम्रो फल ल्याउँछ। विषय भोगको पछाडि दौडियो, संसारको पछाडि दौडियो, तत्काल राम्रो हुन्छ, परिणाम नराम्रो हुन्छ। त्यो के हो? त्यो प्रेय हो, त्यसको पछाडि नलाग। तिमी श्रेयको पछाडि लाग, तिमी आफ्नो जीवनको उत्थानको पछाडि लाग, चेतनाको विकासको पछाडि लाग, तिमी परमात्माको पछि लाग, ध्यानको पछि लाग, तिमी श्रेय मार्गमा लाग। त्यसैलाई आर्य मार्ग भन्नुहुन्थ्यो भगवान बुद्ध। भगवान कृष्णले यसैलाई एतदग्रे विषमिव परिणामे मृत्यु पमम भन्नुहुन्छ। परिणाममा अमृत समान हुन्छ, सात्विक सुखले जीवनमा अमृत ल्याउँछ, अमृत तुल्य हुन्छ सात्विक सुख। तर प्रारम्भमा विष जस्तो हुन्छ, तपाईँलाई अभ्यास गर्न गाह्रो हुन्छ, तपाईँको पुरानो आलस्यले तपाईँलाई तानिरहन्छ, निद्राले तपाईँलाई तान्छ, त्यो गर्न नहुने काम तपाईँ निरन्तर गरिराख्नु भएको छ त्यसले तपाईँलाई तानिरहन्छ, किनभने जीवनभरको अभ्यास त्यही थियो नि त। अभ्यास जे छ, अभ्यासले संस्कार बन्छ, तपाईँको संस्कार त्यस्तै प्रकारको बनेको छ। गर्न नहुने काम गरेको गरेछ, गर्न हुने काम वा गर्नुपर्ने काम गरेको छैन, यसैलाई प्रमाद भनिन्छ। त्यसै गरी भोगको पछाडि लागेको छ, वासनाको पछाडि लागेको छ, संसार नै मेरो सबै कुरा हो, शरीर नै मेरो सबै कुरा हो, खाऊ पिऊ मोज गर भनेर लागेको छ, कहाँ मिठो पाइन्छ, कहाँ चिल्लो चाप्लो पाइन्छ, कहाँ प्रशंसा पाइन्छ, कहाँ नमस्कार गर्छन् मान्छेले, त्यतैतिरको मात्रै ध्यान छ। त्यहाँबाट ती सबै कुरालाई चटक्क छोडेर अरूको जीवनमा आनन्द ल्याउने, आफ्नो जीवनमा आनन्द ल्याउने नयाँ प्रकारका अभ्यासहरू गर्नतिर तपाईँको मन रमण गर्दैन। तर जुन दिन रमण गर्न थाल्यो नि, सात्विकतामा सात्विक सुखमा तपाईँको मन जब रमण गर्न थाल्यो, ध्यानमा भजनमा भक्तिमा, त्यस दिन तपाईँको जीवनबाट दुःख गए भन्ने बुझ्नु होला। दुःख के हो? तपाईँको जीवनको तमस र रजस वृत्ति नै दुःख हो, त्यसैले तपाईँ दुःख आर्जन गरिराख्नु भएको छ। हिजो एउटा प्रश्न आएको थियो सो संवादमा, गुरु मेरो जीवनमा दुःख किन छ? मैले भने तपाईँले कमाउनु भएको छ, यस कारणले छ। कुनै देवी देवताले श्राप दिएर, कुनै भगवान तपाईँसँग रिसाएर तपाईँको जीवनमा दुःख छैन, कुनै ग्रह नक्षत्र रिसाएर तपाईँसँग तपाईँले दुःख पाउनु भएको छैन, तपाईँले दुःख रोज्नु भएको छ। तपाईँ तमस र रजस जीवन रोज्नु भएको छ त तपाईँ दुःखी हुनुहुन्छ त। तपाईँको रोजाइ फरक पार्नुहोस्, तपाईँ अब सात्विकताको बाटो लाग्नुहोस्, अनि तपाईँको जीवनमा दुःख कसरी आउँछ? तपाईँ आफै आफ्नो दुःखको कारण हो, तपाईँ आफै आफ्नो सुखको कारण हो। अध्यात्मको पहिलो पाठ हो कखरा हो यो। परिणामे मृत्योपमम तत्सुखम सात्विकम प्रोक्तम, त्यो सुखलाई सात्विक भनिन्छ जसले प्रारम्भमा त जहर जस्तो अनुभव दिन्छ तर परिणाममा अमृत तुल्य हुन्छ, सारा दुःखबाट निवृत्त गरिदिन्छ तपाईँलाई। र त्यो कसरी आउँछ? आत्म बुद्धि प्रसादजम। त्यो कहाँबाट जन्मिन्छ? आत्मबुद्धिबाट जन्मिन्छ, विषय बुद्धिबाट जन्मिँदैन, भोग बुद्धिबाट जन्मिँदैन, आफ्नो आत्मातिर फर्किएको बुद्धिबाट जन्मिन्छ। बुद्धि जब आत्मातिर फर्कियो नि त्यसलाई विवेक भनिन्छ, बुद्धि जब संसारतिर फर्कियो नि त्यसलाई दुर्त्याई भनिन्छ। बुद्धि त बुद्धि नै हो, आत्मबुद्धिबाट तपाईँको जीवनमा प्रसन्नता जुन जन्मिन्छ, त्यो सुख जुन जन्मिन्छ, जुन प्रसाद जन्मिन्छ, प्रसादको अर्थ हुन्छ सुख, त्यो आत्मबुद्धि, तपाईँ आफूलाई चिन्दाखेरि तपाईँको बुद्धिमा जुन विवेक जन्मिन्छ नि, त्यो विवेकले महासुख उत्पादन गर्छ। र यो सुख चाहिँ सात्विक सुख हो, यो सुख तपाईँले आर्जन गर्ने हो, यो सुखको पछाडि लाग्नुहोस्। आत्मबुद्धि प्रसादजम, यो सुख हो, यो स्थिर हो, मनुष्य हुनुको गरिमा यही हो।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिए